0: मूल्यमा पाइन्छ।
1: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
0: थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9856078302 र 9846068302।
2: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ।
4: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
4: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033998 र 9465610950।
6: ए सम्झे यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झे।
7: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
8: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816।
9: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816395301।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 9 गते शनिबार, सन् 2026 मे 23 तारीख अधिक जेठ शुक्ल पक्षको सप्तमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको तनहुँको रेडियो बन्दीपुर 88.8 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट,
1: कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन जबरजस्ती काममा लगाउने भन्दा पनि कर्मचारी आफैले स्वविवेक प्रयोग गर्न थालेको भनाई।
0: लुम्बिनी र सुदूरपश्चिममा केही दिन तातो लहर चल्ने भएकाले सावधानी अप्नाउन आग्रह। आज दिउँसो गण्डकी र भरे राति कोशीमा ठूलो वर्षाको सम्भावना।
1: मधेसमा कुपोषणले फलिँदै महिला र बालबालिका, एसईईको नतिजापछि विद्यार्थीहरू कक्षा 11 को भर्नाको तयारीमा। पहिले पढेकै विद्यालयमा पढ्दा विद्यार्थीको आत्मविश्वास बढ्ने, शिक्षाविदको भनाई।
4: यदि पढ्ने हो भने, विषय मिल्छ भने, आफ्नै गाउँ ठाउँमा 12 क्लाससम्म पढ्दाखेरि त्यो चाहिँ धेरै

0: अमेरिका र इरान बीच शान्ति वार्ताको तयारी तीव्र पाकिस्तानी सेना प्रमुख तेहरानमा मध्य पूर्व युद्ध लम्बिए विश्वव्यापी आर्थिक मन्दीको जोखिम उच्च
1: र विश्वकप लीग टूमा नेपालले अमेरिकालाई फराकिलो अन्तरले हरायो आईपीएल क्रिकेटमा आरसीबीमाथि हैदराबादको जित
2: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सीटीईभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो
2: सीटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते
3: सम्पर्क फोन नम्बर 98570-3578 98570-7540 98635-6788

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। नयाँ सरकारको आगमन सँगै स्थायी सरकारका रूपमा रहेको कर्मचारी संयन्त्रको कार्यशैलीमा पनि परिवर्तन देखिएको छ। यसअगाडि कार्यकक्षमा प्राय नभेटिने कतिपय कर्मचारी अहिले दैनिक कार्यसूचीमै व्यस्त हुने गरेका छन्। खाजा खाने समयमा पनि कर्मचारी कार्यालयमै बसेर काममा व्यस्त देख्न सकिन्छ। कतिपय भने सेवा प्रवाहमा अवरोध नहुने गरी पालो मिलाएर खाजा खान जाने गरेको पाइएको छ। कर्मचारीहरू बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्मै कार्यालयमा सेवा प्रवाह र भावी योजनाको सन्दर्भमा व्यस्त हुने गरेका छन्। उच्च तहका कर्मचारी त बिहान 9 बजेदेखि बेलुकी 8 बजेसम्म पनि कार्यकक्षमै बसेर सरकारको योजनालाई कार्यान्वयन गराइरहेको देख्न सकिन्छ। राष्ट्रिय सतर्कता केन्द्रले गएको वैशाखमा गरेको छड्के अनुगमनका क्रममा केही बाहेक धेरै कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन आएको जनाएको छ। केन्द्रका सूचना अधिकारी सरिता कुमारी खतिवडाले आफूहरूले गरेको कार्यालय र कर्मचारीको छड्के अनुगमनका क्रममा विगतका तुलनामा अहिले कर्मचारीको कार्यशैलीमा परिवर्तन आएको पाएको बताउनु भएको छ। कर्मचारीलाई जबरजस्ती काममा लगाउने भन्दा पनि कर्मचारी आफैले स्व विवेक प्रयोग गरेर सरकारको कार्य लक्ष्य अनुसार काम हुँदै गएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह गर्ने संरचना नै कमजोर छ। एउटा कामका लागि सेवाग्राही पटक पटक एउटै कार्यकक्षमा धाउनुपर्ने अवस्था छ। त्यसको अन्त्य गर्नुपर्छ। कतिपय कार्यालयमा विद्युतीय प्रणाली लागू नहुँदा भौतिक उपस्थिति बिना कामै नहुने अवस्था रहेको छ। कर्मचारीलाई जबरजस्ती काम मात्र लगाउने भन्दा पनि सेवा सुविधा थप समयानुकूल बनाएर कर्मचारी खुशी बनाएर काम लगाउँदा सरकारको नीति योजना र बजेट कार्यान्वयन थप सहजता आउने प्रशासनविदहरूको भनाइरहेको खबर गोर्खा पत्रले लेखेको छ।
6: सूर्यदर्शन सहकारीको बचत ठगी प्रकरणमा रासोपका सभापति रवि लामिछाने, फरार अभियुक्त गितेन्द्र बाबु जीवी राई र पूर्व डीआईजी छविलाल जोशी लगायत विरूद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग कास्की जिल्ला अदालतले खारेज गरेको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले अभियोग पत्र संशोधनको आदेश जारी गर्दै उनीहरू विरूद्ध सहकारी ठगीको अभियोग मात्र कायम रहने व्यवस्था गरेको हो। संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी हटाउँदा पनि न्यायको मूल मर्म पराजित नहुने अदालतको भनाई छ। पोखराका सूर्यदर्शन सहकारीका पीड़ितहरूले लामिछाने लगायतले सहकारीको रकम हिनामिना गरी गोर्खा मीडिया नेटवर्कमा लगानी गरेको आरोप लगाउँदै आएका छन्। अनुसन्धानका क्रममा सहकारीबाट निकालिएको रकम विभिन्न ठाउँमा लगानी गरिएको र सम्पत्ति शुद्धिकरण भएको प्रमाण भेटिएको अभियोजन पक्षको दावी छ। जीवी राई गोर्खा मीडियाका अध्यक्ष हुन्। लामिछाने र जोशी तत्कालीन संचालक हुनुहुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
5: नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको छ। सचिवालयमा ओली विरूद्ध शीर्ष नेताहरू नै उत्रिएको पहिलो पटक हो। बैठकमा भनाई राख्ने क्रममा बहुमत उपाध्यक्षहरूले पार्टीको तल्लो तहमा नेतृत्वप्रति चरम निराशा छाएको भन्दै अध्यक्ष ओलीलाई विश्राम लिन र मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्। उपाध्यक्षहरू विष्णु प्रसाद पौडेल, पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टीको रूपान्तरण र पुस्तान्तरणको माग गरेका गर्नुभएको थियो भने अर्का उपाध्यक्ष रामबहादुर थापा बादलले भने अध्यक्ष ओलीको बचाउ गर्नुभएको थियो। बैठकमा अध्यक्ष ओलीले पार्टी संकटको बेला एक ढिक्का हुनुपर्नेमा जोड दिँदै रूपान्तरणको विषय उठाएका उपाध्यक्षहरूसँग असन्तुष्टि जनाएपछि भनाभन समेत भएको खबर आजका पत्रिकाहरूले लेखेका छन्।
6: अतिकम विकसित देश एलडीसीबाट विकासशील देशमा स्तरोन्नति हुने समयसीमा तीन वर्षपछि धकेल्न नेपालले संयुक्त राष्ट्रसंघलाई औपचारिक पत्र पठाएको छ। परराष्ट्र मन्त्रालयले हिजो आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यसअघि सन् 2026 नोभेम्बरका लागि तय भएको स्तरोन्नतिको मिति अब सन् 2029 नोभेम्बरसम्म पुर्याउन आग्रह गरिएको हो। नेपालले विकासशील देशमा स्तरोन्नति हुने प्रक्रियालाई थप तयारीका लागि मिति पछाडि सारिएको यो दोस्रो पटक हो। राष्ट्र मन्त्री शिशिर खनालले गएको वैशाख 30 राष्ट्रसंघको विकास नीति समिति सीडीबीका अध्यक्षलाई यस सम्बन्धमा औपचारिक पत्र पठाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ। स्तरोन्नतिलाई पछाडि धकेल्न सरकारले मुख्य 5 कारण अघि सारेको छ। क्षेत्रीय द्वन्द र विश्वव्यापी आपूर्ति श्रृंखलामा आएको अवरोध तथा रेमिट्यान्स आप्रवाहमा परेको प्रभावका कारण नेपालको अर्थतन्त्रमा परेको प्रभाव र वैदेशिक मुद्राको प्रमुख आधार रहेको रेमिट्यान्स आप्रवाहमा पारेको प्रभावले यो निर्णय लिनु परेको मन्त्रालयले जनाएको छ। विश्व बैंकले पनि सन् 2026 नेपालको आर्थिक वृद्धि दर 2.3% सीमित रहने प्रक्षेपण गरेको अवस्थालाई मुख्य रूपमा लिएको छ। स्तरोन्नति हुँदा अहिले पाइरहेका कतिपय व्यापारिक सुविधा र सहुलियतपूर्ण ऋण गुम्ने भए पनि यसले देशप्रतिको छवि र सार्वभौम साख मूल्याङ्कनमा सुधार हुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
5: आया कैरनमा कक्षा 11 पढ़ाईको विषयमा शिक्षाविदसँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ।
4: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बबरमहल काठमाडौं को भर्ना संबंधी सूचना।
7: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
4: कोर्स का विशेषताहरू 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
7: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856731314 सम्पर्क गर्नुहुन अनुरोध छ।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
10: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिजेल हामीले कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन, रवि, जीवी र छवि विरूद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा खारेज, पार्टी सचिवालयमा कमजोर बन्दै ओली, विकासशील देशमा स्तर उन्नति हुन नेपालले माग थप 3 वर्ष लगायतका खबर प्रस्तुत
6: गर्यौं। मधेश प्रदेशका दलित, विपन्न र न्यून आय भएका परिवारमा कुपोषणले जालो फैलाउँदै गएको छ। एकातर्फ प्रदेश सरकारले कुपोषणलाई प्रदेशबाट हटाउन ठूला ठूला होटलमा सभा, गोष्ठी र भोज भतेर गरेर गफमै समय बिताइरहेको छ। अर्कोतर्फ स्थानीय स्तरमा कुपोषण विकराल स्वास्थ्य समस्याका रूपमा विकसित हुँदै गएको छ। नेपाल मल्टिपल इण्डिकेटर क्लस्टर सर्वे 2025 सर्वेक्षण अनुसार मधेशमा 15-19 वर्ष उमेर समूहका किशोरीहरूमा गर्भवती हुने दर प्रति हजारमा 71 छ। नेपालमा यो कर्णाली पछिको दोस्रो हो। कर्णाली प्रदेशमा यसै उमेर समूहमा प्रति हजारमा 77 जना गर्भवती हुन्छन् भने देशैभरि यो उमेरमा प्रति हजारमा 48 जना किशोरीहरू गर्भवती हुने गरेको तथ्याङ्क छ। मधेश प्रदेशको बदनामीको एउटा ठूलो कारण कुपोषण बनेको छ। मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर प्रमोद यादव भन्नुहुन्छ, त्यहाँ पोषणलाई लक्षित गरी गरीब तथा निमुखा वर्गका लागि उपलब्धिमूलक कार्यक्रमहरू बजेटमा समावेश गर्नु अत्यन्त आवश्यक छ। एक त मधेश प्रदेशमा पोषणको क्षेत्रमा बजेट नै न्यून विनियोजन हुन्छ, त्यसमा पनि विनियोजित बजेट आवश्यकता भएकाहरूसम्म पुग्न सक्दैन, यो दुःखद पक्ष हो, उहाँले भन्नुभयो। यसका लागि विशेष ध्यान दिने प्रयास गरिरहेका छौं। मधेशमा कुपोषण बढ़नका थुप्रै कारणहरू छन्, जसमा पोषणका लागि सिफारिश गरिएका व्यवहारहरू नअंगालिनु र यसका विषयमा जनचेतना नहुनु नै प्रमुख रहेको विशेषज्ञहरूको भनाइ छ। यो खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
5: माध्यमिक शिक्षा परीक्षा एसईको नतिजासँगै विद्यार्थीहरू कक्षा 11 भर्ना हुने तयारीमा छन्। असार 1 गतेदेखि नयाँ भर्ना खुल्दैछ। कक्षा 11 र 12 माध्यमिक तहकै शिक्षा भए पनि धेरै विद्यार्थी र अभिभावकलाई यसलाई उच्च शिक्षाको शुरूआतका रूपमा हेर्ने गरेका छन्। त्यसैले कक्षा 10 पछि कुन विद्यालय र कुन विषय रोज्ने भन्ने विषय अहिले मुख्य चासो बनेको छ। धेरै विद्यालय कक्षा 10 मात्रै सञ्चालन हुने, विषयगत फरक र ठूलो शहरमा राम्रो अवसर पाइन्छ भन्ने सोचका कारण पनि विद्यार्थीहरू नयाँ विद्यालय खोज्ने गरेका छन्। कक्षा 11 र 12 कहाँ पढ्दा उपयुक्त हुन्छ भनेर साथी महेश गेवालीले शिक्षाविद सुमन गोपाल आचार्यलाई सोध्नु भएको छ।
11: विद्यार्थीले शिक्षकलाई, शिक्षकले विद्यार्थीलाई चिनिएको हुन्छ, सायद ऊ घरको नजिकको विद्यालयमा पढेको हुन्छ, आउने जान सजिलो हुने भयो। शिक्षकले अभिभावकलाई, अभिभावकले शिक्षकलाई र आफ्नै ठाउँ गाउँ ठाउँमा पढ्दा, चाहे नेपाल सरकारको उद्देश्य पनि यही कारणले 12 क्लाससम्म माध्यमिकमा लगेको पनि हो। यदि पढ्ने हो भने, विषय मिल्छ भने आफ्नै गाउँठाउँमा 12 क्लाससम्म पढ्दाखेरि त्यो चाहिँ धेरै राम्रो हुन्छ।
12: नयाँ भर्ना 11 भर्ना हुँदाखेरि चाहिँ विद्यालय छान्दाखेरि सबैभन्दा पहिले चाहिँ कुन कुरालाई प्राथमिकता दिनुपर्छ, विद्यार्थी अथवा अभिभावक?
11: त्यो बच्चाले सबैभन्दा पहिला आफूले के पढ्ने हो, कुन विषय पढ्ने हो भन्ने कुरामा आफूसँग भएको क्षमताको आधारमा आफ्नो बुवा आमाले, परिवारले पढाउन सक्ने त्यो विषय भएको स्कूल जान्नु पर्यो। सुविधाहरू, त्यो ठाउँमा त्यो माहौलले उसलाई कतिको सपोर्ट गर्छ, स्कूलको बारेमा त्यो विद्यार्थीले आफूले चाहेको सबै चिज पुरा छ कि छैन भने छानेर मात्रै त्यो विद्यार्थीहरू त्यो कलेजमा भर्ना हुन जाँदाखेरि चाहिँ राम्रो हुन्छ।
12: ठ्याक्कै विद्यार्थीले, अभिभावकले चाहिँ यो राम्रो हो होइन भनेर चाहिँ कसरी छुट्याउने, र यो यो धेरै शुल्क लिने विद्यालय नै राम्रो हो भन्ने धारणा चाहिँ कतिको सही हो?
11: यहाँ कस्तो स्कूलहरू छ भने एउटा नेपालभरिको टप आएको विद्यार्थीलाई मात्रै भर्ना लिन्छ, त्यो चाहिँ स्वतः टप भयो, कमजोर विद्यार्थीहरूलाई पनि भर्ना लिएर राम्रो बनाइदिएको स्कूलहरू पनि छ। कुन लेभलको विद्यार्थी हुँ र कहाँ जाने हो भन्ने कुरा चाहिँ अभिभावकले बुझ्नुपर्छ, अनि खर्च पनि त्यही आधारमा परेको हुन्छ। यो खर्च सही हो कि होइन त विद्यार्थी आफूले मूल्याङ्कन गर्नुपर्छ। साथीको लयमा, कमिसनको लयमा पनि विद्यार्थीहरू भर्ना हुने जाने चलनहरू छ। त्यहाँदेखि अभिभावकहरूले, विद्यार्थीहरूले कलेज छान्दाखेरि आफूले पढ्न चाहेको, आफूले खर्च गर्न सक्ने त्यो विद्यालयले दिने नतिजा, त्यो नतिजा कुन माध्यम, राम्रो विद्यार्थीको मात्र नतिजा हो या कमजोर विद्यार्थीहरूलाई पनि दिएको सपोर्ट सहयोग कस्तो छ भन्ने सबै चिजहरू स्टडी गरेर मात्रै भर्ना हुन जानुपर्छ। रिजल्ट कस्तो छ भने ठुलो र सहरको स्कुलको मात्र रिजल्ट राम्रो छ भन्ने छैन, गाउँतिरको स्कुलकोहरूको पनि नतिजा नराम्रो भएको त छैन, राम्रो नतिजा छ।
12: जति पनि दश कक्षा पास गरेर अब एघारमा भर्ना हुँदै हुनुहुन्छ विद्यार्थीहरू, उहाँहरू र सँगसँगै अभिभावकहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
11: सकेसम्म आफ्नो गाउँठाउँमा आफूले छानेको विषयहरू छ र त्यही विषयमा पढेर पनि मेरो राम्रो हुन्छ भन्ने छ भने त्यो एघार क्लास बाह्र क्लास भनेको स्कुल शिक्षा हो, त्यसले आफ्नै ठाउँमा पढ्नको लागि आफ्नो ठाउँमा पढेपछि निगरानी आफ्नो बालबालिकालाई निगरानी गर्न सक्ने ठाउँमा पढ्नको लागि म आह्वान गर्छु, अनुरोध गर्न चाहन्छु। कोही विद्यार्थीहरू ठूलो उद्देश्य राखेर पढ्न गइरहेको छ भने जुन विद्यालयमा पढ्दाखेरि उसको भविष्य राम्रो हुन्छ त्यस्तो कलेजहरूमा छानेर खर्चसँग म्याच गर्ने गरिकन भर्ना हुनलाई म सम्पूर्ण अभिभावक विद्यार्थीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
5: उहाँ हुनुहुन्थ्यो शिक्षाविद सुमन गोपाल आचार्य।
13: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
6: जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिममा अझै केही दिन तातो दिन तथा तातो लहर लू चल्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी रहने तथा थोरै ठाउँहरूमा 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ। विभागका अनुसार सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधि गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रूपन्देही र कपिलवस्तु रहेका छन्। सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा गएको बुधबारदेखि नै अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी मापन गरिएको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस भन्दा माथि मापन गरिएको छ। तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता समस्या देखिन सक्छ। तातो हावा तथा तातो लहरबाट बस्न, बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढ़ी नजान, चर्को घाममा बाहिर ननिस्कन, हल्का लुगा सुतीको कपड़ा लगाउन, बाहिर निस्कदा टाउको छोप्न, टोपी लगाउन विभागको आग्रह छ। यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ, जुस, शर्बत आदि प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत विभागले अनुरोध गरेको छ। यसैबीच आज दिउँसो गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा र राति कोशी प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा तथा मधेस प्रदेश सहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा समेत वर्षा हुन सक्ने अनुमान छ। रातिको समयमा कोशी र मधेस प्रदेशका केही ठाउँमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने अनुमान छ। महाशाखाले ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। अहिले देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ।
5: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
17: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
16: हाम्रा सेवाहरू:
17: ओपिडी सेवा,
16: विशेषज्ञ ओपिडी सेवा,
17: निशुल्क औषधि वितरण,
16: सशुल्क फार्मेसी सेवा,
17: फिजियोथेरापी सेवा,
16: अकुपंचर सेवा,
17: योग परामर्श सेवा,
16: क्रियाकल्प सेवा,
17: पूर्वकर्म पञ्चकर्म सेवा,
16: छार सूत्र सेवा,
17: जलौका सेवा,
16: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
17: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
16: विस्तृत जानकारीका लागि
17: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-2463।
18: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब विदेशको खबर। पाकिस्तानका सेना प्रमुख आसिम मुनिर इरानको राजधानी तेहरान पुग्नु भएको छ। मुनिर हिजो तेहरान पुगेको पाकिस्तानी संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। उहाँले इरान अमेरिका वार्ता, क्षेत्रीय शान्ति तथा अन्य महत्वपूर्ण विषयमा छलफल गर्ने पाकिस्तानी संचार माध्यमले जनाएका छन्। यस्तै अमेरिकी विदेश मन्त्री मार्को रूबियोले पनि आसिम मुनिरसँग निरन्तर सम्पर्क भइरहेको बताउनु भएको छ। उहाँले इरानसँग चाँडै कुनै समझदारी बन्न सक्ने आशा पनि व्यक्त गर्नुभएको खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री अब्बास अरागचीले अमेरिका इरान वार्तामा केही सकारात्मक संकेत देखिएको समेत बताउनु भएको छ। तर इरानको युरेनियम भण्डारण र हर्मुज जलमार्गको नियन्त्रण जस्ता संवेदनशील विषयमा अझै सहमति हुन सकेको छैन। रागजीले सामाजिक सञ्जाल एक्स मार्फत वर्तमान तनावपूर्ण अवस्थाका बीच पनि वार्ता प्रक्रियाप्रति आफू आशावादी रहेको बताउनु भएको छ। दुई देशबीचको युद्धले अहिलेसम्म ठूलो आर्थिक र मानवीय क्षति पुर्याइसकेको छ। विश्वभर तेल आपूर्तिमा अवरोधसँगै मूल्य तीव्र रूपमा बढ़ेको छ। इरानको तेल निर्यात लगभग ठप्प हुँदा यसको अर्थतन्त्रमा ठूलो प्रभाव परेको छ भने अमेरिका र युरोपमा पनि मुद्रास्फीति तथा इन्धन खर्च बढ़ेको छ। खाड़ी क्षेत्रका धेरै देशमा व्यापार, हवाई तथा पर्यटन प्रभावित भएका छन्। विश्व शेयर बजारमा गिरावट, लगानीमा अनिश्चितता र आर्थिक वृद्धि सुस्त हुने चिन्ता बढ़ेको छ। विभिन्न रिपोर्ट अनुसार यो युद्ध लम्बिएमा विश्वव्यापी आर्थिक मन्दीको जोखिम समेत बढ़न सक्ने जोखिम छ।
5: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनको फराकिलो अन्तरले हराएको छ। त्रिवी मैदानमा हिजो नेपालले दिएको 318 रन कीर्तिमानी लक्ष्य पछ्याएको अमेरिका 41 ओभर 2 बलमा 195 रन बनाउँदा अलआउट भयो। नेपालका सन्दीप लामिछानेले 3 तथा ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, गुलशन झाले 2-2 विकेट लिए। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टप थारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 8 विकेट गुमाएर 317 रन बनाएको थियो। लीग टू खेलमा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। नेपाल पहिलो खेलमा स्कटल्याण्डलाई, दोस्रो खेलमा अमेरिकालाई, तेस्रो खेलमा फेरि स्कटल्याण्डलाई हराएको थियो। लीग टूमा नेपालले 8 खेलमा 6मा जित हासिल गर्यो। यसअघि ओमान र संयुक्त अरब इमिरेट्स यूएईसँगको श्रृंखलामा पनि नेपालले 4 खेलमा 3मा जित हासिल गरेको थियो।
6: खेलकै अर्को खबरमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरु आरसीबीलाई हराएको छ। हैदराबादमा हिजो भएको खेलमा हैदराबाद 55 रनले विजयी भयो। टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले 4 विकेट गुमाएर 255 रन बनाएको थियो। हैदराबादका लागि इशान किशनले 46 बलमा 79 रन बनाए। अभिषेक शर्माले 22 बलमा 56 र हेनरिक क्लासेनले 24 बलमा 51 रन जोडे। 256 रनको लक्ष्य पछ्याएको आरसीबीले 4 विकेट गुमाएर 200 रन मात्र बनायो। आरसीबी पराजित भए पनि 14 खेलमा 18 अंकका 7 तालिकाको शीर्ष स्थानमा छ भने हैदराबाद समान खेलमा समान अंकका 7 रन रेटमा पछि पर्दै तालिकाको तेस्रो स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 पंजाब किंग्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्।
5: कायाकैरनमा अब केही खबर संक्षेपमा। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको छ। भारतीय सरकारको निमन्त्रणमा मन्त्री खनाल जेठ 18 नयाँ दिल्लीमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स आईबीसीए शिखर सम्मेलनमा सहभागी हुने तय भएको थियो। तर भारत सरकारले त्यो सम्मेलन स्थगित गरेपछि मन्त्री खनालको भ्रमण पनि रोकिएको हो।
6: हुलाकिरा सड़क अन्तर्गत बाँके र दाङका बीचमा झण्डै 35 किलोमिटर खण्ड अधुरो छ। नेपालगंजदेखि बाँकेको रातिसुनारी 3 नारायणपुर र दाङको देवखोरीमा रहेको राजपुर गाउँपालिकासम्म सड़क निर्माण भए पनि बाँकी खण्ड विस्तारको काम रोकिएको खबर आजको नागरिक दैनिकमा छ।
5: सार्वजनिक यातायातमा यात्रुको सरसामानको सुरक्षा सुनिश्चित गर्न अब ब्यागेज ट्याग प्रणाली अनिवार्य हुने भएको छ। जेठ 15 लागू हुने यो व्यवस्थाले बस तथा अरू सार्वजनिक गाड़ीमा हुने झोला, लगेज वा सामान हराउने, चोरी हुने तथा साटिने समस्या नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।
6: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले हिजो प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ।
5: भक्तपुर अस्पतालले न्यूनतम सेवा मापदण्डमा आफ्नो सर्वोत्कृष्टता कायम राखेको छ।
6: पूर्वी चितवनको भण्डारादेखि मलेखुसम्म जोड्ने ट्र्याक खुलेको 15 वर्षमा 25.5 किलोमिटर सड़क मात्र कालोपत्रे भएको छ। ट्र्याकको लम्बाई 66 किलोमिटर रहेको छ। चितवनबाट काठमाडौँ जोड्ने छोटो दूरीको विकल्पका रूपमा हेरिएको यो सड़क खण्डको ट्र्याक 2066 सालमा खोलिएको थियो। देख्नको राम्रो, खान लाग्यो चाम्रो।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन, जबरजस्ती काममा लगाउने भन्दा पनि कर्मचारी आफैले सो विवेक प्रयोग गर्न थालेको भनाई।
5: लुम्बिनी र सुदूरपश्चिममा केही दिन तातो लहर चल्ने भएकाले सावधानी अपनाउन आग्रह। आज दिउँसो गण्डकी र भरे राति कोशीमा ठूलो वर्षाको सम्भावना।
6: मधेसमा कुपोषणले थलिँदै महिला र बालबालिका, एसईईको नतिजापछि विद्यार्थीहरू कक्षा 11 भर्नाको तयारीमा। पहिले पढेकै विद्यालयमा पढ्दा विद्यार्थीको आत्मविश्वास बढ्ने, शिक्षाविदको भनाई।
5: अमेरिका र इरान बीच शान्ति वार्ताको तयारी तीव्र, पाकिस्तानी सेना प्रमुख तेहरानमा। मध्य पूर्व युद्ध लम्बिए, विश्वव्यापी आर्थिक मन्दीको जोखिम उच्च।
6: र विश्वकप लीग टूमा नेपालले अमेरिकालाई फराकिलो अन्तरले हरायो। आईपीएल क्रिकेटमा आरसीबीमाथि हैदराबादको जीत।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीलाई संसदमा लैजान नसकेका सभामुखसँग यो कार्टुन सम्बन्धित छ। विपक्षी सांसदहरूले संसदमा प्रधानमन्त्री चाहियो चाहियो भनेपछि सभामुख बोलाउन जाँदा पनि प्रधानमन्त्री संसदमा गएनन्। यहाँ कार्टुनमा सभामुख जस्तै देखिने मान्छे प्रधानमन्त्री कार्यालयको ढोका बाहिर पुगेका छन्। उनलाई सभामुख भन्दा पनि सभा दुह भनेर लेखिएको छ तलतिर। अनि त्यो बन्द ढोका ढकढक्याउँदै उनी भन्दैछन्, हजुर बोली बक्सियोस् रे, बुक खोली बक्सियोस् रे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। गर्मीबाट बच्न प्रशस्त मात्रामा पानी पिउने गरौं।

0: 103.8 अन्तर्मनको आवाज।
1: लौ आयो खुशीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115।
3: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
4: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
4: हाम्रा विशेषताहरू
3: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
4: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
3: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
4: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
3: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635174779 र 98560262।
5: ए सबिना, यस्तो हतारमा कता हो?
6: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460878528 र 98028-16142।
8: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
9: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
10: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी पनि गरिन्छ।
9: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058101422, दिपेश मल्ल ठकुरी 98058101420, दीप मल्ल ठकुरी 98460141530।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

नमस्ते, मैं डॉक्टर स्वाति कुमारी पांडे। मैं स्त्री रोग विशेषज्ञ र फर्टिलिटी स्पेशलिस्ट हूँ। मैं आज नली को समस्या को बारे में कुरा करना चाहन्छु। हरेक सात जना कपल मध्ये एकजना कपल बाँझोपना को समस्या भई नै रहा हुन्छ र टोटल महिला मध्ये 20% ले नली को समस्या सफर गर्छन्। सो यो नली को रोल के हो, यो नली किन इम्पोर्टेन्स छ, त्यो बुझ्नको लागि चाहिँ पहिला प्रेग्नेन्सी कसरी हुन्छ भनेर बुझ्नु पर्छ। हरेक महिलाको चाहिँ एउटा पाठेघर छेउमा दुईटा नली र त्यसको छेउमा चाहिँ दुईटा अण्डाशय हुन्छ। हरेक महिना महिनावारीको बिचतिर, महिनावारीको 14-15 दिनतिर चाहिँ कुनै एउटा अण्डाशयबाट चाहिँ एउटा अण्डा ठुलो भएर आउँछ। त्यसको साइज 18 देखि 22 mm को पुगिसकेपछि हाम्रो दिमागले एउटा सिग्नल पठाउँछ त्यसलाई फुट्नलाई। त्यो फुट्छ अनि हाम्रो नलीले त्यो अण्डालाई समात्छ। त्यो अण्डालाई समातेर नलीले 24 घण्टासम्म होल्ड गर्छ र त्यही 24 घण्टाको वरिपरि चाहिँ तपाईँ र तपाईँको श्रीमान सम्पर्कमा बस्नुभयो भने चाहिँ उहाँले शुक्राणु योनिमा छोड्नुहुन्छ, जसमध्ये सबभन्दा राम्रो शुक्राणु माथितिर गएर नलीमै त्यो अण्डालाई भेटाइ नलीमै बच्चा बनाउँछ। नलीको आफ्नो मोसन हुन्छ जसलाई चाहिँ पेरिस्टाल्सिस भन्छ र नलीमा सानो सानो रौँहरू पनि हुन्छ जसले मिलेर ढकालेर त्यो भ्रूणलाई चाहिँ पाठेघरसम्म पुर्याउँछ। भ्रूणलाई पाठेघरसम्म पुग्न चाहिँ 7 दिन टाइम लाग्छ र 7 दिनपछि चाहिँ त्यो पाठेघरमा टाँसिन्छ र 9 महिना बच्चा हुर्किन्छ। यसरी प्रेग्नेन्सी हुन्छ। सो नलीको 3 मुख्य रोल छ। एउटा चाहिँ अण्डालाई समात्ने, अर्को चाहिँ त्यसलाई होल्ड गर्ने ताकि शुक्राणु र अण्डा भेटेर बच्चा बनाउन सकोस्, र तेस्रो त्यो बनेको बच्चालाई चाहिँ पाठेघरसम्म ढकाल्ने। यो 3 मुख्य रोल नलीले गर्ने हुनाले नलीमा समस्या भयो भने चाहिँ प्रेग्नेन्सी हुन सकिरह हुँदैन। अब नलीमा चाहिँ 4 किसिमका समस्याहरू आउन सक्छन्: ब्लकेज अथवा बन्द हुने, हाइड्रोसाइफिङ्स अथवा सुनिने, पेरिट्युबल एडिजन्स हुने अथवा तपाईँको माइक्रो आर्किटेक्चरल ड्यामेज हुने। अब पहिला चाहिँ नलीको ब्लकेज अथवा बन्द हुनेको बारेमा कुरा गरौँ। नली चाहिँ 10 सेन्टिमिटरको स्ट्रक्चर हुन्छ र यो एकदम मसिनो हुन्छ। यसको अगाडिको भागलाई चाहिँ प्रोक्सिमल भाग भनिन्छ र पछाडिको भागलाई चाहिँ डिस्टल भाग भनिन्छ। केही भएर चाहिँ तपाईँको नलीमा ब्लकेज छ अथवा बन्द छ भने चाहिँ तपाईँको शुक्राणु र अण्डा एकअर्कालाई भेटाउनै सक्दैन र बच्चा बन्नै सक्दैन। यो नलीको बन्द हुने कारण चाहिँ प्राय जसो कि त इन्फेक्सन हुन्छ कि त एन्डोमेट्रियोसिस हुन्छ। अब दोस्रो, नली सुनिने। कहिलेकाहीँ इन्फेक्सनहरूले गर्दा नली सुनिन्छ र त्यसमा नराम्रो पोइजन जस्तो पानी भरिन्छ र त्यसलाई चाहिँ हाइड्रोसाल्फिङ्स भन्छ। हाइड्रोसाल्फिङ्स छ भने चाहिँ कुनै किसिमको प्रेग्नेन्सी प्राय सफल हुँदैन, किनभने भ्रूण पाठेघरमा गएर बसे तापनि तपाईँको नलीबाट चाहिँ नराम्रो पानी चुहिएर त्यो बच्चालाई चाहिँ मारिदिन्छ र प्रेग्नेन्सी अगाडि बढ्न सक्दैन। तेस्रो, पेरिट्युबल एडिजन्स। पेरिट्युबल एडिजन्स भनेको चाहिँ नली चाहिँ यताउता अरू आन्द्रभुँडीहरूसँग टाँसिने, एडिजन भनेको ग्लु जस्तै एउटा अङ्ग अर्को अङ्गसँग टाँसिने। यो चाहिँ कुनै अपरेसन गरेका छ भने, एन्डोमेट्रियोसिस छ भने अथवा संक्रमण छ भने चाहिँ हुन सक्छ। अब यसरी बसिरहेको नली, यहाँ अण्डाशय छ अनि यहाँ नली छ, अनि केही भएर एडिसन्सले गर्दा यसरी बस्नु पर्यो भने चाहिँ अण्डाशयबाट अण्डा निस्किँदाखेरि त यसले समात्न सक्दैन अनि प्रेग्नेन्सी हुन सक्दैन। चौथो, तपाईँको माइक्रो आर्किटेक्चरल ड्यामेज। केही भएर बाहिरबाट नली खुल्ला देखे पनि संक्रमणले गर्दाखेरि चाहिँ नलीको भित्रको त्यो रौँहरूमा ड्यामेज भएको छ अनि नलीको त्यो रौँहरूले काम गर्न सकेन भने चाहिँ तपाईँको नली खुल्ला भए तापनि त्यसले केही काम गर्न सक्दैन। सो यो 4 समस्या आउन सक्छ नलीहरूमा चाहिँ। अब यो नलीको समस्या के कारणले हुन्छ? नलीको समस्या हुने मुख्य कारण भनेको इन्फेक्सन हो। इन्फेक्सन चाहिँ तपाईँको जसलाई चाहिँ पेल्भिक इन्फ्लामेटरी डिजिज भन्छ अथवा पिआइडी भन्छ। यो पेल्भिक इन्फ्लामेटरी डिजिज चाहिँ प्राय 2 किसिमको किटाणुले गराउँछ। 1 नम्बरमा क्लेमिडिया र 2 नम्बरमा गनोरिया। क्लेमिडिया चाहिँ गनोरिया भन्दा अझै डेन्जरस छ, किनभने गनोरियामा चाहिँ सुरुमै सिम्टम्सहरू आउँछ र हजुर डक्टर कहाँ जानुहुन्छ उपचारको लागि। तर क्लेमिडियामा चाहिँ जबसम्म तपाईँ डक्टर कहाँ पुग्नुहुन्छ तबसम्म धेरै ढिलो भइसकेको हुन्छ, सुरुमै सिम्टम्स नआउने भएर, अनि तबसम्म चाहिँ नली ब्लक भइसकेको हुन सक्छ। दोस्रो कारण एन्डोमेट्रियोसिस। पाठेघरको भित्री भागलाई चाहिँ एन्डोमेट्रियम भन्छ र त्यो अरू ठाउँमा जस्तो कि नली अथवा अण्डाशयसँग टाँस्यो भने चाहिँ त्यसलाई एन्डोमेट्रियोसिस भन्छ र यसले नलीलाई पनि हानि पुर्याउँछ, अण्डाशयलाई पनि हानि पुर्याउँछ, नलीलाई ब्लक गरिदिने, एडिजन्सहरू ल्याइदिने, त्यस्तो समस्याहरू चाहिँ यसले ल्याउँछ।
तेस्रो समस्या तपाईँले बन्दीकरण नै गर्नु भएको छ र अब बच्चा फर्दर नहोस् भनेर नली बाँध्नु भएको छ भने चाहिँ यो फर्काउनु चाहिँ एकदम गाह्रो हुन्छ। नलीमा अब चौथो कारण के भएर चाहिँ यो समस्या आउन सक्छ भने कुनै अपरेसनहरू गर्दाखेरि चाहिँ आन्द्रा भुँडीहरूमा चोटपटक लागेर एडिसन्स भएको छ अथवा नलीमै चोट लागेको छ भने चाहिँ त्यसले पनि तपाईँको नलीलाई चाहिँ ड्यामेज गर्न सक्छ। यी कारणहरू मुख्य कारणहरू हो जसले गर्दाखेरि चाहिँ हजुरको नली ड्यामेज हुन सक्छ। केही भएर नली ड्यामेज भयो अथवा बन्द भयो भने चाहिँ यसलाई कसरी थाहा पाउने? एक नम्बरमा नेपालमा गर्ने सबभन्दा धेरै टेस्ट भनेको एचएससी अथवा हिस्टेरोसाल्फिङ्गोग्राफी हो। यसमा चाहिँ हामीले तलबाट एउटा पाठकहरूको मुखमा चाहिँ पाइप हाल्छ, त्यसबाट चाहिँ डाई पठाउँछ अनि त्यो डाई दुवैतिर पोख्यो कि पोखेन भनेर एक्सरेमा हेर्छ। इनकेस नली खुला छ भने चाहिँ दुवैतिर डाई पोखेको देखिन्छ। यो एउटा टेस्ट भयो। यस्तै टेस्ट तपाईँले सलाइन पठाएर अनि भिडियो एक्सरेमा हेर्नुभयो भने चाहिँ त्यसलाई सोनोसाल्फिङ्गोग्राफी भन्छ। तेस्रो टेस्ट जुन हामी गर्न सक्छौँ त्यो चाहिँ अपरेसन गरेर जसलाई चाहिँ ल्याप्रोस्कोपी भन्छ, पलपल पारेर अनि क्यामेरा छिराएर भित्र हेर्ने, तलबाट डाई पठाउने अनि आफ्नो आँखैबाट त्यो डाई पोखेको देखिने हेर्ने होइन, यसलाई चाहिँ ल्याप्रोस्कोपिक क्रोमोपर्टुबेसन भन्छ। तर अब खालि नली खुल्ला छ कि छैन थाहा पाउनको लागि चाहिँ यो अलिकति एक्सट्रिम जाँच हो। अरू पनि कुनै सँगसँगै उपचार गर्दै हुनुहुन्छ भने चाहिँ यो पनि गरेर नलीको स्ट्याटस नै थाहा पाउन सकिन्छ। चौथो तरिका जुन चाहिँ विदेशतिर धेरै हुन्छ जसलाई चाहिँ हिस्ट्रो कन्ट्रास्ट सोनोसाल्फिङ्गोग्राफी भन्छ। यसमा चाहिँ हामीले तलबाट डाई पठाउँछौँ अनि भिडियो एक्सरेमा चाहिँ त्यो डाई पोख्यो कि पोखेन भनेर हेर्छौँ। अनि चौथो चाहिँ हामीले नली सुन्नेको छ कि छैन, हाइड्रोसाल्फिङ छ कि छैन भनेर चाहिँ अल्ट्रासाउन्डको माध्यमबाट चाहिँ हेर्न सक्छौँ। यो तरिकाहरू हो नलीको समस्या थाहा पाउनलाई। अनि केही भएर हामीलाई नलीको समस्या छ भनेर थाहा पायो भने चाहिँ यसको उपचार चाहिँ कसरी गर्ने? एक नम्बरमा जुन सबभन्दा धेरै नेपालमा गरिन्छ हाइड्रोट्युबेसन, तलबाट फोर्सले पानी पठाउँछ दुवैतिरको नली खुलाउने प्रयासमा। तर यो हाइड्रोट्युबेसन चाहिँ अहिलेको लागि चाहिँ अलिकति आउटडेटेड भएको छ किनभने केही डक्टरहरूले चाहिँ अथवा विज्ञहरूले चाहिँ यसले चाहिँ नलीको माइक्रोस्ट्रक्चरल ड्यामेज गर्छ भनेर भन्छ। दोस्रो हामीले उपचार गर्न सक्ने भनेको सर्जरी हो। जुन ठाउँमा चाहिँ नली ब्लक छ त्यो ठाउँलाई चाहिँ काट्ने र राम्रो राम्रो एरियालाई चाहिँ एकअर्कासँग जोडिदिने। तर सर्जरी पनि धेरै सक्सेसफुल हुन सकेको छैन किनभने युजली एउटा ठाउँमा मात्रै चाहिँ नली ब्लक हुने हुँदैन, धेरैवटा ठाउँमा चाहिँ ब्लक भइरहेको हुन्छ। चौथो हामीले गर्न सक्ने भनेको टेस्ट ट्युब बेबी हो। टेस्ट ट्युब बेबीमा चाहिँ हामीले नलीमा हुने कामहरू चाहिँ जिउभन्दा बाहिर गर्छ, जस्तो कि महिलाको सबै अण्डाहरू बाहिर निकाल्ने, जिउभन्दा बाहिर नै श्रीमानको शुक्रकृतसँग मिसाउने र जिउभन्दा बाहिरै बच्चा बनाउने र त्यसपछि बनेको बच्चालाई चाहिँ पाठेघरमा टाँसिनको लागि मात्रै राखिदिने। यो सबै ट्रिटमेन्ट अप्सन्सहरू मध्ये चाहिँ सबभन्दा राम्रो हो र यसको सक्सेस रेट सबभन्दा धेरै हो। यसमा चाहिँ सर्जरीको दुःख पनि भएन। केही भएर चाहिँ नली सुन्निएको छ अथवा त्यसमा पानी भरेको छ जसलाई चाहिँ हाइड्रोसाल्फिङ्स भन्छ भने चाहिँ तपाईँले त्यो खण्डमा चाहिँ सर्जरी गरेर त्यो नली निकाल्नै पर्छ आइडिएफ गर्ने भए तापनि, किनभने त्यो नली सुन्निएको छ भने चाहिँ त्यो चुहिएर आइडिएफबाट राखेको बच्चालाई पनि मारिदिन्छ। सो त्यस्तो छ भने चाहिँ पहिला नली निकाल्ने अनि त्यसपछि बल्ल आइडिएफ गर्ने। आई होप यो भिडियोको मार्फतबाट चाहिँ हजुरहरूलाई ट्युबको समस्याहरूको बारेमा अलिकति जानकारी भयो।

0: हरेक दिन बिहान हामीले दाँत मोलेको जस्तै गरेर योनिलाई पनि धोएर पखाल्नु पर्यो। तपाईँले पछाडिबाट अगाडि दिशा धुनुभयो भने दिशाको अलिकति कणहरू अथवा त्यहाँको किटाहरू सबै पिसा फेर्ने ठाउँतिर योनितिर जान्छ र त्यसले इन्फेक्सन गर्न सक्छ। अनि जस्तो बजारहरूमा अहिले सिवस विवस अनेक भजाइना मात्र योनि मात्र धुने साबुन भनेर निक्लेको छ, त्यो पनि प्रयोग गर्दा हुन्छ, तर त्यो प्रयोग नगरी नहुने भन्ने चाहिँ होइन। अब नाइलनको कट्टुहरू लगाउनुहुन्छ, पोलिस्टरको कट्टुहरू लगाउनुहुन्छ र योनिबाट चाहिँ नि अलिकति पनि पानी निक्लिन्छ भने त्यसले सोच्न सक्दैन, त्यो पानी त्यहीँ भइराख्छ र योनि चाहिँ नि पानीको सम्पर्कमा चिसोको सम्पर्कमा आइराख्दाखेरि योनिमा चाहिँ नि फङ्गसको इन्फेक्सन इस्टको इन्फेक्सनहरू हुने हुन्छ, चिलाउने ओर्ने हुन थाल्छ। योनिमा चाहिँ नि एकदम राम्रो काम लाग्ने किटाणुहरू हुन्छन्, सबै किटाणु हानिकारक हुँदैनन्। ल्याक्टोब्यासिलस भन्ने एउटा किटाणु हुन्छ, त्यो योनिमै हुन्छ, त्यसले एसिड बनाउँछ, त्यो एसिडले अरू किटाणुहरूलाई चाहिँ त्यहाँ बाँच्न दिँदैन, त्यसले गर्दाखेरि योनिमा अरू इन्फेक्सनहरू नहुने, अरू किटाणुहरू नहुने, अरू रोग नफैलिने भइरहेको हुन्छ। तर हामीले योनिको सरसफाइमा ध्यान दिएनौँ, हरेक दिन भित्री लुगा हरेक दिन प्यान्टीहरू चेन्ज गरेनौँ, सुतीको कपडाको प्यान्टी लगाएनौँ भने पनि इन्फेक्सनहरू हुने हुन्छ। अनि एकदम तनाव भइरहेछ, खानपानमा ध्यान दिइरहेको छैनौँ, अनहेल्दी स्वास्थ्यलाई हानिकारक खानाहरू हामीले खाइरहेछौँ, गुलियो बढी चिल्लो बढीहरू पनि खाइरहेछौँ भने के हुन्छ भने यो योनिमा भएको किटाणुको सन्तुलन बिग्रिन्छ, त्यो किटाणुहरूमा कमी आउन थाल्छन्, त्यसले गर्दा एसिड कम बन्न थाल्छ र एसिड कम बनेपछि अरू किटाणुहरू वरिपरि भएको जस्तो मलद्वारमा पनि किटाणु हुन्छ, त्यही किटाणु पनि त्यहाँ आउन सक्छ र त्यो किटाणुहरूले चाहिँ नि धेरै उनीहरू एउटाबाट दुईवटा दुईवटाबाट चारवटा चारवटाबाट पाँचवटा दसवटा गर्दै गुना गर्दै धेरै हुन थाल्छन् र धेरै भएपछि चाहिँ नि सेतो पानी बग्ने, गनाउने पानी बग्ने, जसलाई हामी इन्फेक्सन भन्छौँ, त्योहरू सबै देखा पर्न थाल्छ। योनिलाई स्वस्थ राखेपछि पाठेघरको मुख पनि स्वस्थ हुने भयो, किनभने पाठेघरको मुख योनिसँग जोडिएको छ। त्यसपछि पाठेघरको मुख स्वस्थ भएपछि सम्पूर्ण पाठेघर र गर्भनलीहरू पनि स्वस्थ हुने भए, त्यही कारणले गर्दाखेरि अब यो ब्याक्टेरियालाई कसरी बढाउने त होइन, जुन किटाणु छ योनिमा भनेर भनिरहेको छु मैले, त्यो चाहिँ नि स्वास्थ्यवर्धक खानाहरू खाने, रेगुलर एक्सर्साइजहरू गर्ने, सुतीको कपडाको कट्टु लगाउने, भर्सक भित्री लुगा धेरै टाइट नलगाउने, टाइट जिन्स प्यान्टहरू नलगाउने गर्नुपर्छ। लुगामा यति ख्याल गरिसकेपछि हरेक दिन बिहान हामीले दाँत मोलेको जस्तै गरेर योनिलाई पनि धोएर पखाल्नु पर्यो, अनि सफा कपडाले पुछेर सुक्खा राख्नुपर्ने हुन्छ। त्यसपछि अर्को एकदम इम्पोर्टेन्ट कुरा, एकदम बिर्सिन आई मिन सबैजना महिलाहरूले एकदम ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ नि दिशा गरिसकेपछि धुने, त्यो धुँदाखेरि जहिले पनि हात अगाडिबाट पछाडि लगेर धुनुपर्छ, फ्रन्ट टु ब्याक अगाडिबाट पछाडि लगेर धुँदाखेरि दिशाको जुन कणहरू हुन्छन् त्यो पछाडि नै जान्छ। तपाईँले पछाडिबाट अगाडि दिशा धुनुभयो भने दिशाको अलिकति कणहरू अथवा त्यहाँको किटाहरू सबै पिसा फेर्ने ठाउँतिर योनितिर जान्छ र त्यसले इन्फेक्सन गर्न सक्छ। यो एकदम जरुरी कुरा हो, धेरैलाई थाहा भएर पनि वास्ता नगरिरह हुन सक्छ, यसले नै घरिघरि इन्फेक्सन गराउने, डाक्टरका जाने, एन्टिबायोटिक खाने, तर दिशा धुँदाखेरि पछाडिबाट अगाडि हात ल्याएर धुँदाखेरि पनि यो खराबी हुन सक्छ। सबै सेतो पानी चाहिँ हानिकारक हुँदैनन्, यसरी यो ल्याक्टोब्यासिलस भन्ने ब्याक्टेरियाबाट एसिड बन्छ र आउने सेतो पानीले चाहिँ नि भजाइनालाई स्वास्थ्य, योनिलाई चाहिँ एकदम स्वास्थ्य राखिरहेको हुन्छ। यसले गरेर अरू किटाणुहरू त्यहाँ आउन नदिने हो, यो चाहिँ आफ्नै शरीरको रोग प्रतिरोधात्मक एउटा मेकानिजम भनौँ न, रोग प्रतिरोधात्मक एउटा प्रक्रिया हो शरीरको, यसले गर्दाखेरि चाहिँ नि योनिमा चाहिँ अरू किटाणुहरू आउन दिइरहेको हुँदैन। तर शरीरले मात्र त्यति बनाएर रक्षा गरेर पुगेन, हामीले पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ, किनभने अब एसिड त बनाइरहेछ तर अब जस्तो अघि मैले भने जस्तै दिशा गर्दा पछाडिबाट हात ल्याइरहेछौँ होइन, पछाडिबाट अगाडि हात ल्याइरहेछ, दिशाको कणहरू योनिमा आइरहेछन् भने कहिलेकाहीँ त्यो रेसियो नपुग्न सक्छ। राम्रो किटाणु भन्दा धेरै नराम्रो किटाणु भयो भने पनि त्यसले हानिकारकै हुने भयो नि त। त्यसले गर्दाखेरि आफ्नो शरीरको त आफ्नो छँदैछ, आफ्नो योनिलाई उसले हेल्दी राख्नलाई स्वस्थ राख्नलाई कोसिस त गर्छ, तर त्यसमा हामीले पनि विशेष कुराहरू चाहिँ नि ध्यान दिनुपर्ने हुन्छ। जसरी नुहाउँदाखेरि शरीरमा साबुन लाएर हात खुट्टा मुख नुहाउँछौँ नि, त्यसरी नै गुप्ताङ्गलाई पनि साबुन पानीले सफा गर्दाखेरि जति पनि हुन्छ। अनि त्यसपछि भ्याइएन भने हतार हतार छ, डेली नुहाउन भ्याइँदैन भने पानीले मात्र खलक्क सफा गर्दाखेरि पनि केही फरक पर्दैन। अनि जस्तो बजारहरूमा अहिले सिवस विवस अनेक भजाइना मात्र योनी मात्र धुने साबुन भनेर निक्लेको छ, त्यो पनि प्रयोग गर्दा हुन्छ, तर त्यो प्रयोग नगरी नहुने भन्ने चाहिँ होइन है। किन भन्दाखेरि मैले पहिला पनि भने योनिमा त हाम्रो किटाणुहरू छ जसले चाहिँ हामीलाई सुरक्षा गरिरहेको हुन्छ नि त, होइन, अरू किटाणुहरू नआओस् भनेर। कहिलेकाहीँ यस्तोहरूको धेरै प्रयोगले गर्दाखेरि त्यो राम्रो किटाणुहरूको मात्रामा पनि कमी हुन जान सक्ने हुन्छ। त्यसैले जुन नर्मल पानीले पखालिरहेछौँ भने ठिकै छ, नुहाउँदाखेरि साबुन पानीले धोइरहेछौँ भने पनि ठिकै छ। हरेक चोटि बजारबाट लिएर आएर महँगो महँगो योनि मात्र गुप्ताङ्ग मात्र धुने साबुन भनेर प्रयोग गरिरहन चाहिँ जरुरी छैन। अब जस्तो सुतीको कपडा चाहिँ कस्तो हुन्छ भने अलिकति पानी पसिना आयो भने पनि त्यसलाई चाहिँ त्यसको सोच्न सक्ने क्षमता बढी हुन्छ। अब नाइलनको कट्टुहरू लगाउनुहुन्छ, पोलिस्टरको कट्टुहरू लगाउनुहुन्छ र योनिबाट चाहिँ नि अलिकति पनि पानी निक्लिन्छ भने त्यसले सोच्न सक्दैन, त्यो पानी त्यहीँ भइराख्छ र योनि चाहिँ नि पानीको सम्पर्कमा चिसोको सम्पर्कमा आइराख्दाखेरि योनिमा चाहिँ नि फङ्गसको इन्फेक्सन इस्टको इन्फेक्सनहरू हुने हुन्छ, चिलाउने ओर्ने हुन थाल्छ। तर त्यही बेलामा सुतीको कपडा लाउनु भयो, सुतीको कट्टु लाउनु भयो भने चाहिँ नि अलिकति पानीहरू आउँदा पनि त्यसले सोच्न सक्छ, सोच्न सकेपछि योनि चाहिँ सुक्खा भइराख्छ र इन्फेक्सनहरू आउने रिक्स भएन। त्यसपछि मैले टाइट कट्टु अथवा टाइट जिन्स प्यान्टहरूको कुरा किन गर्छु भने टाइट कट्टु टाइट जिन्स प्यान्टहरू अथवा आफ्नो साइजभन्दा एकदम सानो कट्टु लगाउँदाखेरि चाहिँ नि मलद्वारमा कट्टु रगडिने गर्छ, मलद्वार र योनि रगडिने गर्छ कट्टुले लुगाहरूले, त्यसले गर्दाखेरि चाहिँ नि मलद्वारमा भएको किटाणुहरू सबै योनितिर आउने गर्छन् र इन्फेक्सन सुरु हुन थाल्छ। र योनिमा पनि त्यही हो, योनिमा बाहिर कतै इन्फेक्सन मात्र छ भने धेरै टाइट लगाएपछि त्यहाँ गुम्सिन थाल्छ, गुम्सिएपछि चाहिँ नि किटाणुहरू आफै त्यहाँ बढ्न थाल्छन् र इन्फेक्सन हुन थाल्छन्। त्यही कारणले गर्दाखेरि अब स्पेसली गर्मी महिनामा त झन् टाइट लुगाहरू लगाउनु भएन। गुप्ताङ्गमा भएको रौँ चाहिँ नि एउटा प्रोटेक्सनको लागि पनि हो। व्याक्स गरेर सेभ गरेर बर्नहरू भएर अनि व्याक्सहरू गरिसकेपछि चाहिँ नि त्यो पिलो जस्तै इन्फेक्सनहरू भएर आएको धेरै भेटाएको छु। अब आजकल चाहिँ नि किशोरीहरूले फेसबुकको कमन च्याट ग्रुपहरूमा चाहिँ नि यो क्वेसन सोधेको मैले धेरै भेटाउँछु। जस्तो एउटा कमन एक्जाम्पल, बिहा हुन थाल्यो, अब मैले गुप्ताङ्गको रौँलाई के गर्ने, कसरी ह्यान्डल गर्ने भनेर उनीहरूलाई एकदम त्यो एउटा एन्जाइटी डर भइरहेको हुन्छ कि ला के गर्ने, यो एबनर्मल कुरा भनेर। खास कुरा चाहिँ नि प्रकृतिले त्यो किन त्यहाँ राखेको छ भन्ने बुझ्नुपर्ने हुन्छ। गुप्ताङ्गमा भएको रौँ चाहिँ नि एउटा प्रोटेक्सनको लागि पनि हो, त्यसले चाहिँ सुरक्षाको लागि हो। कुनै कहिलेकाहीँ चोटपटक लाग्दाखेरि गुप्ताङ्गमा रौँहरू भयो भने त्यसले सिधै गुप्ताङ्गमा चाहिँ नि असर नगरिहालोस्, त्यसले चाहिँ नि बाधा नपुर्याओस् भन्नको लागि चाहिँ त्यो रक्षा गर्नको लागि हो। त्यही भएर सबै गुप्ताङ्गको रौँ हटाउनै पर्छ भन्ने जरुरी छैन, होइन, तर त्यसले चाहिँ नि एकदम गाह्रो गरिरहेछ। जस्तो महिनावारीहरू हुँदाखेरि रगत बगिरहँदा धेरै रौँहरू भयो भने चाहिँ नि महिलाहरूलाई गाह्रो हुने गर्छ। त्यसले गर्दाखेरि बजारमा पाउने धेरै किसिमको हेयर रिमुभरहरू, रौँहरू हटाउने क्रिमहरू पाउँछ, त्यो क्रिम युज गर्न सकिन्छ। अनि सबैभन्दा हेल्दी के हो त, क्रिम पनि युज गर्न सकिन्छ, व्याक्सिङ पनि गर्न सकिन्छ, रेजरले सेभ पनि गर्न सकिन्छ। तर सबैभन्दा स्वास्थ्यवर्धक के भयो मध्येमा छान्नु पर्यो भने चाहिँ नि म क्लिपिङ भन्छु, कैँचीले रौँलाई काटेर सानो सानो पारेर छोडिदिने। किन भन्दा कहिलेकाहीँ व्याक्सिङ गर्दाखेरि रेजर चलाउँदाखेरि चाहिँ नि गुप्ताङ्गतिर इन्फेक्सनहरू भएर पिपहरू जम्न सक्छ, घाउ हुन सक्छ, त्यो कारणले सेफ तर सजिलो गर्न चाहनुहुन्छ भने सबैभन्दा राम्रो अप्सन भनेको चाहिँ नि कैँचीले काटेर क्लिपिङ गर्नु नै। कैँची चलाउन जानेन भने ट्रिमरहरू युज गर्न सकिन्छ, ट्रिमरको सेटिङहरू हुन्छ अनि ट्रिमरको आफ्नै त्यो कैँचीको कहाँ कुन ठाउँमा ट्रिम गर्ने भन्ने, सो बिकिनी ट्रिमर भनेर पाउँछ, बिकिनी भन्नाले चाहिँ नि कट्टु लाउने एरिया वरिपरिको ट्रिम गर्ने, त्यसैले त्यस्तो बिकिनी ट्रिमर किनेर पनि गर्न सकिन्छ। रौँ काट्न जरुरी नै छैन, तर मैले भनिहालेँ रौँ हाम्रो प्रोटेक्सनको लागि हो। तर त्यसले चाहिँ नि तपाईँ अब स्विमिङ गर्दै हुनुहुन्छ, स्विमिङ गर्दाखेरि स्विमिङ कस्ट्युम लाउँदा अप्ठ्यारो परिरहेछ, अथवा डक्टरलाई आफ्नो योनाङ्ग गुप्ताङ्ग जचाउन जानुभएको छ र त्यो बेलामा डक्टरले जाँच्दाखेरि अलिक गाह्रो हुन्छ जस्तो फिल हुन्छ भने, अथवा त्यो एरियामा गुप्ताङ्गको एरियामा तपाईँको कुनै अपरेसन हुन थालेको छ, कुनै त्यहाँ केही प्रक्रिया हुन थालेको छ, डक्टरले त्यहाँ जाँच गरेर काटकुट केही गर्नुपर्ने छ भने मात्रै सेभ गर्ने हो, नभए चाहिँ जरुरी छैन। त्यो चाहिँ नि मान्छे मान्छेमा त्यही भएर भर पर्छ कि तपाईँ आफ्नो शरीरप्रति लिएर कति कम्फर्टेबल हुनुहुन्छ। ट्रिमिङ इज हेल्दियर अप्सन, अनि किनभने व्याक्स गरेर सेभ गरेर बर्नहरू भएर अनि व्याक्सहरू गरिसकेपछि चाहिँ नि त्यो पिलो जस्तै इन्फेक्सनहरू भएर आएको धेरै भेटाएको छ।
1: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
2: ल हेर, यी काइलीलाई त केही थाहा छैन, हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया, फोन 065414142, 98563231, 98462014726।
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: यस दुलेगौडा पोलिक्लिनिकमा यही डेट 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
4: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्या भूषण ताम्राकार,
5: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
6: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
5: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र
5: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
6: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
5: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर

0: किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
1: थप जानकारीका लागि सम्पर्क दुलेगौड़ा पोली क्लिनिक प्राली, फोन 065414129, मोबाइल 9856031053।
2: के भन्ने सोच्छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
3: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
2: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
3: हो र, के खास छ त इलाइट सिएमा?
2: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
3: ओहो, अनि लोकेसन?
2: बानेश्वर काठमाडौँ। सम्पर्क 01-5914-284, 97-61-84-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
3: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
4: अब मुटुरोगको उपचारका लागि ठूलो राहत। नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनु पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856-23420, 9801-54674 र 9864-23420।
7: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प स्टोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
8: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
5: ढोरबाराही हाइलाइट्सको साथमा
9: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौड़ा, बीपी चोक।
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841-49304।
10: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै गितेन्द्र बाबु राई जीवी विरूद्ध रहेको सम्पत्ति सुदृढीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश गरेको छ। तत्कालीन महाधीश वक्त सविता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति सुदृढीकरण र संगठित अपराध कसुर छिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन दिएका थिए। निवेदनमाथि हिजो न्यायाधीश हिमलाल बेलवासेको इजलासले फैसला गर्दै रविसँग जीवी राई र अरू प्रतिवादीहरूको पनि सम्पत्ति सुदृढीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको हो। पूर्व डीआईजी छविलाल जोशीको पनि मुद्दा फिर्ता भएको हो। तत्कालीन महाधीश व्यक्त भण्डारीले गएको पुष 30 गते रवि लामिछानेको हकमा मात्रै मुद्दा संशोधन गर्ने निर्णय गरेकोमा त्यसमा त्रुटि

0: भएको बताउँदै माघ दुई गते जीवी राई सहित अरू प्रतिवादीको पनि अभियोग संशोधन गर्न अनुमति दिनुभएको थियो। जाहेरवालाको बचत रकम शीघ्र फिर्ता दिलाउनका लागि निवेदकले सम्पत्ति सुदृढीकरण र संगठित अपराध कसुर झिक्ने गरी दिएको निवेदनमा कुनै दुर्साय नदेखिएको भन्दै अदालतले यस्तो आदेश गरेको छ। आदेश दिँदा अदालतले चारवटा कारण दिएको छ। पहिलो, सरकारले शुरूमा संगठित अपराध र सम्पत्ति सुदृढीकरणको मुद्दा लगाएको थिएन। पीड़ितहरूको जाहिरीमा पनि यी दुई कसुरको आरोप थिएन। दोस्रो, यी दुई कसुर नजिकै पीड़ित र पीड़ाको पक्ष बीच मिलापत्रबाट बचत रकम फिर्ता पाउन नसक्ने र प्रक्रिया झन जटिल बन्ने देखिएको उल्लेख गर्नुभएको छ। तेस्रो कारणमै यी दुई कसुर झिके पनि न्यायको मूल मर्म भने पराजित नहुने अदालतको भनाइ छ। चौथो मुद्दा कायम गर्न भनेर निवेदन दिने अभियोजनकर्ताको दुर्साय नदेखेको पनि अदालतको आदेशमा उल्लेख छ। परराष्ट्र मन्त्री शिशिर खनेल र संयुक्त अधिराज्यका इण्डो प्यासिफिक मन्त्री तथा समानता मन्त्री सीमा मल्होत्रा बीच भेटवार्ता भएको छ। मन्त्रालयमा शुक्रबार भएको भेटमा उहाँहरूबीच नेपाल बेलायत सम्बन्धका विभिन्न पक्षहरूबारे छलफल गर्दै यी सम्बन्धहरूलाई आधुनिकीकरण गर्न आवश्यक रहेकामा जोर दिएको मन्त्रालयले जनाएको छ। साथै लगानी, व्यापार, शिक्षा, पर्यटन, जलवायु, कार्य, डिजिटल प्रविधि क्षेत्रहरूमा सहकारी विस्तार सम्बन्धमा छलफल भएको थियो। सो अवसरमा मन्त्री खनालले पूर्व ब्रिटिश गोर्खाहरूका दशकौंदेखि समाधान भएका चिन्ता र गुनासोहरूलाई यथाशीघ्र सम्बोधन गर्न मन्त्री मल्होत्रासँग अनुरोध गर्नुभएको थियो। मन्त्री मल्होत्राले बेलायती सरकार पूर्व ब्रिटिस गोर्खाहरूको समस्या समाधान गर्न सकारात्मक रहेको धारणा व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ। मन्त्री मल्होत्रा तीन दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आइपुग्नु भएको हो। भ्रमणका क्रममा उहाँले अन्य सरकारी मन्त्रीहरूसँग पनि भेटघाट गर्ने तथा लुम्बिनी र कपिल वस्तु भ्रमण गर्ने कार्यक्रम रहेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा समक्ष नेपाल बार एसोसिएशनले 39 बुधे ध्यान आकर्षण पत्र बुझाएको छ। बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्र सहित टोलीले आज प्रधान न्यायाधीश डाक्टर शर्मा समक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो। भेटमा बारका अध्यक्ष तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्तमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ। बारले दर्ता हुन आएका निवेदनहरू सोही दिन वा भोलिपल्टसम्म दर्ता वा दरपीठ ठेन अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन बारले माग गरेको छ। ध्यान आकर्षण पत्रमा दरपीठ भएको निवेदन उपसात दिन भित्रमा सुनवाईको व्यवस्था गर्न आग्रह गरिएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठन पाठन तत्काल शुरू गरी यसबारे एक हप्ताभित्र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। समिति सभापति हरि ढकालले हस्ताक्षर गरेको पत्रमा होल्डिङ सेन्टरमा रहेका दीर्घ रोगीको यथार्थ पहिचान गरी नियमित उपचारको सुनिश्चितता र गर्ने र कार्य प्रगतिबारे समितिलाई जानकारी गराउन पनि समिति ले निर्देशन दिएको उल्लेख छ। निर्देशनमा होल्डिङ सेन्टरमा बसेका तर विभिन्न रोजगारीमा संलग्न सुकुम्बासीहरूलाई रोजगारीमा निरन्तरता दिन सहज हुने गरी पाएको पर्ने होल्डिङ सेन्टरमा बस्न गाउँ पाउने व्यवस्था मिलाई समितिलाई जानकारी गराउन भनिएको छ। समितिले होल्डिङ सेन्टरमा रहेका वास्तविक सुकुम्बासीको पहिचान एवं उचित व्यवस्थापन गरी समितिलाई 7 दिनभित्र जानकारी गराउन भनेको छ। विपद सम्बन्धी जोखिम न्यूनीकरणका पूर्व तयारी गर्न तीनै तह सरकारलाई समितिले निर्देशन दिएको छ। विपदका बेला जोखिममा खटिने कर्मचारी र सुरक्षाकर्मीको बीमा गर्न पनि समितिले सरोकार भएका सरकारी निकायलाई निर्देशन दिएको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज झोला लगायतमा ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा सामान साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागि हो। यस सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघ बीच औपचारिक सम्झौता भएको छ। सम्झौता पत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यही जेठ 15 गतेदेखि विशेष ट्याग लगाइने भएको छ। यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाउने व्यवस्था गरिने बताइएको छ। यसले यात्रुको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ़दो लगेज चोरी, झोला हराउने तथा गैर कानूनी गतिविधि गर्न नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको जानकारी दिनुभयो। गोर्खामा निर्माणधीन जलविद्युत आयोजनाको पर्खालबाट खसेर आज एक मजदूरको मृत्यु भएको छ। गण्डकी गाउँपालिका एक भुट्टारमा निर्माणधीन सुपर त्रिशुली हाइड्रो पावरमा कार्यरत एक मजदूरको काम गर्ने क्रममा पर्खालबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोर्खाको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। मृत्यु हुनेमा सप्तरी जिल्ला घर भएका 41 वर्षीय दुखीलाल यादव रहेको उहाँको भनाइ छ। दिउँसो करिब 2:45 बजे पर्खालबाट खसेर गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि चितवन आधारभूत अस्पतालमा पुर्याइएकामा उपचारका क्रममा मृत्यु भएको हो। हाइड्रो निर्माण स्थलमा रहेको अन्दाजे 20 मिटर अग्लो पर्खालबाट यादव अचानक तल खस्नु भएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तनहुँको व्यस नगरपालिका 14 रूम्सीमा शुक्रबार साँझ चट्याङ लाग्दा दुईजना महिला घाइते भएका छन्। स्थानीय सन्तराज थापाको घरको आँगनमा चट्याङ पर्दा उहाँहरू घाइते हुनुभएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुमार कार्कीका अनुसार साँझ 6 बजेको समयमा हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर नवलपरासी पर्व बुलिङटार गाउँपालिका एक बस्ने वर्ष 35 कि भीमकुमारी थापा र तनहुँको ब्यास नगरपालिका 14 रूम्सी बस्ने वर्ष 37 कि पूर्ण माया थापा घाइते हुनुभएको छ। घटना लगतै घाइतेहरूलाई उद्धार गरी तत्काल उपचारका लागि दमोली स्थित प्रादेशिक अस्पतालमा ल्याइएको थियो। प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरिए तापनि उहाँहरूको अवस्थालाई हेरी थप उपचारका लागि भरतपुर स्थित चितवन मेडिकल कलेज सीएमसी अस्पताल रेफर गरिएको सूचना अधिकारी कार्कीले जानकारी दिनुभएको छ। प्रहरीले वर्षको समयमा चट्याङको जोखिम बढ़ने भएकाले मेघार्जन र हावाहुरी चलेको बेला सुरक्षित स्थानमा बस्न र आवश्यक सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आग्रह गरेको छ। रूम्सीमा नै चट्याङ लागेर सन्तराज थापाको छोरी 19 वर्षीय ललिता थापाको मृत्यु भएको थियो। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागमा साधारणतय बादल, मध्य प्रदेशमा आंशिक बादल र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा र सुदूरपश्चिम प्रदेशको 1-2 स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतय बादल लाग्नेछ। मध्य प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको केही स्थानहरूमा मध्य प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभाग थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतय बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र मधेस प्रदेशका केही स्थानहरूमा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका तथा कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका सेना प्रमुख आसिम मुनिर इरानको राजधानी तेहरान पुग्नु भएको छ। मुनिर हिजो तेहरान पुगेको पाकिस्तानी संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। उहाँले इरान अमेरिका वार्ता क्षेत्रीय शान्ति तथा अन्य महत्वपूर्ण विषयमा छलफल गर्ने पाकिस्तानी संचार माध्यमले जनाएका छन्। यस्तै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि आसिम मुनिरसँग निरन्तर सम्पर्क भइरहेको बताउनु भएको छ। उहाँले इरानसँग चाँडै कुनै समझदारी बन्न सके आशा पनि व्यक्त गर्नुभएको खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री अब्बास अर्घाचीले अमेरिका इरान वार्तामा केही सकारात्मक संकेत देखिएको समेत बताउनु भएको छ। तर इरानको युरेनियम भण्डारण र हर्मोज जलमार्गको नियन्त्रण जस्ता संवेदनशील विषयमा अझै सहमति हुन सकेको छैन। अरगचिली सामाजिक सञ्जाल एक्स मार्फत वर्तमान तनावपूर्ण अवस्थाका बीच पनि वार्ता प्रक्रियाप्रति आफू आशावादी रहेको बताउनु भएको छ। अब अन्तिम खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीलाई हराएको छ। हैदराबादमा हिजो भएको खेलमा हैदराबाद 55 रनले विजयी भएको हो। टस जितेर पहिलो ब्याटिङ गरेको हैदराबादले 4 विकेट गुमाएर 255 रन बनाएको थियो। हैदराबादका लागि ईशान किशनले 46 बलमा 79 रन बनाउनु भएको थियो। अभिषेक शर्माले 22 बलमा 56 रन र हेनरिक कलेसनले 24 बलमा 51 रन बनाउनु भएको थियो। 256 रनको लक्ष्य पन्चाएको आरसीबीले 4 विकेट गुमाएर 200 रन मात्र बनाएको थियो। आरसीबी पराजित भए पनि 14 खेलमा 18 अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ भने हैदराबाद सम्मान खेलमा सम्मान अङ्कका साथ रन रेटले पछि पार्दै तालिकाको तेस्रो स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 8:15 पंजाब किङ्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्। अवस्था यिनै खबरसँगै 7 बजेको ढोरबारे हाजिर सकिएको छ। 10 बजेको थप समाचारका साथ पुनः भेट हुने नै छ। तबसँग लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौं।
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
6: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
5: कहाँ?
6: गण्डकी मेडिकल हल।
7: हो गंदगी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
8: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
7: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
9: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 9840826926।
10: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122, 9800528 र 9840609246।
11: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
14: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
15: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
16: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0635909065, मोबाइल 9816634372।
17: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
18: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
17: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
18: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
17: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
18: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856045 9401454 र 9846023420।
19: क्यों तो को थे दी मु रेडियो ढोर बारह 103.8 MHz।

0: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुना
0: मोबाइल 9898535537।
2: मम्मी भोक लाग्यो खाजा खाम न।
3: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
2: हस् मम्मी।
4: मैले सुने छोरी
3: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
4: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
3: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9800828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
4: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
5: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको सुनि बा। त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
5: ए हो र ल त ल
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9856621692।
0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ। अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
1: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटिएल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
1: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846656999 छ।
7: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय
8: शिक्षा बस्तीको IOM मा MBBS अध्ययनको सफलता तथा सार्थक सुवेदीको IOE इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल श्वेता ढुङ्गाना प्रमीक्षा राणा भाट कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
7: इन्जिनियरिङ तर्फ सोभित पोटेल प्रीतम आचार्य र लवसन आले तथा CSIT मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। BBA BHM लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
8: केवल पढ़ाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइंस, होटल मैनेजमेंट तथा कंप्यूटर लैब, व्यवहारिक एवं अनुसंधान मुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउंसिलिंग तथा व्यक्तित्व विकास का विशेष कार्यक्रम।
7: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
9: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एण्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113598, 0164113598, 9627614181, 9463352582, फेसबुक जेसीए स्कूल पोखरा।
10: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
11: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
10: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
11: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9956601013, 9860629794।
2: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: शरण एन्ड स्पेशल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846361209 र 9901417718। आजै सम्पर्क गर्नुहोस्।
4: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
1: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
7: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
6: ओके ल डन
8: हजुर सिक्किम अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
6: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर पम्सुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
8: प्रोपाइटर गोविन्द सिग्देल फोन 9560285443 र 9847000787
9: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
10: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
9: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
10: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
9: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोपाइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
11: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
12: यही जेठ 9 गते शनिबार
11: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
13: वरिष्ठ हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
11: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
13: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
14: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
16: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल
17: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
9: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865414377 मोबाइल 9556443443
17: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
18: म्याडम, धूम्रपान भनेको के हो?
17: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
18: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
17: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
18: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
17: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
19: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
20: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
19: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा पनि छ नि।
20: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
21: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा उपलब्ध छ।
22: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
21: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
23: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
24: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला IVF तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
23: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 062-414-233, मोबाइल 98-678-1887।
25: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौं है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
1: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
0: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
1: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
0: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
1: यसबाट बस्न के गर्छ मिस?
0: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
1: यो चक्की कहाँ पाइन्छ मिस?
0: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
3: कहाँ जाने?
4: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
3: मयम चिसापानी, अनि बीचमा नझर्ने?
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461680 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235562663।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिपा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन।

0: Surgeon, Upapradhyapak Dr. Piyush Giri.
1: Anesthesiologist, Upapradhyapak Dr. Vishal Gurung. Dr. Sushmita Gurung.
0: General Surgeon, Pradhyapak Dr. Narendra Bikram Gurung. Saha Pradhyapak Dr. Devendra Shrestha.
1: Physician, Dr. Anamol Paudial. Ra. Manochikisak Dr. Mankaji Thapa Magar.
2: Ward, ICU, NICU, General and Laparoscopy Surgery Seva, Post-op Seva, Physiotherapy, Endoscopy, Colonoscopy, ECO, TMT, Holter, PFT, Uroflowmetry, Dialysis Seva, Ra, 24 Ghanta Emergency Seva Sathai, Anne Visheshagya Doctor Harudwara, Seva Pradan Gariyeko Jankari Garaudachau.
3: 24 Ghanta Pathology Seva Uplabdacha, Bistri Jankari Kulagi, Padmasri Hospital and Allied Sciences Prali, Pokhara No Neuro. फोन 061-592-162-592-163
4: गुरु सत्तमा यो महीना सबैलाई हुने गर्छ
5: सके पाँचै दिन जाउँ नसके एक दिन त अवश्य जाउँ श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ
6: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्लगण्डकी 5 बेल चौतारा झरौटामा
7: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन प्रसाद वितरण आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ
6: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म भजन कीर्तन र समापन सत्रमा महाआरती
5: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति
8: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
9: हस मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
8: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
9: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
7: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
10: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै
7: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 98461-33101 र 98468-83522
11: होइन आरोसी आर्यलाई लिएर कता हिँड्यौ
12: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
13: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
11: ए त्यसो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
12: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
11: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको एक घरमाथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 98241-84264 र 98141-53305
14: रामुलाई किन स्कुल नपठाएको माइल दाई काममा अलि सघाउँछ कि भनेर नि।

0: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
1: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: नमस्ते, अहिले तपाईँ रेडियो ढोरबाराही सुन्दै हुनुहुन्छ।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
5: एक सय 103.8 अन्तर्मनको आवाज।

0: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
1: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
10: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 9 गते दोस्रो शनिबार
11: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री,
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर विद्या भूषण ताम्राकार,
11: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
13: वरिष्ठ नाक कान घाँटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
11: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
12: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129, मोबाइल 9856031053।
14: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: जुत्ता चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
6: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
16: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
15: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
16: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 9811756606।
17: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
18: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
17: यस स्कुलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
18: सृजना बोर्डिङ स्कुल शान्ति मार्ग सृजना चोक पोखरा, फोन नम्बर 0165780553 र 0165535595।
19: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
20: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौंडा हेल्प पोस्ट चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
21: सिटिई विटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौंडामा भर्ना खुल्यो।
22: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
21: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
22: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
21: हाम्रा विशेषताहरू,
22: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
21: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
22: समेना गृह र छात्रावासको व्यवस्था,
21: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
22: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
21: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय, शुक्ला गण्डकी 4, दुलेगौंडा, तनहुँ।
22: फोन 0065414056, मोबाइल 9860608615, 9849715598, 9560443744 र 9413167188।

0: आउँदो जेठ 9 गते दोस्रो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
0: उपचार हुने रोगहरू,
1: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
0: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
1: कपाल झर्ने समस्या,
0: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
1: टाउको तथा शरीरको चाया,
0: बुढेसकालमा छाला चिलाउने रोग,
1: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
0: छाला तथा यौनाङ्गमा आउने मुसा,
1: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
0: साथै दुलेगौंडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसीजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678187।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौंडा।
2: प्योइतोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
1: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतेङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डडेलो हो वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अपनाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: करण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
6: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033398 र 9845010950।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: समसामयिक विषयमा छलफल गर्न एमाले सचिवालय बैठक आज पनि बस्दै 12 जना पदाधिकारीले बोल्ने सूची।
0: बाढ़ी पहिरोले पाँचथरको याङबरक गाउँपालिकामा ठूलो क्षति, पुल र बाटो समेत भत्किँदा स्थानीयलाई समस्या।
1: देशभरको तापक्रम बढ़दो क्रममा तराईमा लू चल्ने जोखिम, सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह।
0: इरानसँग जारी वार्तामा केही प्रगति भएको अमेरिकी विदेश मन्त्रीको भनाई। नेटोका सहयोगी देशको व्यवहारप्रति असन्तुष्टि।
1: र आईपीएल क्रिकेटमा बेंगलुरू विरूद्ध हैदराबाद 55 रनले विजयी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालय।

0: www.radio.com.np लॉगिन गर्नुहोस्। यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ। हिजोको बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि स्थगित भएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज बिहान 11:30 बजे बस्ने बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल हुने भएको छ। पार्टीका उपमहासचिव लेखराज भट्टले हिजोको बैठकमा अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल भएको बताउनुभयो। आजको बैठकमा 12 जना पदाधिकारीले बोल्ने सूची छ। यसपछि नेताहरूको कार्यविभाजनको विषय आज छलफल हुने बताइएको छ। यसअघि हिजोको बैठकमा रामबहादुर थापा बादल बाहेकका 4 जना उपाध्यक्षले निर्वाचनमा हारको जिम्मेवारी लिँदै मार्ग प्रशस्त गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए। अरू बहुमत पदाधिकारीहरू तटस्थ बसेका थिए। ओली र पृथ्वी सुब्बा गुरूङबीच नेतृत्व छोड्ने विषयमा सवाल जवाफ नै भएको थियो। यससँगै ओली सचिवालयमै अल्पमतमा पर्ने अवस्था बनेको छ भने विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भएसँगै राजीनामाको नैतिक दबाव बढ़ेको छ।
2: बाढ़ी र पहिरोले पाँच थरको याङबरक गाउँपालिका वड़ा नम्बर 1 र 2 मा ठूलो क्षति पुगेको छ। हिजो साँझ भारी वर्षापछि आएको बाढ़ी र पहिरोले सड़क पुल पुलिसा तथा सर्वसाधारणका घरमा क्षति पुर्याएको छ। दोबाने खोला, तमोर खोला तथा मध्यपाड़ी राजमार्ग आसपासका क्षेत्रमा आएको बाढ़ीले निर्माणाधीन मोटरेबल पुल पनि बगाएको स्थानीय प्रशासनले जनाएको छ। पाँच थर र 13 थुम जोड़ने तमोर नदीमा निर्माणाधीन लिम्बुनी पुलका सबै संरचना बाढ़ीले बगाएको छ। बाढ़ीका कारण याङबरक क्षेत्रको दोबाने खोलामा संचालित जलविद्युत आयोजना सहित विभिन्न संरचनामा पनि क्षति पुगेको छ। यस्तै पहिरोले याङबरक 3 र 7 को सीमावर्ती लाम्बा खोला ढाड 1 राते क्षेत्रमा 2 घर बगाएको छ। स्थानीय ममलाल खवास र कविन्द्र खवासको घर पहिरोसँगै बगेको बताइएको छ। प्रभावित परिवार सुरक्षित स्थानतर्फ सरेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कुमार कर्णका अनुसार निरन्तर वर्षा र टेलिफोन सम्पर्क अवरूद्ध भएका कारण क्षतिको विस्तृत विवरण संकलन गर्न कठिनाई भइरहेको छ। बाढ़ीले याङबरक 1, 2 र 3 का विभिन्न खोलामा रहेका झुलुङ्गी तथा पक्की पुलमा पनि क्षति पुर्याएको छ। उता सड़क माथिबाट पहिरो खसेका कारण मध्यपाड़ी राजमार्ग अन्तर्गत च्याङथापु थर्पू सड़क खण्ड अवरूद्ध बनेको छ। क्षतिको यकीन विवरण संकलन हुन बाँकी रहेको जनाउँदै प्रशासनले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
1: जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ। विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार हिजो साँझ जारी बुलेटिनमा आगामी 3 दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी रहने तथा थोरै स्थानमा 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न हुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। विभागका मौसमविद संजीव अधिकारीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा आगामी 3 दिनसम्म मध्यम तातो लहर तथा पहाड़ी भूभागमा तातो दिन हुने सम्भावना रहेको हुनाले सोको असरबाट बस्न आवश्यक सतर्कता अपनाउन विशेष बुलेटिन मार्फत अनुरोध गरिएको बताउनुभयो। उहाँका अनुसार सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा यही जेठ छ गतेदेखि नै अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा माथि मापन भएको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस भन्दा माथि मापन गरिएको छ। विभागका अनुसार सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, असम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रूपन्देह र कपिलवस्ती रहेका छन्।
2: नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल, मध्य प्रदेशमा आंशिक बादल र बाँकी तराई भूभागको मौसम सफा रहनेछ। गण्डकी प्रदेशका थोरै स्थान र सुदूरपश्चिम प्रदेशको 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा, मध्य प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेश का तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यस्तै गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
1: <ण्णाली प्रदेशका पहाड़ी भूभागका> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो 1 बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ। बैठकमा विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची छ। हिजो भएको छलफलमा 10 जना प्रदेशसभा सदस्यले भाग लिएका थिए। बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश रहेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
4: नमस्कार।
3: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: जीवन।
0: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यालय समयभन्दा अतिरिक्त समयमा काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई प्रचलित कानून र निर्देशन अनुसार मात्र काममा लगाउनुपर्ने उल्लेख गरिएको छ। साथै कार्यालय समयभन्दा बाहिर काममा खटाइएमा अतिरिक्त पारिश्रमिकको व्यवस्था गर्नुपर्ने तथा कर्मचारीलाई जबरजस्ती अतिरिक्त समय काम गर्न बाध्य पार्न नपाइने व्यवस्था गरिएको छ। यस्तै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षर नभएका सेवाग्राहीलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन विशेष प्राथमिकता दिनुपर्ने व्यवस्था पनि गरिएको छ। निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले आपसी सहकार्यमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्ग मैत्री बनाउनु पर्नेछ। त्यस्ता शाखाको विवरण सम्बन्धित संस्थाले आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँग जारी वार्तामा केही प्रगति भएको बताउनु भएको छ। उहाँले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सहयोगीहरूको व्यवहारप्रति पुनः एकपटक असन्तुष्टि व्यक्त गर्नुभयो। हेलसिङबर्गमा पत्रकार सम्मेलनमा विदेश मन्त्री रुबियोले इरान वार्ताले सकारात्मक संकेत देखाएको तर वार्ता सफल नभएमा अमेरिकासँग अन्य विकल्पहरू पनि रहेको बताउनुभयो। अमेरिकाको मुख्य रणनीतिक मागबारे रुबियोले वाशिङटनको धारणा अझै स्पष्ट रहेको बताउनुभयो। रुबियोले इरान ओमानलाई समावेश गरी एउटा प्रणाली बनाउन चाहेको भन्दै जस अन्तर्गत बन्द जलमार्गबाट जाने जहाजहरूलाई शुल्क लगाउन खोजिएको उहाँको दावी थियो। अमेरिका, इजरायल र इरान बीच अप्रेल 8 अस्थायी युद्ध विराममा हस्ताक्षर भएको थियो। यसले केही सातादेखि हुँदै आएको आक्रमणलाई रोकेको थियो, तर इस्लामाबादमा प्रत्यक्ष वार्तासहित कयौं प्रयासका बावजूद अहिलेसम्म स्थायी सम्झौता हुन सकेको छैन। उता पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नकवी 1 सातापछि दोस्रो पटक बुधबार इरान पुग्नु भएको छ।
2: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 55 रनले पराजित गरेको छ। बेंगलुरूलाई पराजित गर्दै हैदराबाद शीर्ष 3 स्थानमा उक्लिन सफल भएको छ। हारका बावजूद बेंगलुरू भने शीर्ष स्थानमा कायम छ। यस्तै गुजरात टाइटन्सले दोस्रो स्थानमा छ। शीर्ष 3 टोलीले समान 14 खेलमा 18 अंक जोड़े पनि रन रेटमा हैदराबाद तेस्रो स्थानमा परेको हो। गैराती घरेलु मैदान अहमदाबादमा भएको खेलमा 256 रनको विशाल लक्ष्य पछ्याएको बेंगलुरूले पूरै 20 ओभरमा 4 विकेट गुमाएर 200 रन जोड्यो। ओपनर वेंकटेश अयरले 44, रजत पाटीदारले 56 तथा कृणाल पाण्डेले अभिजित 41 रन जोड़े। त्यसअघि हैदराबादले पहिले ब्याटिङ गर्दै 4 विकेटको क्षतिमा 255 रनको विशाल स्कोर बनाएको थियो। उसका लागि ईशान किशनले 46 बलमा 79 रन बनाए भने अभिषेक शर्माले 22 बलमै 56 रनको विस्फोटक इनिङ खेले। हेनरिक क्लासेनले 51 तथा नीतिश कुमार रेड्डीले 29 रन बनाए। बेंगलुरूका लागि रसिब सलामले 2 विकेट लिए। आईपीएलमा आज लखनऊ सुपर जायन्ट्स र पंजाब सुपर किंग्स बीच प्रतिस्पर्धा हुनेछ।
1: बिहान 9 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: समसामयिक विषयमा छलफल गर्न एमाले सचिवालय बैठक आज पनि बस्दै 12 जना पदाधिकारीले बोल्ने कार्यसूची।
1: बाढ़ी पहिरोले पासरको याङबरक गाउँपालिकामा ठूलो क्षति, पुल र बाटो समेत भत्किँदा स्थानीयलाई समस्या।
2: देशभरको तापक्रम बढ़दो क्रममा तराईमा लू चल्ने जोखिम सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह।
1: इरानसँग जारी वार्तामा केही प्रगति भएको अमेरिकी विदेश मन्त्रीको भनाई। नेटोका सहयोगी देशको व्यवहार प्रति असन्तुष्टि।
2: र आईपीएल क्रिकेटमा बेंगलुरू विरूद्ध हैदराबाद 55 रनले विजयी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
0: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @@thahakhabar।
6: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
7: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
7: हाम्रा विशेषताहरू
6: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
7: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
6: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
7: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
6: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560262।
8: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
9: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 98678168।
10: आज पनि भाटवड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
11: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
10: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
11: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
9: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560883507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466188717।
12: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: यसको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
4: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
3: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
6: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9887172।
7: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ, साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
8: के भन्ने सोच्छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
9: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
8: त्यसो भए सुन्नु, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
9: हो र, के खास छ त इलाइट सिएमा?
8: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
9: ओहो, अनि लोकेसन?
8: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-65-37। लिमिटेड फिस, ढिला नगर्नुहोस्।
9: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
10: सुन्नु न श्रेया, यो चाया, पोतो, डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
11: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
10: कहाँ?
11: गण्डकी मेडिकल हल।
12: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
11: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
12: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
10: गण्डकी मेडिकल हल दुलेगौड़ा माछा पुस्रे बैंक ठ्याक्कै पारी। सम्पर्क 0965903969, मोबाइल 9840826926।
13: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
12: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
13: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
12: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
13: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
12: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856420, 9801454674 र 9864023420।
14: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
15: शिक्षा बस्तीको IOM मा MBBS अध्ययनको सफलता तथा सार्थक सुवेदीको IOE इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुङ्गाना, प्रमेक्षा राणा भाट, तृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
14: इन्जिनियरिङ तर्फ सोभित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा CSIT मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। BBA, BHM लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
15: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
14: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
16: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर JCA स्कूलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस्। जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113598, 0164113598, 9627161481, 9463352582, फेसबुक JCA स्कूल पोखरा।
17: मरेको के हो?
18: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
17: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
18: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
17: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
18: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
19: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
20: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बाल बालिकाको चिन्ह भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बाल बालिकाको चिन्ह भएको प्याकेटको नुन खाऊ। आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिनयुक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
22: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
22: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98141035622।
23: जय मसी, तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: ए सन्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो? आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सन्धि।
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झ। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
2: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008-28810, 9008-28811 र 9008-28816।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
0: ए सबिना, यस्तो हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846-78528 र 9008-16142।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर।
8: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 06-64-14-233, मोबाइल 9086-78-61-87।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
9: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी
0: को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
8: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
10: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894166599 छ।
11: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
12: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
11: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
12: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
11: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
12: यसबाट बस्न के गर्ने त मिस?
11: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
12: यो चक्की कहाँ पाइन्छ मिस?
11: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
13: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
14: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
15: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
14: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
15: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
16: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
17: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
18: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
19: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
18: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
14: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
14: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
9: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
20: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
18: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
20: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
21: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुनार।
22: मोबाइल 9908535537 र 9806615899।
23: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, लेट्स डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
4: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
5: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
6: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कुलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
6: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
7: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क 4997 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
6: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा।

0: पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्ष देखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
0: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
4: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
8: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
9: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
7: धोरबाराही हाइलाइट्सको साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौड़ा बीपी चोक,
7: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841-49304।
10: नमस्कार, रेडियो ढोरबराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्नेछ। बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास कुटुममा बिहान 11:30 बजे बस्नेछ। शुक्रबार शुरू भएको सचिवालय बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहनेछ। हिजो बोल्न बाँकी रहेका सदस्यहरूले आज आफ्नो धारणा राख्नेछन्। हिजोको बैठकमा बोल्ने केही सदस्यले अध्यक्ष ओलीले नेतृत्वबाट मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका थिए। आज शनिबारको बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई लगायतले धारणा राख्नुहुनेछ। बैठकमा भएको सुझावको आधारमा आज कार्य विभाजनका लागि प्रस्तावित नाम संशोधन हुन सक्ने बुझिएको छ। परराष्ट्र मन्त्री सुशील खनाल र संयुक्त अधिराज्यका इण्डो पेसिफिक मन्त्री तथा समानता मन्त्री सीमा मल्होत्रा बीच भेटवार्ता भएको छ। मन्त्रालयमा शुक्रबार भएको भेटमा उहाँहरू बीच नेपाल बेलायत सम्बन्धका विभिन्न पक्षहरूबारे छलफल गर्दै यी सम्बन्धहरूलाई आधुनिकीकरण गर्न आवश्यक रहेकोमा जोड़ दिएको मन्त्रालयले जनाएको छ। साथै लगानी, व्यापार, शिक्षा, पर्यटन, जलवायु कार्य र डिजिटल प्रविधि क्षेत्रमा सहकार्य विस्तार सम्बन्धमा छलफल भएको थियो। सो अवसरमा मन्त्री खनालले पूर्व ब्रिटिश गोर्खाहरूका दशकौंदेखि समाधान नभएका चिन्ता र गुनासाहरूलाई यथाशीघ्र सम्बोधन गर्न मन्त्री मल्होत्रासँग अनुरोध गर्नुभएको थियो। मन्त्री मल्होत्राले बेलायती सरकार पूर्व ब्रिटिश गोर्खाहरूको समस्या समाधान गर्न सकारात्मक रहेको धारणा व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ। मन्त्री मल्होत्रा 3 दिने नेपाल भ्रमणका लागि आज नेपाल आइपुग्नु भएको हो। भ्रमणका क्रममा वहाँले अन्य सरकारी मन्त्रीहरूसँग पनि भेटघाट गर्ने तथा लुम्बिनी र कपिलवस्तु भ्रमण गर्ने कार्यक्रम रहेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा समक्ष नेपाल बार एसोसिएशनले 39 बुद्धे ध्यानकर्षण पत्र बुझाएको छ। बारका अध्यक्ष प्राजा विजय प्रसाद मिश्र सहित टोलीले

0: आज प्रधान न्यायाधीश डाक्टर शर्मा समक्ष अदालतमा बाह्य हस्ताक्षेप हुन नदिन आग्रह गर्नुभएको हो। भेटमा बारका अध्यक्ष तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ। बाल्य दर्ता हुन आएका निवेदनहरू सोही दिन वा भोलिपल्टसम्ममा दर्ता वा दरपेट अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन बारले माग गरेको छ। ध्यानकर्षण पत्रमा दरपेट भएको निवेदन उपर सात दिनभित्रमा सुनवाईको व्यवस्था गर्न आग्रह गरिएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठन पाठन तत्काल शुरू गरी यसबारे एक हप्ताभित्र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। समिति सभापति हरि ठकालले हस्ताक्षर गरेको पत्रमा होल्डिङ सेन्टरमा रहेका दीर्घ रोगीको यथार्थ पहिचान गरी नियमित उपचारको सुनिश्चितता गर्ने र कार्य प्रगतिबारे समितिलाई जानकारी गराउन पनि समितिले निर्देशन दिएको उल्लेख गरेको छ। निर्देशनमा होल्डिङ सेन्टरमा बसेका तर विभिन्न रोजगारीमा संलग्न सुकुम्बासीहरूलाई रोजगारीमा निरन्तरता दिन सहज हुने गरी पायक पर्ने होल्डिङ सेन्टरमा बस्न पाउने व्यवस्था मिलाई समितिलाई जानकारी गराउन भनिएको छ। समितिले होल्डिङ सेन्टरमा रहेका वास्तविक सुकुम्बासीको पहिचान एवं उचित व्यवस्थापन गरी समितिलाई सात दिनभित्र जानकारी गराउन भनेको छ। विपद सम्बन्धी जोखिम न्यूनीकरणका पूर्व तयारी गर्न तीनै तहका सरकारलाई समितिले निर्देशन दिएको छ। विपदका बेला जोखिममा खटिने कर्मचारी र सुरक्षाकर्मीको बीमा गर्न पनि समितिले सरकार भएका सरकारी निकायलाई निर्देशन दिएको छ। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै गितेन्द्र बाबु राई जीवी विरूद्ध रहेको सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश गरेको छ। तत्कालीन माओवादी अधिवक्ता सविता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुर झिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन दिनुभएको थियो। निवेदनमाथि हिजो न्यायाधीश हिमलाल बेलवासीको इजालसले फैसला गर्दै रविसँगै जीवी राई र अरू प्रतिवादीहरूको पनि सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको हो। पूर्व डीआईजी छविलाल जोशीको पनि मुद्दा फिर्ता भएको हो। तत्कालीन माओवादी अधिवक्ता भण्डारीले गएको पुस 30 गते रवि लामिछानेको हकमा मात्रै मुद्दा संशोधन गर्ने निर्णय गरेकोमा त्यसमा त्रुटि भएको बताउँदै माघ 2 गते जीवी राई सहित अरू प्रतिवेदनको पनि अभियोग संशोधन गर्न अनुमति दिनुभएको थियो। जाहिरवालाका बचत रकम शीघ्र फिर्ता दिलाउनका लागि निवेदकले सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुर झिक्ने गरी दिएको निवेदनमा कुनै दुराशय नदेखिएको भन्दै अदालतले यस्तो आदेश गरेको छ। आदेशसित अदालतले चारवटा कारण दिएको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज अथवा छोला लगायतमा ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, छोला हराउने तथा सामान साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्य सहित उक्त प्रणाली लागू गर्न लागि हो। यस सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघ बीच औपचारिक सम्झौता भएको छ। सम्झौता पत्रमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यही जेठ 15 गतेदेखि विशेष ट्याग लगाइने भएको छ। यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिने बताएको छ। बागलुङको तमाङ खोला गाउँपालिकाले पर्यटकीय क्षेत्र सोलेटाँडामा जडीबुटी पार्क निर्माण गरेको छ। गाउँपालिकाले सोलेडाँडाको करिब 7 रोपनी क्षेत्रफलमा जड़ीबुटीको बिरूवा लगाएको हो। प्राकृतिक सुन्दरताले भरिएको सोले डाँडामा गाउँपालिकाले पर्यटकीय पूर्वाधारसँगै जड़ीबुटीको अनुसन्धान र पर्यटक आकर्षण गर्नका लागि पार्क निर्माण गरिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोगलाल बुढा मगरले बताउनु भएको छ। समुद्री सतहदेखि करिब 2630 मिटरको उचाइमा रहेको सोले डाँडामा जड़ीबुटी राम्रो उत्पादन हुने उहाँको भनाइ रहेको छ। गाउँपालिकाले अघिल्लो वर्षदेखि पार्कमा विभिन्न प्रजातिका जड़ीबुटीको बिरूवा लगाएको अध्यक्ष बुढा मगरले बताउनु भएको छ। सोले डाँडा छेउको जंगलमा तारबार लगाएर पार्क निर्माण गरी चिराइलो अर्शगन्ध लगायत विभिन्न प्रजातिका जड़ीबुटी लगाएको उहाँले बताउनु भएको छ। गाउँपालिकाले जड़ीबुटी पार्कका लागि हालसम्म करिब 7 लाख भन्दा बढ़ी रकम खर्च गरिसकेको छ। पछिल्लो समय सोले डाँडामा दैनिक 100 पर्यटक आउने गरेको स्थानीय तमबहादुर सिपालीले बताउनु भएको छ। गोर्खामा निर्माणाधीन जलविद्युत आयोजनाको पर्खालबाट खसेर आज एक मजदूरको मृत्यु भएको छ। गण्डकी गाउँपालिका एक बुच्चारमा निर्माणाधीन सुपर त्रिशुली हाइड्रो पावरमा कार्यरत एक मजदूरको काम गर्ने क्रममा पर्खालबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। मृत्यु हुनेमा सप्तरी जिल्ला घर भएका 41 वर्षीय खुदी दुखी लाल यादव रहेको उहाँले बताउनु भएको छ। तनहुको व्यास नगरपालिका 14 रूम्सीमा शुक्रबार साझा चट्याङ लाग्दा दुईजना महिला घाइते भएका छन्। स्थानीय सन्तराज थापाको घरको आँगनमा चट्याङ पर्दा उहाँहरू घाइते हुनुभएको हो। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुमार कार्कीका अनुसार साँझ 6 बजेको समयमा हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर नवलपरासी बुलिङचार गाउँपालिका 1 बस्ने वर्ष 35 की भीमकुमारी थापा र तनहुको ब्यास नगरपालिका 14 रूम्सी बस्ने वर्ष 67 की पूरण माया थापा खाइते हुनुभएको हो। घटना लगतै घाइतेहरूलाई उद्धार गरी तत्काल उपचारका लागि दमोली स्थित प्रादेशिक अस्पताल ल्याइएको थियो। प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरिए तापनि उहाँहरूको अवस्थालाई हेरी थप उपचारका लागि भरतपुर स्थित चितवन मेडिकल कलेज सीएमसी अस्पताल रिफर गरिएको सूचना अधिकारी कार्कीले जानकारी दिनुभएको छ। प्रहरीले वर्षातको समयमा चट्याङको जोखिम बढ़ने भएकाले मेघगर्जन र हावाहुरी चलेको बेला सुरक्षित स्थानमा बस्न र आवश्यक सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आग्रह गरेको छ। यस हप्ता अघि रूम्सीमै चट्याङ लागेर सन्तराज थापाको छोरी 19 वर्षीय ललिता थापाको मृत्यु भएको थियो। जिल्ला कारागार छापामा कैद सजाय भुक्तान गरिरहेका एकजना कैदी बन्दीको उपचारका क्रममा मृत्यु भएको छ। पासरको साविक नागी गाविस 9 घर भएका 64 वर्षीय चन्द्र कुमार घिमिरेको आज बिहान बिरता मोड़ स्थित बीएनसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जबरजस्ती करणी मुद्दामा 10 वर्ष कैद सजाय भुक्तान गरिरहेका घिमिरेलाई जेठ 7 गते साझा श्वास प्रश्वासमा समस्या देखिएपछि उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि सोही रात ओम साई पाथीभारा अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको हो। अस्पतालको सघन उपचार कक्ष आईसीयूमा राखेर उपचार भइरहेका बेला स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई बिरतामोड स्थित बीएनसी अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा आज बिहान 3:45 बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय छापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभएको छ। जिल्ला अदालत छापाको फैसला अनुसार घिमिरेले 8 वर्ष 8 महिना 1 दिन कैद सजाय भुक्तान गरिसकेका थिए। मृतकको शव बीएनसी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। हाल नेपालमा पश्चिमी वायु स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ जसको प्रभावले हाल कोशी प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल मध्य प्रदेशमा आंशिक बादल र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ गण्डकी प्रदेशका थोरै स्थानहरूमा र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षा भइरहेको छ आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ मध्य प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको केही स्थानहरूमा मध्य प्रदेश लगायत कोशी बागमती गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ गण्डकी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ आज राति कोशी मधेस बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ कोशी र मध्य प्रदेशका केही स्थानहरूमा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका तथा कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ कोशी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ अब अन्तर्राष्ट्रिय समाचार पाकिस्तानका सेना प्रमुख आसिम मुनिर इरानको राजधानी तेहरान पुग्नु भएको छ मुनिर हिजो तेहरान पुगेको पाकिस्तानी संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ वहाँले इरान अमेरिका वार्ता क्षेत्रीय शान्ति तथा अन्य महत्वपूर्ण विषयमा छलफल गर्ने पाकिस्तानी संचार माध्यमले जनाएका छन् यस्तै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि आसिम मुनिरसँग निरन्तर सम्पर्क भइरहेको बताउनु भएको छ उहाँले इरानसँग चाँडै कुनै समझदारी बन्न सक्ने आशा पनि व्यक्त गर्नुभएको खबरमा उल्लेख गरिएको छ हस्त बिहान 10 बजेको ढोबरा हाइलाइट्स आजलाई सकिएको छ समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु नमस्कार
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस् हामी समाचारको रूपमा प्रसारण गर्नेछौ खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस् हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्
2: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
3: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
4: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
3: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएसको सफल उपचार
4: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
3: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
4: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
3: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
4: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
3: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
5: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058800 र 98460769246।
6: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
5: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्लगण्डकी 5 बेल चौतारा छरौटामा
7: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
5: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गति बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना, 11 बजेदेखि 4 बजेसम्म संगीतमय कथा प्रवचन, साँझ 8 बजेदेखि 9:30 बजेसम्म भजन कीर्तन र समापन सत्रमा महाआरती।
6: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
8: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
11: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065-414-0008।

0: शेर्पाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् भो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
5: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9560-23420, 9801-54674 र 9460-23420।
7: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846163101 र 9846683522।
10: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
11: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी छ भुरुङ्गी।
11: हाम्रा विशेषताहरू,
10: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
11: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
10: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
11: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
10: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0658-71479 र 9560-62265।
12: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
13: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
12: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बा।
3: बानिया संगम बानिया। फोन 0654414142 98560231128 98462014726।
14: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता,

0: मेटली स्टील फन पर का सब सामान साइनी कत्ती मजा एक ठाव मतार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नाटिला, सम्पर्क 9856060113, 9807294।
3: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
5: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811403305।
6: दिस इज रेडियो ढोर बाराही 103.8 MHz,
7: 103.8 MHz प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM।
8: इट्स टाइम फॉर कॉलिंग टाइम
7: ओनली ऑन रेडियो ढोर बाराही।

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा। जसले दिवला सुन्दै हुनुहुन्छ रेडियो ढोर बारा हिवानन्द 3.8 मेगाहर्ज अन्तर्मनका हवा, साथै इन्टरनेट अनलाइन मार्फत पनि हामीसँग जोडिन सक्नुहुन्छ। www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरिको साथ सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर सदाजी आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छ अबको 12 बजेको समयसम्म र फरकबार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आज चाहिँ हामी स्याटरडेको एपिसोडमा छौं र गाउँ खाने कथाहरूले खेल्छौ। सहभागिता जनाउनको लागि 0625142000 टेलिफोन लाइन मार्फत चाहिँ हामी साथीहरूलाई के छिनमा सहभागी गराउँछौ भने अहिलेको लागि ढिला नगरी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु। झ्याम्पारम टाइटलमा रहेको पछिल्लो समयको ट्रेन्डिङ सङ पनि रहेको छ। तपाईँमा राख्दैछु रामकृष्ण ढकाल अनि मेरिना राईको आवाजमा सजिएको यो गीत, स्वीकार्नुहोला है त।

0: हजुर, यो रमाइलो गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु भने अब पालो तपाईँको हो। 0965414200 बाटो भएर आउन सक्नुहुन्छ। फरक बार फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन हामी आउने गर्दछौं भने जहाँ चाहिँ प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा आभूषण सुनजाति पसल दलेगौडाले, प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार। सेवाहरूको कुरा गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगहना खरिद बिक्री तथा साटफेट गर्नु परेमा अनि पुराना गरगहनाहरू पनि साटफेट गरिनुका साथै मरमत खरिद बिक्री पनि गरिन्छ। सेवा सुविधा चाहिँ यहाँले दिन सक्नुहुन्छ। र त्यस्तै गरी प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्जेलो रिसपले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भने विजय साथी मध्य सँगसँगै हामी चाहिँ फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा बाह्रै पछि एकजना साथीलाई विजय गराउँछौ। र विजय साथी मध्ये पनि अन्तिम बार शनिबार जुन चाहिँ आज रहेको छ लकी ड्र मार्फत एकजना साथीले चाहिँ पाउन सक्नुहुन्छ रुसाईको रिचार्ज भन्दै अहिले भनेको साथी हामीसँग लाइनमा हुनुहुन्छ। स्वागत गरी हालौ। हेलो, नमस्ते हजुर। हजुरले कार्यक्रममा धेरै धेरै स्वागत छ है नरेन्द्रजीलाई। हजुर, के भन्नुभयो अरे हाम्रो नरेन्द्रजीले? आवाज चाहिँ सानो आउन थालेको छ है। अहिले चाहिँ कस्तो सुन्नु भएको छ त नि? ठिकै छ, कुराकानी गर्न सकिन्छ, मजाले सकिन्छ है। अनि आज त सुरुवातीमा सहभागिता पनि जनाउनु भएको छ, सुरुमा पहिलो सहभागी साथी हुनुहुन्छ है। कतिको रेडी हुनुहुन्छ त नि आज गाउँ खाने कथा खेल्न? रेडी हुँदा हुँदै कहिले काहीँ चाहिँ केही पनि हुँदैन, कहिले काहीँ अब गाउँ छोड्ने दिने आलो पालो गर्ने हुन्छ। त्यो त भइहाल्छ है। ल, ढिला नगरिकन। हजुर, मेरो चाहिँ खाना भइसक्यो, तपाईँले खानुभयो त? एकदमै आराम कुशल सन्चै छौँ, यसरी सम्झिराख्नुहुन्छ। हामी त दिनकै सन्चै आरामै हुन्छौँ कि। कति नम्बरको भन्नुभयो अरे? तीन नम्बरको गाउँ खाने कथा म तपाईँको लागि राख्दैछु, रहेको छ। आवाज अझै आएन, अहिले कस्तो सुन्नु भएको छ? ल, एकदमै ध्यान दिएर सुन्नु होला। तीन नम्बरको गाउँ खाने कथा रहेको छ यस्तो। सुरिलो रुखमा बारुलो गुड, जता जता घाम हुन्छ उतैतिर मुख के होला। फेरि पनि सुन्नुहोस् है एकचोटि, के भन्नुभयो अरे? सूर्यमुखी फूल होला नि। फेरि गाउँ खाने कथा चाहिँ दोहोऱ्याउनु पर्छ कि पर्दैन? अब यसमै लग गर्ने के गर्ने होला? यसमै लग गरौ। ल, ठिकै छ, सूर्यमुखी भन्नुभएको छ। अब साथीहरूले चाहिँ गाउँ खाने कथा बुझ्नु भएको थियो कि थिएन, म केही सिनमा फेरि दोहोऱ्याउँछु अहिले भने तपाईँको जवाफ चेक गरिहालौँ है त। ल, धेरै धेरै बधाई छ हाम्रो नरेन्द्रजीलाई चाहिँ। अब आज भने एकदमै लक्की दिन छ क्या हाम्रो नरेन्द्रजीको? लक्की हुनुपर्छ है। ल, रेडियो प्रोग्राम अन्तिमसम्म पनि सुन्दै गर्नु होला, अहिले भने हामी अरू साथीलाई पालो दिन्छौँ, छुट्टिन्छौँ है। नरेन्द्र माझी हुनुहुन्थ्यो। गाउँ खाने कथा चाहिँ सुरिलो रुखमा चाहिँ बारुलो गुण हुन्छ अरे, जता जता घाम हुन्छ उतैतिर मुख हुन्छ भनेर चाहिँ रहेको थियो। यसको सही जवाब चाहिँ सूर्यमुखी भनेर उहाँले मिलाएर गइसक्नु भएको छ भने सहभागी त जनाउन सक्नुहुन्छ। टेलिफोन लाइन खुल्ला छ, 0965414200 बाटो भएर आउन सक्नुहुन्छ। एकदेखि दससम्म हामी लिएर आउँछौँ भने यो समय अधिवर मजाले सुनेर साथ दिन सक्नुहुन्छ। कार्यक्रम के कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया त दिन सक्नुहुन्छ भने साथमा मिठा मिठा गीत संगीतहरूलाई पनि हामी कार्यक्रममा स्थान दिन्छौँ मिलेसम्म। र अहिले भने सहभागी साथी हुनुहुन्छ, ढिला नगरी स्वागत गरिहालौ। हेलो, नमस्ते हजुर। दर्शन नमस्कार, हामी एकदमै सन्चै आरामै छौँ भन्दै कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रसिकाजीलाई।
1: हजुरलाई पनि एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मलाई पाँच नम्बरको राखिदिनु न।
0: पाँच नम्बरको गाउँ खाने कथा ल म राखिहाल्छु, एकदमै ध्यान दिएर सुन्नुहोस् है रसिकाजी। एकदमै रसिकाजी चाहिँ एकदमै सजिलो साथी हुनुहुन्छ कि है। पाँच नम्बरको गाउँ खाने कथा। आफ्ना दुवै लुला हातले ठोक्छु आफ्नै गाला, शिवजीलाई मन पर्ने गौतमी छ चाला। के भन्नुहुन्छ अरे? त्रिशूल भन्नुहुन्छ। ल, फेरि एकचोटि सुन्ने भए म सुनाउँछु। यसमै लग गर्नु पर्यो है ल ध्यान दिएर सुन्नुहोस् है ल
2: तपाईँको जवाफ मिलेन
0: तपाईँको जवाफ मिलेन भन्दै थियो साथीसँग एकछिन कुरा गरौँ भनेको उहाँ छुट्टिनु भयो है आफ्ना दुवै लुला हातले चाहिँ आफ्नै गाला ठोक्छ अरे कि अनि शिवजीलाई मनपर्ने चाल चाहिँ एकदमै गजबको छ भनेको छ यसको सही जवाफ भन्ने रहेको थियो रसिकाजी चाहिँ एकदमै ज्ञानी सजिलो मान्छे पनि हुनुहुन्छ होइन गाउँ चाहिँ दिन्छु नमिले भन्ने हुनुहुन्थ्यो उहाँको गाउँ चाहिँ अब हाम्रो चाहिँ छ है अर्को पाली फिर्ता लिन आउनुहोला भन्दै यसको सही जवाफ भने डम्मरु है डम्मरुको चाहिँ अब डम डम डम डम बजेको चाहिँ त्यो गाला ठोकेको अरे कि आफ्ना दुवै लुला हातले आफ्नै गाला ठोकेको शिवजीलाई मनपर्छ भन्ने खालको थियो र फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा साथीलाई चाहिँ सहभागी गराउने भनेको फेरि कता हराउनु भयो 0965-4142-00 बाटो भएर आउन सक्नुहुन्छ र 3 र 5 नम्बरको गइसक्यो भने बाँकी मचाले 12 बजेको समयसम्म चाहिँ हामी यसरी नै गाउँ खाने कता खेल्नुपर्छ हेलो नमस्ते हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो प्रेमजीलाई नमस्कार दर्शन कार्यक्रममा स्वागत छ भन्दै हाम्रो प्रेमजीको नयाँ नौला हालखबर के छ सुनाइदिनुहोस् न त रमाइलो छ घमाइलो छ केही बिथोलेको छ कि छैन त नि कास्कीतिर पानी चाहिँ अब कतिको परेको थियो के कस्तो रह्यो हावाहुरी चाहिँ कतिको आयो त नि अरू चाहिँ केही छैन आराम कुशल छ ठिक ठाकै छ भन्नु पर्यो है ल अनि आज गाउँ खाने कथा चाहिँ सुन्नु भएको छ कि छैन जाने भनौँ ल 3 र 5 नम्बरको गइसक्यो बाँकी चाहिँ कति नम्बरको राखिदिने होला 1, 2, 4 कतिको भन्नुभयो 4 चाहिँ राखिदिनु पर्यो है ल 3 र 5 बिचको 4 नम्बरको गाउँ खाने कथामा राख्दैछु ध्यान दिएर सुन्नुहोला एउटा खुट्टा सयौं हात सयौं हातमा हजारौं पात के होला फेरि सुन्नुहोस् है एउटा खुट्टा सयौं हातका हजारौं पात के होला जाने दिनुहोस् उसको नाउँ नजाने दिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ समय सुरु भयो है के भन्नुहुन्छ अरे के भन्नुहुन्छ ठ्याक्कै शब्द नै बुझिएन नि त प्रेमजी बाँस भन्नुभएको अब बाँस भन्नुभएको छ अब के
1: भन्नु
0: वर्षा भन्नुभएको ल अब तपाईँको जवाफ चाहिँ हामी चाहिँ गर्दैछौ ध्यान दिएर सुन्नुहोस् है अब के भयो त आज कास्की के होला
2: तपाईँको जवाफ मिलेन
0: ल तपाईँको जवाफ मिलेन भन्छ अब पानी नै परेको भए पनि हामीलाई कास्की आज छोडिदिनु पर्यो है आज पानी परेको ठाउँ भए पनि त घमाइलो रमाइलो ठाउँ भए पनि कास्की चाहिँ हामीलाई छोडिदिनु पर्ने भयो कि प्रेमजी ल यसको सही जवाफ भने रहेको छ रुख देख्नु भएको छ रुख रुख अरे कि यसको सही जवाफ रुख हजुर एउटा मात्रै खुट्टा हुन्छ एउटा मात्रै खुट्टा हुन्छ अरे त्यसको सयौं हातको पनि त्यसमा चाहिँ हजारौं पात हुन्छ अरे कि ल अहिले भने छुट्टिनुपर्छ प्रोग्राम सुन्दै गर्नु होला है त हस् त नमस्कार उहाँ हुनुहुन्थ्यो प्रेमजी कास्कीदेखि सम्झनु भएको थियो साथीलाई भने अब किसिमपछि सहभागी गरौँ किनकि हामी अब विश्रामतर्फ जानुपर्ने बेला पनि भएको छ त्योभन्दा अगाडि चाहिँ एउटा मिठो गीत पनि सुनौ तपाईँमा राख्दैछु सानोको समयमा सुनेको मार्मिक भए पनि गाउन चाहिँ एकदमै मजा लाग्ने है तिमी मसँग नबोल्ने अरे सत्यकला राईको आवाजमा सजिएको यो सुमधुर गीत सँगसँगै पहिलो विश्राम पश्चात हामी 11 बजेको टाइम चेक लगतै पुनः भेट्दा हुन्छ नै यहाँहरू भने सुन्दै गर्नुहोला program calling triumph hater

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
2: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौड़ा बिपी चोक।
5: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338 प्रशान्त नेउपाने 98460269625।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
1: सिटिईभिटी बाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
6: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेसनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: एसईईमा 2 जीपीए प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
6: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू,
6: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
6: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
6: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ,
6: फोन 065414056, मोबाइल 98660806615, 98459155998, 98564344 र 98413167888।
10: ए सबिना, यस्तो हतारमा कता हो? ए प्रदीप, हेर न बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
11: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ, यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9808216142।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
14: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र, हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
15: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
15: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
17: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
18: डर लाग्नु, निद्रा नलाग्नु,
17: अनौठा विचार आउनु,
18: निराशा बढ्नु, खुसी नहुनु,
17: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
18: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
17: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
18: छटपटी हुनु, चिटचिट पसिना आउनु,
17: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
18: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
17: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
18: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
19: यही आउँदो जेठ 9 गते दोस्रो शनिबार
20: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
19: उपचार हुने रोगहरू:
20: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
19: अनुहारमा देखिने चाया पोटो र डन्डीफोरको उपचार,
20: पाल झर्ने समस्या,
19: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
20: टाउको तथा शरीरको चाया,
19: बुढेसकालमा छाला चिलाउने रोग,
20: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
19: छाला तथा यौनाङ्गमा आउने मुसा,
20: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
19: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
20: विस्तृत जानकारी चाहिँ
19: बुढेसकालमा छाला चिलाउने रोग,
20: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
19: छाला तथा यौनाङ्गमा आउने मुसा,
20: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोग

0: 98 78 61 87
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी चार दुले गौडा।
2: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
3: स्टुडियो अहिले बिहानको 11 बज्यो।
4: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्टोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98 165 95 301।
5: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र फरकवार फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन हामी आउने गर्दछौं भने आज शनिबारको एपिसोडमा रहेर गाउँ खाने कथा खेलिरहेका छौं र यसै गरी हप्ताको सातै दिन फरकवार फरक श्रृंखलाको साथमा आउँदै गर्दा हामी बारी पछि एकजना साथीलाई चाहिँ विजयी गराउँछौं र विजयी साथीहरू मध्ये पनि एकजना साथीले चाहिँ लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रोसेको रिचार्ज जहाँ चाहिँ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ। यो सिङ्गापुरी फेन्सी एण्ड ज्वेलरी सप्रे प्रोप्राइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भने प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे मावसन सुनसादी पसल दिलेगौडाले प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुन्नार भन्दै कोही सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। नमस्ते नमस्ते। कहाँदेखि कसको आवाज सुन्दैछु होला?
6: सबिन तामाङ खटाङबाट।
5: सबिनजी सँग चाहिँ पछिल्लो समय धेरै पछि कुराकानी भएको
6: हो।
5: जस्तै लाग्छ है, मलाई पनि त्यस्तै लाग्छ। पछिल्लो समय कता व्यस्त हुनुहुन्थ्यो?
6: म इक्जाम दिने गएको थिएँ नि हजुर।
5: अनि तपाईँको इक्जाम चाहिँ कस्तो रह्यो त नि?
6: ठिकै
5: भयो, राम्रै भयो है। अझै पहिला चाहिँ राम्रै भयो भन्नुभएको भए अझै सुन्दा राम्रो लाग्थ्यो है। ठिक ठिकै भन्दा चाहिँ अझ हजुर
6: अब भन्छु नि त म राम्रै भयो।
5: ल राम्रै भयो, ल ठिकै छ, एकदमै राम्रो मेहनत गर्नु होला होइन। अब तपाईँको चाहिँ अब इक्जाम ठिक ठिकै भए तापनि एकदमै राम्रो चाहिँ हुनेछ भन्ने आशा सँगसँगै आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? छैन है। आज चाहिँ हाम्रो सबिनजी चाहिँ ठ्याक्कै चौथो सहभागी साथी हुनुहुन्छ र अहिलेसम्म चाहिँ 3, 4, 5 गइसकेको छ भने बाकी 1, 2 अनि 6 देखि 10 चाहिँ बाँकी छ। कति नम्बरको गाउँ खाने कथा राखिदिने होला?
6: मलाई
5: 5 नम्बर भन्नुभएको हजुर। 5 नम्बर पनि गइसक्यो नि त। 3, 4, 5 चाहिँ गइसक्यो है। लक्की नम्बर हो जस्तो लाग्यो नि है। ल ठिकै छ, अब 7 नम्बरको गाउँ खाने कथा म तपाईँको लागि राख्दैछु, ध्यान दिएर सुन्नु होला। रन्किन पाएदेखि जे पनि खान्छ, पानी देखे भुतुकै हुन्छ के होला? फेरि पनि सुन्नुहोस् है एकचोटि। रन्किन पाएदेखि जे पनि खान्छ, पानी देखे भुतुकै हुन्छ के होला? जाने दिनुहोस् उसको नाउ, नजाने दिनुहोस् तपाईँको प्यारो गाउँ। समय चाहिँ हामी सुरु गर्यौं। ल के होला अब रन्किन पायो भने जे चिज पनि अब खान्छ भन्नाको अर्थ चाहिँ अब सखा पार्छ भन्ने खालको हुन्छ नि, अलिकति विनाशकारी पनि हुन्छ कि। ल के होला सबिनजी त्यस्तो चिज? अनि पानीसँग मात्रै डराउँदैन अरे कि, पानी देख्यो भने चाहिँ भुतुकै हुन्छ अरे। फेरि के भन्नुभयो अरे?
6: दियो
5: भन्नुभएको। ल अब दियो भन्नुभएको छ, तपाईँको जवाब ठ्याक्कै समय पनि सकियो, हामी चेक गरिहाल्छौँ के भयो त है।
7: तपाईँको जवाफ मिलेन।
5: ल मिलेन भन्छ त, आज धेरै पछि आउनु भएको छ, खोटाङ चाहिँ यतैतिर छोडिदिनु पर्छ है। ल खोटाङ चाहिँ हामीलाई दिइसक्नु भयो, जवाफ पनि आफैले भनिसक्नु भयो, अनि किन होला त दियो भन्नु मन लागेको आगो भनेर जवाफ थाहा हुँदा हुँदै पनि
6: झुकियो
5: नि त हजुर है। ल ठिकै छ, अर्को पारी नझुकिकन आफ्नो खोटाङ चाहिँ फिर्ता लग्ने गरेर आउनुहोस्, अहिले भने छुटिनु पर्छ है। नमस्ते, शुभ दिन, बाई बाई। उहाँ हुनुहुन्थ्यो खोटाङदेखि सबिन तामाङजी, हाम्रो अक्सो शनिबारको एपिसोडमा सम्झिरहनु

0: भएको हुन्छ र आज चाहिँ अब खोटाङ हामीतिर नै छोडेर जानु भएको छ है. आउन सक्नुहुन्छ यसरी नै 0965414200 बाटो भएर कोही सहभागी साथी हुनुहुन्छ लाइनमा. हेलो नमस्ते हजुर. दर्शन हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई. अनि लामेश्वरातिरको हाल खबर सुनिहालौ न त, के कस्तो छ आजको? घाम लागिरहेको छ. अनि पछिल्लो समय अब हामीले सामाजिक सञ्जालतिर पनि देख्छौ होइन, हामीले अब आफैले पनि देख्छौ खेतीपातीलाई चाहिँ अलिकति मौसमले चाहिँ खराब पार्यो भन्ने पनि छ, अलिकति क्षति गर्यो भन्छ. लामेश्वरातिर चाहिँ के छ त?
1: हावाले एकदमै मरेर
0: हजुर, अब गाह्रो छ नि, काम गरेर खान पनि गाह्रो छ, समय परिस्थिति सँगसँगै चल्न पनि गाह्रो छ. अब विशेष आफ्नो स्वास्थ्यको ख्याल चाहिँ राख्नु होला, अब काम कार्य पनि मिलाएर गर्नुपर्छ है, पूर्व जानकार भएर बसिराख्नु पर्छ कि जित बहादुरजी. त्यही त बसिराख्न पनि हुँदैन अरे कि, अब काम पनि गर्नु पर्यो हुन त. अब ठिकै छ, बसिराख्न नपाउनु पनि एउटा काम हो, अब त्यसलाई चाहिँ हामीले अब राम्रैसँग लिनु पर्यो होइन, अब नपाएपछि के गर्नु र. ल अनि जे होस् अब हामीलाई चाहिँ सुनेर साथ दिनु भएको छ कि छैन त? भर्खरै खोल्नु भएको भनेपछि आज चाहिँ 3, 4, 5 र 7 नम्बरको गइसक्यो, बाँकी 1, 2, 6, 8, 9, 10 चाहिँ कतिको राखिदिने होला?
1: 8
0: भन्नुहुन्छ. ल एकदमै गजबको रमाइलो छ गाउँ खाने कथा. भित्र छर्यो भित्रै उम्रियो, आशिष पाई कानमा सिउरियो के होला? फेरि पनि सुन्नुहोस् है, भित्र छर्यो भित्रै उम्रियो, आशिष पाई कानमा सिउरियो के होला? जाने दिनुहोस् उसको नाउन, जाने दिनुहोस् प्यारो गाउँ. के भन्नुभयो अरे? जमरा हो जस्तो लाग्छ. ल अब समय छ, अब यसमै लग गरौँ कि कसो गर्ने होला? ल ठिकै छ, नभए चाहिँ लामेश्वर हामी पाउँछौ रे है. ल ढिला नगरी चेक गरिहाल्छ है. त के भयो त आजको जवाफ, जमरा हो कि होइन? कंग्रेचुलेसन, धेरै धेरै बधाई छ हाम्रो जित बहादुरजीलाई. प्रोग्राम मिलेसम्म अन्तिमसम्म सुन्दै गर्नु होला, अहिले भने छुट्टिनु पर्छ है त. नमस्कार. उहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी, हामीलाई लामेश्वरादेखि सम्झनु भएको थियो भने उहाँ सँगसँगै अब भने हामी ट्याक्कै 5 साथीलाई चाहिँ सहभागी गराउन सक्छौ है. र साथी हुनुहुन्छ लाइनमा, स्वागत गरिहालौ. हेलो नमस्ते हजुर. हेलो नमस्ते हजुर.
2: नमस्कार.
0: नमस्कार, कहाँदेखि कसको आवाज सुन्दैछु होला?
2: म धर्मेन्द्र हो नि.
0: धर्मेन्द्रजीलाई कार्यक्रममा धेरै धेरै स्वागत छ है. अनि धर्मेन्द्रजी रूपन्देहीतिरको हाल खबर के छ सुनाइदिनुहोस् नयाँ नौलो हाम्रो साथीहरूलाई. तातो तातो छ, हावा हुरी आएर चिसो चिसो बनाएको छैन.
2: उता त बनाएछ है.
0: हाम्रोतिर चाहिँ अब त्यस्तै छ, बेलुकाको समय चाहिँ अहिले देख्दा चाहिँ घाम कहाँ छ होला, पानी कहाँ छ होला जस्तो हुन्छ. बेलुकीको समय भएपछि यति ठुलो ल त्यसको लागि चाहिँ अब हामी गाउँ खाने कथा खेल्नुपर्छ है. कति रेडी हुनुहुन्छ? अब यसै दिन्छु भन्न त सकिँदैन, आफ्नो ठाउँको माया त सबैलाई लाग्छ अरे कि. ल ठिकै छ, अब हामी चाहिँ अब त्यतातिर गर्मीतिरै बस्ने गरेर आउने कि, अब आज यसो अलिअलि बेलुकीको चिसो लिन आउने, अब हामी गाउँ खाने कथा खेलिहालौँ है त. एक नम्बरको भन्नुहुन्छ, एक नम्बरको गाउँ खाने कथा तपाईँको लागि रहेको छ यस्तो. लहरे आमा पहरे बाबु, फुलमती दिदी भकुन्डे दाई के होला?
2: फर्सी
0: होला.
2: हजुर.
0: ल अब फेरि सुनाउ कि, अब यसमै लग गर्ने होला त नि. लहरियामा पहरे बाबु, फुलमती दिदी भकुन्डे दाई भनेको चाहिँ फर्सी हो रे हो कि होइन, म चेक गरिहाल्छु है त.
2: ओके,
0: धेरै धेरै बधाई छ हाम्रो धर्मेन्द्रजीले, अन्त त हाम्रो बेलुकीको चिसो लैजाने हो त. ल ठिकै छ, अब आजको लागि चाहिँ हाम्रो ठाउँ एक हप्ताको लागि दियौँ के अरे, अर्को पालि चाहिँ जस्ताको तस्तै सकेसम्म फिर्ता दिइहाल्नु पर्छ है.
2: प्रयास गर्ने हो दिनको लागि.
0: ओहो, प्रयास चाहिँ गर्ने कति बात. मान्छेको मन चाहिँ लोभी मन पापी भन्छ अरे क्या, होइन? हो, जस्तै गर्नुभयो क्या हाम्रो धर्मेन्द्रजीले. ठिकै छ, रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन आज?
2: सुन्दैछु, म त सुनिरहेको छु. त्यही भएर त मैले एक नम्बरको राखेको, तिन नम्बर गइसक्यो अघि नै.
0: हजुर हजुर, ल ठिकै छ, एकदमै खुसी लाग्यो. अन्तिमसम्म पनि सुन्दै गर्नु होला है, हामीलाई मिलेसम्म. अहिले भने छुट्टिन्छौँ है. नमस्कार, बाई बाई. शुभ दिन वहाँ हुनुहुन्थ्यो धर्मेन्द्रजी. रूपन्देही टाढाको साथी भए पनि हामीलाई एकदमै माया गर्नुहुन्छ, अनि शनिबारको एपिसोडहरूमा चाहिँ हामीलाई सम्झिराख्नु भएको हुन्छ. र यसरी नै हामीलाई शनिबारको एपिसोडमा मात्र चाहिँ ठ्याक्कै जोडिने साथीहरूलाई पनि जानकारी गराइहालौँ. हामी चाहिँ हप्ताको सातै दिन आउने गर्छौँ भने फरक बार फरक श्रृङ्खलाको साथमा, जहाँ चाहिँ आइतबार भनेको हामी अन्ताक्षरी विशेषको साथमा जोडिन्छौँ, अनि सोमबार यहाँलाई मनपर्ने गीत सङ्गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ भने मंगलबार चाहिँ कुनै टपिक लिएर आउने गर्छौ, अनि त्यो टपिकमा चाहिँ यहाँको त मैले राखेको विषयवस्तुमा चाहिँ यहाँको विचार के छ त आफ्नो कुराहरू खुलेर व्यक्त गर्न सक्नुहुन्छ. अनि बुधबार ड्रामा पनि गर्छौँ हामी, नाटक पनि गर्छौँ है, आउन सक्नुहुन्छ. त्यस्तै गरी बिहिबार भनेको चाहिँ तपाईँको प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्दछौँ भने फ्राइडे चाहिँ म्युजिक ट्र्याक गेम रहन्छ, जहाँ चाहिँ गीतको थोरै भागहरू हामी लिएर आउँछौँ. यहाँले चाहिँ ट्र्याक मार्फत नै कुन चाहिँ गीत हो त भनेर चिन्नुपर्ने हुन्छ. अनि शनिबार भनेको आज गाउँ खाने कथा, र यसरी बारेपछि हामी एकजना साथीलाई चाहिँ विजय गराउँछौँ, र विजय साथी मध्ये पनि अन्तिमबार जुन चाहिँ आज रहेको छ, एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ. रुसैको रिचार्ज प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेम आभूषण सुनसाती पसल दिलेगौडाले, र प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भने प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ योरसिङ प्रेफेन्सी एन्ड ज्वेलरी सपले. प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्ने जानकारी सँगसँगै कोही साथी हुनुहुन्छ फेरि पनि लाइनमा भन्दै थिए, छुटिसक्नु भएको छ, आउन सक्नुहुन्छ. 0.4420 बाटो भाइट. र हेलो, नमस्ते हजुर. ल कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लजरसीलाई.
2: धन्यवाद.
0: अनि के छ भिमातिरको हालखबर सुनाइदिनुहोस्, अनि हामी अगाडि बढिहाल्छौँ. त्यही त, गर्मी चाहिँ उखुमै छ, उखुमै गर्मी भने जस्तो भएको छ है. अनि
2: बेलुका
0: भएपछि जाडो हुन्छ, चिसो हुन्छ, समय यस्तै नै छ. विशेष आफ्नो स्वास्थ्यको ख्याल चाहिँ राख्नु होला. अनि हामीले आज सुन्नु भएको छ कि छैन
2: कार्यक्रम, भर्खर सुनेको कति कति गयो थाहा नै छैन.
0: ल, आज चाहिँ तपाईँ सातौं सहभागी साथी हुनुहुन्छ, यसको अर्थ चाहिँ हामीसँग अब चारवटा गाउँ खाने कथा बाँकी छ. 2, 6, 9 र 10 चाहिँ कति नम्बरको राखिदिने होला?
2: 10 राखौँ.
0: ल, 10 गाउँ खाने कथा एकदमै रमाइलो गजबको चाहिँ छ, ध्यान दिएर सुन्नु होला. छाता जस्तो मेरो आकार, जमिन मेरी आमा, स्वादिष्ट बन्छु म, मानिसको तयारी खाना के होला? फेरि पनि सुन्नुहोस् है एकचोटि. छाता जस्तो मेरो आकार, जमिन मेरी आमा, स्वादिष्ट बन्छु म, मानिसको तयारी खाना के होला? जाने दिनुहोस् उस्कनाउ, नजाने दिनुहोस् तपाईँको प्यारो प्यारो भिमातको ठाउँ है. ल, समय सुरु भयो. आकार चाहिँ छाताको जस्तो छ अरे के, घर चाहिँ जमिन रहेछ अरे. हजुर, जमिनमा चाहिँ घर छ अरे. अनि स्वादिष्ट बन्छ अरे के, तयारी खाना, मिठो खाना पनि बन्छ अरे के. खानी नै पर्यो. छाता जस्तो आकारको खानेकुरा के हुँदो रहेछ जमिनमा फल्ने भनेर सम्झनुहोस् न. अब गाबा भन्नु ल, त्यसमध्ये पनि ट्याक्कै अब मानिसको तयारी खाना भनेपछि ल, अब एउटा चाहिँ भनिदिनु पर्यो है.
2: तिनालु भन्छु म, तिनालुको माथि छाता हुन्छ नि त, त्यही हो जस्तो लाग्यो.
0: जस्तो लागेको छ के अरे. ल, सुनौ अब के भयो तपाईँको जवाब, म चेक गरिहाल्छु है. ल,
3: तपाईँको जवाब मिलेन.
0: ल, तिनालु चाहिँ होइन रे. ल, यसको सही जवाफ भन्नुभन्दा पहिला अब भिमात दिनु पर्यो नि त
2: हामीलाई.
0: ल, धेरै धेरै धन्यवाद भिमातलाई चाहिँ अझ रमाइलो बनाउनु होला. आफै पनि भिमात आफैमा सुन्दर छ होइन, अझै राम्रो रमाइलो बनाउनु होला. यसको सही जवाफ भने रहेको छ च्याउ. देख्नु भएको छ हजुर, च्याउ के च्याउ, खाने च्याउ हुन्छ नि. यसको सही जवाफ चाहिँ च्याउ हो अरे कि. ल अब अब छाँदा जस्तो आकारको भनेर ट्याक्कै सम्झिनु पर्यो है अब भने च्याउ भनेर अहिले भने एउटा मिठो गीतको साथमा हामी छुट्टिँदै छौ कसलाई सुनाउन चाहनुहुन्छ भनेर सम्झना ल ओके उहाँ हुनुहुन्थ्यो लजर थापाजी बिमारदेखि सम्झनु भएको थियो साथीहरूलाई अब केही क्षणमा सहभागी गराउँछौ अहिलेको लागि भने मेरो खुट्टामा रहेको रमाइलो गीत पनि रहेको छ तपाईँमा राख्दैछु यो मिठो गीतको साथमा हामी विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ मिलिना राई अनि हिमाल सागरका आवाज मुसोजीको यो गीत सँगसँगै हामी सँगै रहनुहोला 0965 4420 बाटो भएर जोडिँदै गर्नुहोला अनि सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ काठमाडौँ बाट
1: मयम चिसापानी अनि बीचमा नझर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825596063
4: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौंडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9871742
8: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय
9: शिक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता सन्ध्या पौडेल श्वेता ढुङ्गाना प्रमीक्षा राणा भाट कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि
8: इन्जिनियरिङ तर्फ सोभित पोटेल प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता बीबीए बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि
9: केवल पढाइ मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मैत्री स्मार्ट कक्षा आधुनिक साइन्स होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम
8: फुटसलमा हिसान कास्की विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान
10: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनरिङ विषयमा कक्षा 11मा नयाँ भर्ना खुल्यो आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै फोन 0164113998 0164113 9867641481 9463352582 फेसबुक जेसीए स्कूल पोखरा
11: नमस्कार हल्दर साहब क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
12: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ
11: अच्छा क्यानन मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
12: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
13: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
14: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
13: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
15: मम्मी भोक लाग्यो, खाजा खाऊँ
16: न? नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
15: हस् मम्मी।
17: मैले सुने छोरी, ल जाम हिँड।
16: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
18: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
16: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टिक वा चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
18: बीजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
19: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
20: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
16: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98166-34372।
21: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
22: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल IVF तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
21: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 065-414-233, मोबाइल 98-678-1887।
23: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
24: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
25: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
24: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
26: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
27: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
26: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
21: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी 2, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 98-560-32-475 र 98-011-32-475।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।
1: हजुर, कार्यक्रमको व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, अनि प्रोग्राम लिएर सदाजै आज पनि तपाईँको साथमा म छँदैछु। कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छ अबको 12 बजेको समयसम्म। फरकबार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आज शनिबारको एपिसोडमा रहेर चाहिँ हामी गाउँ खाने कथा खेलिरहेका छौं भन्ने अब आउने साथीको लागि चाहिँ अब 3 वटा चाहिँ बाँकी रहेको छ, जहाँ चाहिँ लक्की नम्बर चाहिँ साथीहरूले चुज गर्न सक्नुहुन्छ र बाँकी भनेको 2, 6 र 9 नम्बरको बाँकी छ। सुन्दै हुनुहुन्छ भने आफूलाई मन परेको नम्बर चाहिँ रोजेर हामीसँग सहभागिता जनाउन सक्नुहुन्छ। र अहिले भनेको साथी लाइनमा हुनुहुन्छ, स्वागत गरौं। हेलो, नमस्ते हजुर।
2: दर्शन नमस्ते।
1: दर्शन नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत। अहिले चाहिँ कस्तो सुन्नु भएको छ? कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो एकराजीलाई।
2: धन्यवाद।
1: अनि कतातिर हुनुहुन्छ एकराजी अहिलेको समय?
2: अहिले म घरतिरै हो भन्नुपर्छ।
1: घरतिरै। अनि आज चाहिँ कतिको व्यस्त हुनुहुन्छ, काम कार्य के छ आजको हाम्रो एकराजीको?
2: आज खासै केही छैन, घरमै बसी बसाइ हो।
1: घरमै बसी बसाइ। ल, यहाँको दिन चाहिँ एकदमै शुभ सफल बनाउनु होला। अनि पुडीटारतिरको हालखबर चाहिँ के छ पछिल्लो समयको?
2: के हुनु हो, घाम लागिरहेछ, गर्मी बढिरहेछ, त्यही हो।
1: त्यस्तै छ। ल, अनि रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन आज?
2: सुनिरहेछु।
1: सुन्दै हुनुहुन्छ भनेपछि हाम्रो एकराजीको लागि चाहिँ कति नम्बरको गाउँ खाने कथा राखिदिने होला? 2, 6 र 9 नम्बरको बाँकी छ है?
2: 9 नम्बरको राखिदिनु नि।
1: ल, 9 नम्बरको गाउँ खाने कथा चाहिँ तपाईँको लागि राख्दैछु, ध्यान दिएर सुन्नु होला। हरियो चराको थरी थरी चुच्चो, स्वाद तितो भए पनि मुख पार्छ मिठो, के होला? फेरि पनि सुन्नुहोस् है। हरियो चराको थरी थरी चुच्चो, स्वाद तितो भए पनि मुखलाई पार्छ मिठो, के होला? जाने दिनुहोस् उसको नाउँ, जाने दिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ समय। करेला भन्नुहुन्छ? किन होला करेला भन्नु मन लागेको?
2: किनभने मलाई चाहिँ एकदम मनपर्छ नि, त्यही भएर।
1: मनपर्छ अनि तितो पनि हुने भएर हो र?
2: हजुर।
1: ल, ठिकै छ, करेला भन्नुभएको छ, अब तपाईँको जवाब चाहिँ सही छ या गलत म चेक गरिहाल्छु है। त करेला चाहिँ रहेछ कि रहेनछ? ल, धेरै धेरै बधाई छ हाम्रो एकराजीलाई। अनि अहिलेको सिजन भनेको पनि करेला हो अरे कि है, अनि मजाले अब मनपर्छ भने चाहिँ खाने त होला नि है। अब के भन्छ, अब यहाँले चाहिँ आफ्नो गाउँ छोड्नु भएको भए चाहिँ अब फलेको करेला पनि हामीलाई लिएर आउनुहोस् भन्न मन थियो, तर आज गाउँ लिन पाइएन, नेक्स्ट टाइम चाहिँ लिएर आउनुपर्छ है। एकराजी शुभ दिन, बाई बाई भन्नुहुन्थ्यो एकराज रामचाली मगरजी, हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ। काम कार्यको व्यस्तताले चाहिँ अब सधैँ जोडिन चाहिँ अलिकति सम्भव पनि हुँदैन होइन, अनि नभए चाहिँ उहाँ चाहिँ हामीलाई सुनिराख्नु भएको पनि हुन्छ। यसरी नै सुन्दै हुनुहुन्छ भने अब 2 जना साथीलाईसम्म हामी सहभागी चाहिँ गराउन सक्छौँ। र कोही साथी हुनुहुन्छ लाइनमा? हेलो, नमस्ते हजुर। ढोकदिया दर्शन हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो चन्द्रजीलाई। अनि कति धेरै दिनपछि कुराकानी भएको हाम्रो चन्द्रजीसँग, किन होला? हो र, अनि आज भने धेरै पछि कुराकानी गर्न पाए, एकदमै खुसी लाग्यो है। हाम्रो चन्द्रजीको चाहिँ नयाँ नौलो हालखबर के छ सुनाइदिनुहोस् न त।
3: ए हजुर, अब ठिकै छ भन्नु पर्यो, अहिले एकछिन पछि गडङगुडुङ गर्छ, चडङचुडुङ गर्छ, त्यही हो नयाँ।
1: यो समयमा चाहिँ विशेष एकदमै सुरक्षित भएर चाहिँ बस्नु पर्ने पनि हुन्छ होइन, अब गडङगुडुङ त हलचल मलचल एकछिन त मचाइ नै हाल्छ होइन। यो समयमा विशेष स्वास्थ्यको ख्याल राख्नु होला। अनि के छ, अब यत्रो दिनपछि हामीलाई सुनिरोक्दा ट्याक्कै भन्नु मन लागेको केही कुरा छ कि छैन हाम्रो चन्द्रजीसँग? छैन है। ल, ठिकै छ, आज चाहिँ अब तपाईँ चाहिँ सेकेन्ड लास्ट भन्दा पनि अन्तिम सहभागी साथी भन्दा अघिल्लोमा चाहिँ पर्नु भएको छ, सो लक्की नम्बर चाहिँ चुज गर्न पाउनुहुन्छ। 2 र 6 चाहिँ कतिको राखिदिने होला?
4: ल छ नम्बरको गाउँ खाने कथा तपाईँको लागि रहेको छ यस्तो इरी इरी लहरो सिरी सिरी पात खोल भित्र पसि घुम्छु दिन रात के होला फेरि पनि सुन्नुहोस् है इरी इरी लहरो सिरी सिरी पात अरे खोल भित्र पसि घुम्छु दिन रात के हो जाने दिनुहोस् उसको नाउन जाने दिनुहोस् तपाईँको प्यारो प्यारो छौ समय सुरु भयो है त के भन्नुहुन्छ अरे ल अब समय टन्नै छ है फेरबदल गर्ने भए पनि गर्नुहोस्
3: ल अब चाहिँ भयो त्यसैमा हुन्छ के अरे अब नभए लैजानु मान्द्रे
4: ल नभए चाहिँ अब मान्द्रे चाहिँ पाइन्छ के अरे है ल होला कि नहोला अब के भयो त तपाईँको जवाफ म चाहिँ गरिहाल्छु थैली चाहिँ रहेछ कि रहेनछ त
5: तपाईँको जवाफ मिलेन
4: ल मिलेन भन्छ अब दिनु पर्यो नि त मान्द्रे त दिइसके त भन्नुभएको छ तैपनि ल दिए है अतिनपति नजान्ने गति क्या होला चन्द्रजी क्या हो क्या हो चिठी देख्नु भएको छैन चिठी पात जस्तो हुन्छ अरे अनि खोलभित्र पसेर घुमेको घुमै गर्छ अरे के दिन र रात ल अहिले भने सुटिन्छौ सुन्दै गर्नु होला है त नमस्कार अब चाहिँ अन्तिम एकजना साथीलाई चाहिँ हामी सहभागी गराउँछौ अनि त्यसपछि आजको विजय साथी सँगसँगै हामी हप्ताभरिको विजय साथी पनि हुनुहुन्छ हामीसँग हप्ताभरिको विजय साथी मध्ये एकजना साथीले चाहिँ आज पाउँदै हुनुहुन्छ रुसाईको रिचार्ज अनि प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएकोमा चाहिँ हाम्रो प्रोग्रामको प्राइज स्पोन्सर सिङ्गापुर एफएनसी एन्जोला रिप्सपलाई पनि थ्याङ्क यू सो मच भन्दै अब अन्तिम सहभागी साथीलाई चाहिँ ढिलो नगरी फटाफट हामी स्वागत गरिहाल्छौँ कहाँदेखिको हुनुहुन्छ हेलो नमस्ते हजुर
6: हेलो
4: नमस्ते हजुर
6: हजुर नमस्ते कम आवाज आएछ
4: तपाईँको पनि आवाज आज हामीले सानो सानो सुन्यौ कहाँदेखिको बोल्दै हुनुहुन्छ होला
6: प्युठानबाट ऋषिराम पाण्डे
4: प्युठानदेखि ऋषिराम पाण्डेजी अहिले त कस्तो सुन्नु भएको छ ऋषिरामजी
6: अहिले त राम्रो आएछ
4: कुराकानी गर्न सकिन्छ
6: हजुर
4: अनि प्युठानतिरको हालखबर के छ सुनाइदिनुहोस् न त नयाँ नौलो पछिल्लो समयको के छ
6: पछिल्लो समय गर्मी बढेको छ अरू नयाँ अरू वृद्धि केही भएन गर्मी मात्र बढिरहेको छ अरू ठिकै छ सबै
4: अरू चाहिँ सबै ठिकठाकै छ है ल एकदमै यो गर्मीको समयमा चाहिँ अब मजाले पानी पिउनु होला है आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन सुन्नु भएको छैन है आज तपाईँ चाहिँ अन्तिम सहभागी साथी पनि हुनुहुन्छ सो एउटा मात्र हामीसँग बाँकी छ बसेको दुई नम्बरसँग चाहिँ यहाँ गाउँ खाने कथा खेल्नु पर्छ है ल कोसिस गर्नुहोस् मिलेसम्म आफ्नो प्युठानलाई चाहिँ बचाउने नभएसम्म हामीलाई दिनुभयो भने त हामी सही जवाफ दिन्छौँ नै है एकदमै अब रेडी भएर बस्नु होला अहिले भने म तपाईँको लागि गाउँ खाने कथा राख्दैछु उज्यालोमा भन्दा पनि अधेरीमा राम्री दानी नामी उत्तिकै छिन् रत्न हुन् हाम्री के होला फेरि पनि सुन्नुहोस् है एकचोटि उज्यालोमा भन्दा पनि अँध्यारोमा राम्री अरे दामी नामी उत्तिकै छिन् रत्न हुन् हाम्री अरे के होला यस्तो चिज यहाँले बताइदिनु पर्यो समय सुरु
6: भयो
4: हिरामोती भन्नुहुन्छ ल अब समय चन्नै छ फेरबदल गर्ने भए पनि गर्न सक्नुहुन्छ नभए म यसमै लक गर्छु है ल आएन के अरे यसैमा लक गरौँ अब हिरा चाहिँ हो कि होइन मोती चाहिँ हो कि होइन हामी सुन्छौँ सुन्दैछौँ चेक गर्दैछौँ ध्यान दिएर सुन्नु होला कङ्ग्रेचुलेसन हाम्रो ऋषिरामजीलाई धेरै धेरै बधाई छ हो कि भन्दा हो नै रहेछ है मिलेसम्म रेडियो प्रोग्राम सुन्दै गर्नु होला अहिले भने हामी छुट्टिन्छौँ है नमस्कार उहाँ हुनुहुन्छ ऋषिराम साण्डेजी हामीलाई प्युठानदेखि सम्झनु भएको थियो र अब भने हामी साथीलाई चाहिँ सहभागी गराउन सकिँदैन किनकि आजको लागि गाउँ खाने कथा सकिँदैन र अहिलेको लागि भने एउटा मिठो गीतको साथमा हामी विश्राम सँगसँगै आजको विजय साथी अनि हप्ताभरिको विजय साथी लिएर चाहिँ आउँछौँ सुन्दै गर्नुहोला प्रोग्राम कलिङ चायम इन्दिरा जोशी अनि आर्जुन पाण्डेका बाचमा सजिएको रेल लिममै टाइटलमा रहेको रमाइलो गीत छ सिकार्नु होला है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
2: अब चिन्ता नलिनुहोस्, शरण सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
1: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
2: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
1: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
2: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
3: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
4: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
7: सिटिईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौडामा भर्ना खुल्यो।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेसनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
2: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरि आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
7: हाम्रा विशेषताहरू:
2: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
7: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
2: समेना गृह र छात्रावासको व्यवस्था,
7: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
2: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
7: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
2: फोन 0654140056, मोबाइल 9860806615, 9849715598, 9560443444 र 9413167188। सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
7: यही जेठ 9 गते शनिबार
2: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
8: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
2: नाक कान र घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
8: एनोमली स्कैन र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
5: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
5: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
10: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
11: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0658414377, मोबाइल 98560443।
12: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धी।
13: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
14: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028 28810 98028 28811 र 98028 28816।
0: This is Radio Dhorbarahi, 103.8 MHz.
15: हजुर, कार्यक्रमको व्यावसायिक विश्राम लगत्तै आजको विजय साथीको साथमा चाहिँ हामी पुनः उपस्थित भइसकेका छौं भने शनिबारको एपिसोडमा आज हामीलाई सम्झनु भएको थियो गाउँ खाने कथा खेल्दै मिठा मिठा कुराकानीको साथमा साथीहरू जोडिनु भएको थियो। स्याङ्सादेखि हुनुहुन्थ्यो नरेन्द्र रिमालजी, त्यस्तै गरी भीमादेखि आउनु भएको थियो रोशिका लम्सालजी, कास्कीदेखि हामीलाई सम्झनु भएको थियो प्रेमजीले, र खोटाङदेखि आउनु भएको थियो सबिङ तामाङजी, त्यस्तै लामिसोरादेखि हुनुहुन्थ्यो जित बहादुर थापाजी, रूपन्देहीबाट हुनुहुन्थ्यो धर्मेन्द्रजी, भीमादेखि हुनुहुन्थ्यो लजरस थापाजी, उपलोपुडी टायरबाट हुनुहुन्थ्यो सम्झनु भएको थियो एकरा सामचाली मगरजीले, त्यस्तै चन्द्रजी हुनुहुन्थ्यो मान्द्रेदेखि, र ऋषिराम पाण्डेजी आउनु भएको थियो प्युटानदेखि भने आजको विजयी साथी भने शनिबारको मात्र विजयी साथी चाहिँ हुनुहुन्छ हाम्रो छैठौं सहभागी साथी रूपन्देहीबाट धर्मेन्द्रजी भने, उहाँ सँगसँगै मसँग अरू विजय साथी पनि हुनुहुन्छ जहाँ चाहिँ धर्मेन्द्रजी रूपन्देहीबाट भए सँगसँगै भीमादेखि शुक्रबारको विजय साथी चाहिँ लजरस थापाजी हुनुहुन्छ, बिहिबारको विजय साथी चाहिँ कास्केदेखि प्रेमजी हुनुहुन्छ, त्यस्तै गरी बुधबारको चाहिँ अर्जुन थापाजी काठमाडौँदेखि हुनुहुन्छ, अनि मंगलबारको चाहिँ आफू कसरीदेखि ऋषिरामजी हुनुहुन्छ, अनि सोमबार भने हामी विजय साथी गराउँदैनौ, अनि आइतबारको चाहिँ ऋषिका लम्सालजी हुनुहुन्छ भीमादेखि, र यसरी छजना साथी मध्ये चाहिँ लक्की ड्र मार्फत चाहिँ हामी एकजना साथीलाई चाहिँ विजय गराउँछौँ भनेको हुनुहुन्छ त आजको विजयी साथी। हजुर, लकी ड्र मार्फत चाहिँ विजय साथी सँगसँगै 5 नम्बरमा सफल पर्न सफल हुनुहुन्छ साथी, जहाँ चाहिँ शुक्रबारको विजय साथी हुनुहुन्छ भीमादेखि लजरस थापाजी, यदि उहाँले हामीलाई सुन्दै हुनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बरमा चाहिँ 0567141000 आफ्नो नम्बर चाहिँ अब भ्याएसम्म नभ्याएसम्म चाहिँ यो एक हप्ताभरिमा चाहिँ टिपाइदिनु होला, उहाँलाई धेरै धेरै बधाईको साथमा चाहिँ साथमा तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई पनि धेरै धेरै धन्यवाद भन्दै आगामी दिनमा हाम्रो फेरि पनि पुनः भेट हुन्छ नै तपाईँ
16: सम्मको लागि म कार्यक्रम प्रस्तुता अनुमल्ल पनि विदा हुन्छु र जाँदा जाँदै सुमधुर गीत रहेको छ माया बिरानी टुटाई टलमा रहेको महेश काफले अनि मिलिना राईको आवाजमा सजिएको गीत सँगसँगै छुट्टिन्छौ। नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: सूचना इस तनहु सेवा हॉस्पिटल दुलेगौड़ा बीपी चोक मा
2: यही जेठ 9 गते शनिवार
1: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा मा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
3: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
1: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
3: एनोमली स्क्यान र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
4: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ
5: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
7: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
8: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्जर
9: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
10: तनहु सेवा अस्पताल दुलेगौड़ा फोन 0965414377 मोबाइल 98560443043
11: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
12: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
11: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
12: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
13: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
14: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
15: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
16: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोहनी लाउने खालको छ
15: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
16: हुन्छ नि हुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
15: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
17: होइन आरोसी आर्यलाई लिएर कता हिँड्यौ
16: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
18: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
17: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
19: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाडी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
20: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811453005
19: आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: विधान विपरीत गए जो कोहीलाई पनि कार्यवाही गर्ने कंग्रेस सभापति थापाको चेतावनी। जेएनजी आन्दोलनबारे मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग।
0: बाढ़ी पहिरोले पाँच थरको याङबरक गाउँपालिकामा ठूलो क्षति। पुल र बाटो समेत भत्किँदा स्थानीयलाई समस्या।
1: देशभरको तापक्रम बढ़दो। पश्चिम तराईमा लू चल्ने सम्भावना। सोमबारसम्म सतर्कता अपनाउन सरकारको आग्रह।
0: इरानसँग जारी वार्तामा केही प्रगति भएको अमेरिकी विदेश मन्त्रीको भनाई। नेटोका सहयोगी देशको व्यवहारप्रति असन्तुष्टि।
1: र आईपीएल क्रिकेटमा बेंगलुरू विरूद्ध हैदराबाद 55 रनले विजयी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका सभापति गगन थापाले पार्टीको विधान अनुसार नचल्ने जो कोइलाई पनि कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। आज बिहान विराटनगर स्थित शेखर कोइरालाको निवासमा पुग्नुभएका थापाले पत्रकारहरूसँग कुराकानी गर्दै सदस्यता नवीकरणमा कुनै असहजता नरहेको दावी गर्नुभयो। नवीकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट मुक्त गरिने उहाँको चेतावनी छ। उहाँले पार्टीका सबै संयन्त्रहरू सहमति र सल्लाहकै आधारमा बनाउन आफू तयार रहेको समेत स्पष्ट पार्नुभयो। फरक प्रसंगमा थापाले भदौ 23 र 24 गतेका घटनाबारे राष्ट्रिय मानवाधिकार आयोगले प्रतिवेदन जानी सार्वजनिक नगरेको गम्भीर आरोप लगाउनुभयो। प्रतिवेदन सच्याउन आयोगमाथि ठूलो दबाव दिइएको दावी गर्दै उहाँले तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो। यी प्रसंगमा थापाले भदौ 24 गतेको घटनाको छानबिनका लागि तत्काल न्यायिक समिति गठन गर्न माग गर्नुभयो। यो घटनाको हिसाब किताब बाँकी रहेको बताउँदै सरकारले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाउनुभयो। भदौ 23 घटनाको अनुसन्धानमा कंग्रेसको समर्थन रहे पनि 24 गते भएको व्यापक क्षतिको सत्य तथ्य बाहिर आउनुपर्ने उहाँको भनाइ छ। अर्को प्रसंगमा थापाले संविधान संशोधन कार्यदलको गठनमै प्रश्न उठाउनु भएको छ। कार्यदल गठन सर्वमान्य नभएको र अहिले विषयवस्तुमा जसरी कार्यदलले काम गरिरहेको छ त्यो आफैमा समस्याग्रस्त रहेको बताउनुभयो। संविधान संशोधनका नाममा झन जटिलता निम्तन सक्ने समेत उहाँको आशंका छ।
1: पाँचथरमा हिजो रातीको बाढ़ी पहिरोले दुई घर बगाएको छ। याङबरक गाउँपालिका एकका महम लाल खवासको घर र गोठ बगाएको छ भने सोही ठाउँका कविराज राईको घर पनि बगाएको छ। बलबहादुर खालिङको भान्साघर पनि पहिरोले बगाएको छ। बाढ़ी पहिरोले मध्यपाली लोकमार्गको थर्पू चिवा भन्ज्याङ खण्ड अवरूद्ध भएको छ। ठाउँ ठाउँमा पहिरो खसेको स्थानीयले जानकारी दिएका छन्। दोभानी भन्ने ठाउँमा डाइभर्सन बगाएको छ भने निर्माणाधीन पुल पनि बगाएको छ। पाँचथर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पुलमा क्षति पुग्दा यातायात अवरूद्ध भएको छ। बाढ़ीले याङबरक एक स्थित च्याङथापु र चामलिङ डाँडा जोड्ने झोलंगे पुल, च्याङथापु एक राते जोड्ने र याङबरक दुई दोभाने स्थित नामरेक फलैचा जोड्ने झोलुङ्गे पुल पनि बाढ़ीले क्षति गरेको छ। ओयाम बजार छेउमा पहिरो गएको छ। यस्तै पाँचथरको हिलियाङ र ताप्लेजुङ जोड्ने गरी निर्माणाधीन लिम्बुनी मोटरेबल पुल पनि बगाएको छ। सिंचाई कुलो खानेपानी विद्युतमा पनि क्षति पुगेको छ। क्षतिको विवरण संकलन भइरहेको भए पनि फोन सम्पर्क हुन नसक्दा केही समस्या भएको जिल्ला प्रहरी कार्यालयले

0: जानकारी दिएको छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि जारी छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज पनि बैठक बसिरहेको हो। हिजो शुरू भएको बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा राखेका थिए। आज बाह्रजना पदाधिकारीले बोल्ने सूची छ। यसपछि नेताहरूको कार्य विभाजनको विषय आज छलफल हुने बताइएको छ। यसअघि हिजोको बैठकमा रामबहादुर थापा बादल बाहेकका चारजना उपाध्यक्षले निर्वाचनमा हारको जिम्मा लिँदै मार्ग प्रशस्त गर्न ओलीलाई आग्रह गरेका थिए। अरू बहुमत पदाधिकारीहरू तटस्थ बसेका थिए। ओली र पृथ्वी सुब्बा गुरूङबीच नेतृत्व छोड्ने विषयमा सवाल जवाफ नै भएको थियो। यससँगै ओली सचिवालयमै अल्पमतमा पर्ने अवस्था बनेको छ भने विद्यादेवी भण्डारीको सदस्यता नवीकरण भएसँगै राजीनामाको नैतिक दबाव पनि बढ़ेको छ।
1: सरकारले पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै थोरै स्थानमा तीन दिनसम्म अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी भई अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सचेत रहन भनेको हो। यो क्रम सोमबार समय रहने प्राधिकरणले उल्लेख गरेको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, प्युठान, पाल्पा, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अध्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ। अहिलेसम्म यी जिल्लाहरूमा 37 डिग्री सेल्सियस आसपासमा तापक्रम मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागले पनि हिजो साँझ विशेष बुलेटिनमा जेठ 6 गतेदेखि तराईका केही भूभागमा तापक्रम तीव्र रूपमा बढ़ने बताएको छ। तातो हावाको लहरबाट बस्न चर्को घाम लागेका बेला वा दिउँसोको समयमा सकभर घरभित्रै बस्न, बाहिर निस्कने परे छाता ओढ़न वा पातलो कपड़ाले टाउको ढाक्न प्राधिकरणले आग्रह गरेको छ।
0: लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो 1 बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा विनियोजन विधेयक 2083का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची छ। हिजो भएको छलफलमा 10 जना प्रदेशसभा सदस्यले भाग लिएका थिए। बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्ना धारणा राख्ने कार्यसूचीमा समावेश छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7680-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। कैलालीको टीकापुरमा हिजो तालिम गर्दा बेहोश भएका प्रशिक्षार्थीको होस खुलेको छ। उपचाररत सबै 6 जना प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको होस खुलेको नेपाल एपीएफ अस्पतालले जनाएको छ। अस्पतालका अनुसार सबैको उपचार जारी छ। हिजो टीकापुर स्थित सशस्त्र प्रहरीको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमको क्रममा 8 जना बेहोश भएका थिए, जसमध्ये 6 जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो। तालिमका क्रममा बेहोश हुनेहरूमा प्रशिक्षार्थी जवानहरू बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चीन बहादुर थामी, किरण राज योगी, धीरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्। यसैबीच पूर्व गृहमन्त्री सुदन गुरूङ र सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्तक पौडेलले बलम्बो स्थित अस्पताल पुगेर तालिमका क्रममा बेहोश भएकाहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिएको सशस्त्र प्रहरीले बताएको छ। एपीएफ अस्पतालका दर्जन बढ़ी विशेषज्ञ चिकित्सकहरू उनीहरूको निरन्तर उपचारमा संलग्न छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँग जारी वार्तामा केही प्रगति भएको बताउनु भएको छ। उहाँले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सहयोगीहरूको व्यवहारप्रति पुनः एकपटक असन्तुष्टि व्यक्त गर्नुभएको छ। हेलसिङ्बर्गमा पत्रकार सम्मेलनमा विदेश मन्त्री रुबियोले इरान वार्ताले सकारात्मक संकेत देखाएको तर वार्ता सफल नभएमा अमेरिकासँग अन्य विकल्पहरू पनि रहेको बताउनुभयो। अमेरिकाको मुख्य रणनीतिक मागबारे रूबियोले वाशिङटनको धारणा अझै स्पष्ट रहेको बताउनुभयो। रूबियोले इरान ओमानलाई समावेश गरी एउटा प्रणाली बनाउन चाहेको भन्दै जस अन्तर्गत बन्द जलमार्गबाट जाने जहाजहरूलाई शुल्क लगाउन खोजिएको दावी गर्नुभयो। अमेरिका इजरायल र इरानबीच अप्रेल 8 अस्थायी युद्धविराममा हस्ताक्षर भएको थियो। यसले केही सातादेखि हुँदै आएको आक्रमणलाई रोकेको थियो तर इस्लामाबादमा प्रत्यक्ष वार्तासहित कयौं प्रयासका बावजूद अहिलेसम्म स्थायी सम्झौता हुन सकेको छैन। उता पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नकवी एक सातापछि दोस्रो पटक बुधबार इरान पुग्नु भएको छ।
1: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 55 रनले पराजित गरेको छ। बेंगलुरूलाई पराजित गर्दै हैदराबाद शीर्ष 3 स्थानमा उक्लिन सफल भएको छ। हारका बावजूद पनि बेंगलुरू भने शीर्ष स्थानमा कायम छ। यस्तै गुजरात टाइटन्स दोस्रो स्थानमा छ। शीर्ष 3 टोलीले समान 14 खेलमा 18 अंक जोड़े पनि रन रेटका आधारमा हैदराबाद तेस्रो स्थानमा परेको हो। गैराती घरेलू मैदान अहमदाबादमा भएको खेलमा 256 रनको विशाल लक्ष्य पछ्याएको बेंगलुरूले पूरै 20 ओभरमा 4 विकेट गुमाएर 200 रन जोड्यो। ओपनर वेंकटेश अय्यरले 44, रजत पट्टीदारले 56 तथा कृणाल पाण्डेले अभिजित 41 रन जोड़े। त्यसअघि हैदराबादले पहिले ब्याटिङ गर्दै 4 विकेटको क्षतिमा 255 रनको विशाल स्कोर बनाएको थियो। उसका लागि ईशान किशनले 46 बलमा 79 रन बनाए भने अभिषेक शर्माले 22 बलमै 56 रनको विस्फोटक इनिङ्स खेले। हेनरिक क्लासेनले 51 तथा नीतिश कुमार रेड्डीले 29 रन बनाए। बेंगलुरूका लागि रसिक सलामले 2 विकेट लिए। आईपीएलमा आज लखनऊ सुपर जायन्ट्स र पंजाब सुपर किंग्स बीच प्रतिस्पर्धा हुनेछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: विधान विपरीत गए जो कोहीलाई पनि कार्यवाही गर्ने कंग्रेस सभापति थापाको चेतावनी। जेएनजी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग।
0: बाढ़ी पहिरोले पाँचथरको याङबरक गाउँपालिकामा ठूलो क्षति। पुल र बाटो समेत भत्किँदा स्थानीयलाई समस्या।
1: देशभरको तापक्रम बढ़्यो। पश्चिम तराईमा लू चल्ने सम्भावना। सोमबारसम्म सतर्कता अपनाउन सरकारको आग्रह।
0: इरानसँग जारी वार्तामा केही प्रगति भएको अमेरिकी विदेश मन्त्रीको भनाई। नेटोका सहयोगी देशको व्यवहारप्रति असन्तुष्टि।
1: र आईपीएल क्रिकेटमा बेंगलुरू विरूद्ध हैदराबाद 55 रनले विजयी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो। पैसा पनि जम्मा भएकै छ। बाचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
5: हतारको काम लतार भन्छन्। जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो। किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौड़ा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौड़ा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
7: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
8: मैडम, धूम्रपान भनेको के हो?
7: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउरी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
8: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? छन् मैडम?
7: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
8: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
7: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
9: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
7: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9805501422, दिपेश मल्ल ठकुरी, 9805501420, दीप मल्ल ठकुरी, 9460141530।
10: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
11: दीक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
10: इन्जिनियरिङ तर्फ सोभित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
11: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
10: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
12: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनरिङ विषयमा कक्षा 11मा नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113998, 0164113998, 9867614181, 9463352582, फेसबुक जेसीए स्कूल पोखरा।
13: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
14: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्लगण्डकी 5 बेल चौतारा झरौटामा।
15: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
14: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
13: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
9: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
16: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
17: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
18: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
19: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 MHz अंतर मंडल।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
2: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
3: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतेङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊं। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98568832 र 98460038302।
3: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
5: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
6: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा फिक्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
1: मोबाइल 98058 35537 र 98066 15 800।
10: फुक्कै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन्या पक्कै।
11: यो हो बोनस चाउचाउ।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98560-23420, 98-01-54674 र 98460-23420।
5: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98-066-81-115।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु।
10: गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
12: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
14: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
15: स्टुडियो साइन
16: अहिले दिउँसोको 1 बज्यो।
17: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलीगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
2: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 98560353497 र 98560334585 सम्पर्क गर्न सकिनेछ।
3: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी 4 दुलेगौंडा तनहुँ।
4: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510884161 र सिजन गुरुङ 97045409।
5: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
9: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, ल डन।
11: हजुर, सिक्टेल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98417-00787।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847315368।
13: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
4: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Walk in Department Bowen Sunday, Mobile, Antanabe Pansaki, Botis Charsi, Tiranabe, Ro Antanabe Pansaki, Otis Shunet Tirata.
2: छाचुक नगर आज कति दिन रे
3: तीन दिन भयो
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
3: केही हुन्न मुआ सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
2: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है पछि जेसुकै गर
3: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
5: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गर्नु
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807294।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856063398 र 9465610950।
6: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सिटीईभीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
2: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू
2: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
2: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
2: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
2: फोन 0564140056, मोबाइल 9860608615, 9849715598, 9560443744 र 9413167788।
3: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
4: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
3: त्यसो भए सुन्नुहोस्, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
4: हो र, के खास छ त इलाइट सीएमा?
3: एक्सपिरियन्स सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
4: ओहो, अनि लोकेसन?
3: बानेश्वर काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-8465। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
4: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
2: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइलसँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849699 छ।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए, दाई पनि घरै हुनुहुँदो रहेछ त।
7: खै, ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई, म आजै जान्छु।
10: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560-62891।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
7: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
11: हो त है सामान लिन टाढा किन जानु पर्यो र।
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
13: कस्मेटिक पार्लर तथा सिलौनाहरूको होलसेल विक्रेता।
10: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
10: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल। फोन 98461620।
14: कहाँ जाने?
9: सिधै मयाम चिसापानीबाट काठमाडौँ। काठमाडौँबाट मयाम चिसापानी
14: अनि बीचमा नझर्ने।
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
10: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235-52663।
15: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
16: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
15: यस स्कुलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
16: सृजना बोर्डिङ स्कुल शान्ति मार्ग सृजना चोक पोखरा। फोन नम्बर 061-578-053 र 061-553-595।
5: टाइम चेकको साथमा मनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार। मोबाइल 98161-95301।
17: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
1: धोरबाराही हाइलाइट्सको साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस। अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304।
17: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।

नमस्कार, रेडियो ढोरबराही 103.5 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेकपा मालेको नेत्री अष्ट लक्ष्मी साक्यले अध्यक्ष केपी ओलीको राजीनामा माग गर्नुभएको छ। जारी सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व छाड्न बहुमत पदाधिकारीले दवाब दिइरहेको बेलामा साक्यले पनि साथ दिनुभएको हो। पूर्व उपाध्यक्ष समेत रहेकी साक्यले सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने ओलीको सोच गलत भएको तर्क गर्नुभएको छ। वहाँले पार्टी कमजोर अवस्थामा पुग्दा समेत ओलीको दम्भ, घमण्ड र गुटगत सोच उस्तै रहेको बताउनु भएको छ। वहाँले अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्ने बताउनु भएको हो। वहाँले यही बैठकबाट ससम्मान अध्यक्ष पदबाट विदा लिनु सुझाव दिनुभएको छ। नेपाली कांग्रेसका सभापति गगन थापा विराटनगर स्थित कोइराला निवास पुग्नु भएको छ। अहिले शेखर कोइराला बस्दै आएको घरमा आज बिहान पुग्नु भएको हो। कोइराला निवासमा संचारकर्मीसँग कुरा गर्दै थापाले नेपाली कांग्रेसभित्र देखिएका असहजता र विमतिलाई सम्बोधन गर्नु सभापतिको जिम्मेवारी भएको बताउनु भएको हो। वहाँले पार्टीभित्रको विवाद समाधानका लागि सबै नेतासँग मिलेर प्रयास भइरहेको बताउनु भएको छ। केन्द्रीय समिति बाहिर रहेका नेताहरूलाई पनि पार्टीको मूल संरचनाभित्र आएर काम गर्न आग्रह गरिरहेको बताउनु भएको हो। सदस्यता व्यवस्थापन अनुशासन समिति र निर्वाचन समिति गठन सबै पक्षको सल्लाहमा गर्न आफू तयार रहेको बताउनु भएको छ। पार्टीको विधान विपरीत गतिविधि गर्ने र पार्टीको काममा अवरोध सिर्जना गर्ने प्रवृत्तिलाई भने अब छूट नदिने स्पष्ट पार्दै आवश्यक परे धन्यवाद दिएर विदा गर्ने चेतावनी दिनुभएको छ। उहाँले विभाजनको दिशातर्फ जाने कुनै अवस्था नरहेको जिकिर गर्नुभएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्व नघटेकाले यस्ता रेडियो प्रविधि मैत्री हुँदै जनअपेक्षा अनुसार सञ्चालन हुनुपर्नेमा जोड़ दिनुभएको छ। दक्षिण एसियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा 102.4 मेगाहर्जको 30 औं स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा वहाँले सामुदायिक रेडियो थप प्रविधि मैत्री भएर जन अपेक्षा अनुसार सञ्चालन हुनुपर्ने बताउनु भएको हो। मन्त्री डाक्टर तिमल सिन्हाले मुलुकमा आम नागरिक तथा बुद्धिजीवीका कारण रेडियोको महत्व अहिले पनि नघटेकाले मर्यादित र उत्तरदायी पत्रकारिता आजको आवश्यकता रहेकामा जोड़ दिनुभएको छ। उहाँले दैनिक पत्रकारिता र जिम्मेवारीपूर्ण संचारका लागि रेडियो सगरमाथा थप प्रविधि मैत्री हुँदै महत्वपूर्ण भूमिका निर्वाह गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ। नेपालको संसदीय इतिहासमा नयाँ अध्यायको शुरूआत हुँदैछ। आगामी आर्थिक वर्ष 2083-84 बजेट भाषण सिंहदरबार स्थित निर्माणाधीन नयाँ अत्याधुनिक संघीय संसद भवनबाट गर्ने गरी सरकारले अन्तिम तयारी तीव्र पारेको छ। मानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करोडौं भाडा तिरेर चल्दै आएको संसद बैठक अब आफ्नै स्थायी र प्रविधियुक्त भवनमा फर्किने भएको छ। गत वर्षको भदौ 23 र 24 गतेको आन्दोलनका क्रममा मानेश्वर स्थित संसद भवन जलाएको थियो। मुख्य सभा हल, गजुर ढाँचाको विशाल फलामे गुम्बज तथा सांसद सीटहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन्। नेपाली संसदीय इतिहासमा एउटा ठूलो संक्रमणकालीन यात्रा अब टुंगिने बिन्दुमा पुगेको छ। यो संरचना नेपालकै सबैभन्दा सुरक्षित भूकम्प प्रतिरोधी र अत्याधुनिक प्रविधिले युक्त संरचना हो। बजेट भाषणको चटारोलाई मध्यनजर गर्दै 24 घण्टा सिफ्टमा कामदारहरू परिचालन गरिएका छन्। निर्माणधीन यस भवनको सबैभन्दा ठूलो आकर्षण यसको माथिल्लो गुम्बद संरचना हो। भूकम्प र हावाहुरी प्रतिरोधी डिजाइनमा तयार गरिएको डबल डेकर फलामे ट्रसको आकर्षक गोलाकार गुम्बदले मुख्य प्रतिनिधि सभा हलको छाना ठाकेको छ। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपंगता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन

0: तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। केन्द्रीय बैंक क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता वर्गका ग्राहकलाई विशेष काउन्टर तोकेर सेवा प्रदान गर्न भनिएको हो। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनुपर्ने र त्यस प्रकारका शाखाको वितरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थाले एटीएम लाउज भएका स्थानमा ब्रेल लिपिका संकेत तथा ध्वनि सहयोग सहितका कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। यस्तो विवरण पनि आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ। अपाङ्गता भएका व्यक्तिले एटीएम मोबाइल बैंकिङ इन्टरनेट बैंकिङ लगायत वित्तीय सेवा व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सके सो घोषणा गरेको खण्डमा इजाजत प्राप्त संस्थाले त्यस्तो सेवा उपलब्ध गराउनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा 12 जिल्लाको विस्तारित बैठकमा विवाद उत्पन्न भएको छ। आज 12 कलैयामा आयोजित जिल्ला विस्तारित बैठकमा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि तनाव सिर्जना भएको सहभागीहरूले बताएका छन्। सहभागीका अनुसार सामान्य रूपमा चलिरहेको बैठकमा 12 जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरू पुगेपछि होहल्ला शुरू भएको हो। होहल्लापछि उत्पन्न विवादका क्रममा माननीयहरूले प्रहरी परिचालन गरेर बैठकमा हस्तक्षेप गराएको आरोप लगाएको छ। संस्थापक पक्षका नेताहरूले आफूहरूलाई एकलौटी रूपमा दबाउन खोजिएको बताएका छन्। केही दिनअघि मात्रै पार्टीले संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज गरेको थियो। त्यसता रासोपा 12 जिल्लाभित्रको विवाद थप उत्कर्षमा पुगेको बताएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा सेवन सम्बन्धी कानूनी व्यवस्था कडाईका साथ पालना गर्न सबैलाई आग्रह गरेको छ। कार्यालयले सूचना जारी गर्दै सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न नपाइने व्यवस्था सर्वसाधारण र सरकारवाला सबैलाई पुनः स्मरण गराएको हो। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले जारी सूचनामा धूम्रपान तथा सुर्ती सेवन मानव स्वास्थ्यका लागि हानिकारक मात्र नभई आर्थिक सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत नकारात्मक असर पार्ने भएकाले यसको नियन्त्रण आवश्यक रहेको उल्लेख गर्नुभएको छ। प्रशासनले 18 वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वा निशुल्क वितरण गर्न नपाइने जनाएको छ। संस्था स्वास्थ्य संस्था बाल कल्याण गृह शिशु सहाय केन्द्र वृद्धाश्रम अनाथालय तथा सरकारले तोकेका सार्वजनिक स्थलबाट कम्तीमा 100 मिटर भित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न प्रतिबन्ध रहेको सूचनामा उल्लेख गरिएको छ। फुटकट रूपमा चुरोट विडी वा सिगारको खिल्ली बिक्री गर्न नपाइने उपहार वा निशुल्क रूपमा सुर्तीजन्य पदार्थ वितरण गर्न नहुने तथा बिक्री स्थलमा आकर्षक सजावटका प्रदर्शन गर्न समेत रोक लगाएको प्रशासनले जनाएको छ। त्यसै गरी अन्य व्यक्तिलाई असर पर्ने गरी घर तथा निजी सवारी साधनभित्र धूम्रपान गर्न नहुने व्यवस्था पनि लागू रहेको सूचनामा उल्लेख गरिएको छ। जिल्ला प्रशासन कार्यालयले यी व्यवस्था कार्यान्वयन भए नभएको विषयमा नियमित अनुगमन गरिने र उल्लंघन भए कानून अनुसार कार्यवाही गरिने चेतावनी दिएको छ। बन्दीपुर एफएम प्रालीद्वारा संचालित रेडियो बन्दीपुर 88.8 मेगाहर्जले 15 वर्ष पूरा गरी 16 वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा रेडियोले सम्पूर्ण श्रोता विज्ञापनदाता शुभेच्छुक कर्मचारी संचालक तथा देश विदेशमा रहनुभएका सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक शुभकामना व्यक्त गरेको छ। रेडियो बन्दीपुरका अध्यक्ष सन्त कुमार श्रेष्ठले 16 वार्षिकोत्सवको अवसरमा शुभकामना अर्पण गर्दै आगामी दिनमा नागरिकको सूचनाको हकलाई ध्यानमा राखेर श्रोता सहभागितालाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाउनु भएको छ। स्थानीय तहको सूचना शिक्षा मनोरञ्जन र जनचेतनाको क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको रेडियो बन्दीपुरले आगामी दिनमा पनि श्रोता केन्द्रित कार्यक्रमलाई निरन्तरता दिनेछ। 1000 वाटको क्षमता भएको रेडियो बन्दीपुर तनहु, लमजुङ, गोर्खा, कास्की, मनाङ लगायत गण्डकी प्रदेशको सम्पूर्ण जिल्ला लगायत 28 जिल्ला भन्दा बढ़ी जिल्लाबाट प्रत्यक्ष सुन्न सकिनेछ। निर्माणधीन सिद्ध बाबा सुरूङ मार्गको 68% भौतिक प्रगति पूरा भएको छ। आयोजनाका अनुसार अहिलेसम्मको वित्तीय प्रगति भने 58% रहेको छ। 5 वर्षको निर्माण अवधि तोकिएको आयोजनामा डिजाइन स्वीकृत र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायीकै रहने गरी इन्जिनियरिङ ईपीसी मोडलमा काम भइरहेको छ। निर्माण सम्पन्न भएपछि आगामी 5 वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै यसको सञ्चालन, मरमत, सम्भार र सुरक्षाको जिम्मा लिने व्यवस्था गरिएको छ। त्यसपछिको थप 5 वर्ष पेन्टेड डीएलपीका रूपमा रहने आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरूङ मार्ग मार्फत यातायात सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। आयोजनामा शुरूआती चरणमा केही कानूनी र प्राविधिक जटिलता देखिएको थियो। यात्रागुम्बा संकलन गर्न गएका गोर्खाका एकजना युवाको भीरबाट लडेर मृत्यु भएको छ। आफ्ना दाजुभाइसँग यात्रा टिप्न गएका चुम्नुब्री गाउँपालिका तीन पाङसिङका 25 वर्षीय प्रकाश गुरूङको भीरबाट लडेर मृत्यु भएको हो। बुद्ध हिमालको फेदबाट यात्रागुम्बा संकलन गरेर फर्कने क्रममा गत बुधबार भीरबाट लडेर मृत्यु भएको वडा सदस्य विकास गुरूङले जानकारी दिनुभएको छ। प्रकाशको शव गाउँमा ल्याएर शुक्रबार गुरूङ परम्परा अनुसार अन्त्येष्टि गरिएको उहाँले बताउनु भएको छ। उत्तरी गोर्खाको लाइफलाइनका रूपमा परिचित बेनीघाट, आरूघाट, लार्के सड़क 2-3 पूर्ण रूपमा बन्द हुने भएको छ। दार्जे गाउँपालिका 5 माछीखोला बेले प्रेस माथिको उकालो सड़कमा सोलिङ गर्नुपर्ने भएकाले सड़क बन्द गरिएको धार्जे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले जानकारी दिनुभएको छ। जेठ 9 र 10 गते उक्त सड़क खण्ड सवारी आवागमन पूर्ण रूपमा रोक लगाएको छ। धार्जे गाउँपालिकाले एक सूचना जारी गर्दै सड़क बन्द अवधिमा 2 पाङ्ग्रे, 4 पाङ्ग्रे लगायत सबै प्रकारका सवारी साधनको आवागमनमा रोक लगाएको जनाएको छ। यसबाट धार्जे, चुम्नुब्री लगायत उत्तरी फेकका स्थानीय बासिन्दा, यात्रु तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा असहज हुने भएकाले गाउँपालिकाले क्षमा समेत मागेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकामा ग्रीन कार्डका लागि आवेदन दिन अब स्वदेश फर्किनुपर्ने भएको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले नयाँ नीति लागू गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ नियम अनुसार विद्यार्थी, पर्यटक र अस्थायी कामदारहरूले अमेरिकाभित्रबाट ग्रीन कार्ड आवेदन दिन पाउने छैनन्। उनीहरूले आफ्नो देश फर्केर त्यहाँको अमेरिकी दूतावास मार्फत मात्र आवेदन दिनुपर्नेछ। संस्थाले ग्रीन कार्ड कुनै स्वचालित अधिकार नभई विवेकमा आधारित प्रशासनिक कृपा मात्र भएको स्पष्ट पारेको छ। अमेरिका नछोडी स्टाटस परिवर्तन गर्न खोज्नेलाई नकारात्मक रूपमा हेरिनेछ। तर H1B, L1 भिसाधारक र शरणार्थीहरूलाई यो नियमबाट केही हदसम्म सुरक्षा दिएको छ। यसैबीच ट्रम्प प्रशासनले देश निकाला सम्बन्धी मुद्दाहरू छिटो टुंगाउन एकैपटक 80 भन्दा बढ़ी नयाँ अध्यागमन न्यायाधीशहरू नियुक्त गरेको छ, जुन न्याय मन्त्रालयको इतिहासमै सबैभन्दा ठूलो एकल नियुक्ति हो। अर्कोतिर आप्रवासन र सीमा सुरक्षाका लागि अर्बौं डलर उपलब्ध गराउने ट्रम्प प्रशासनको प्रमुख विधेयक भने सिनेटमा रिपब्लिकन पार्टीकै सांसदहरूको विरोधका कारण संकटमा परेको छ। न्याय मन्त्रालयले प्रस्ताव गरेको 1 अर्ब 80 करोड़ डलरको राजनैतिक प्रतिशोध विरोधको कोषले पार्टीभित्र तीव्र मतभेद सिर्जना गरेको छ। हस्त दिउँसो 2 बजेको ठोरबराई हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087172142।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इंग्लिश बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
8: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
8: हाम्रा विशेषताहरू
7: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
8: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
7: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
8: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
7: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635714479 र 9850662065।
9: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप,
9: हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9800281642।
12: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
13: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
12: ए हो र, ल त ल,
11: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 9855621692।
14: सुन्न न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
15: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
14: कहाँ?
15: गण्डकी मेडिकल हल।
7: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
15: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
7: र चौथो शनिबार गण्डकी हस्पिटल गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
14: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0965903669, मोबाइल 9840826926।
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
2: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
3: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
4: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउने कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
7: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
6: हस् मम्मी।
8: मैले सुने छोरी, ल जाम हिँड।
7: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
9: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
7: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
9: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
10: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
11: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि।
10: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0564141042, 9556231128, 9462614726।
11: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
12: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
13: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
14: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्य जन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो? कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सफलता को अर्को नाम जूनियर सिटीजन्स एकेडमी माध्यमिक विद्यालय
1: शिक्षा बस्ती को आईओएम मा एमबीबीएस अध्ययन को सफलता तथा सार्थक सुवेदी को आईओई इंजीनियरिंग सफलता को निरंतरता संध्या पौडेल श्वेता ढुंगाना प्रमीक्षा राणा भाट कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायत को मेडिकल क्षेत्र मा उत्कृष्ट उपलब्धि
0: इंजीनियरिंग तर्फ सोबित पोटेल प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटी मा शुभम गुरुङ र सबिन गुरुङ को उल्लेखनीय सफलता बीबीए बीएचएम लगायत विभिन्न क्षेत्र मा पनि विद्यार्थीहरुको उत्कृष्ट उपलब्धि
1: केवल पढाई मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मैत्री स्मार्ट कक्षा आधुनिक साइंस होटल म्यानेजमेंट तथा कंप्यूटर लैब व्यवहारिक एवं अनुसंधानमुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउंसिलिंग तथा व्यक्तित्व विकास का विशेष कार्यक्रम
0: फुटसलमा हिसान कास्की विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्याण्डबल प्रतियोगितामा तेस्रो स्थान
2: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै फोन 061-411-398 061-411-503 98-627-61-481 98-63-32-582 फेसबुक जेसीए स्कूल पोखरा
3: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मिन बहादुर सुनार 98253-9122 98058-28008 र 98460-69246
4: सके पाँचै दिन जाउँ नसके एक दिन त अवश्य जाउँ श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ
5: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ला गण्डकी 5 बेल चौतारा झरौटामा
6: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन प्रसाद वितरण आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ
5: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्राभिषेक बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म भजन कीर्तन र समापन सत्रमा महाआरती
4: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति
7: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प सोप आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301
8: बारा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकमा तनाव, केही प्रतिनिधि सभा सदस्य बैठक स्थलबाटै लखेटिए।
9: एमालेको सचिवालय बैठक करिब 3 घण्टादेखि जारी, ओलीलाई सम्मानपूर्वक अध्यक्ष पदबाट विदा दिन सकिएको आग्रह।
8: निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्गको भौतिक प्रगति 68% पुग्यो। बीपी राजमार्गको मरमत तथा पुननिर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्र्याक आगामी 10 दिनभित्र सञ्चालनमा ल्याइने।
9: अमेरिकी विदेश मन्त्री मार्को रुबियो भारत भ्रमणमा, प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने।
8: र काभा महिला भलिबल च्याम्पियनशीपमा आज नेपालले किर्गिस्तानको सामना गर्दै।
10: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज
8: 68% पुग्यो। बीपी राजमार्गको मरमत तथा पुननिर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्र्याक आगामी 10 दिनभित्र सञ्चालनमा ल्याइने।
9: अमेरिकी विदेश मन्त्री मार्को रुबियो भारत

0: तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो संचार नेटवर्क समयको आवाज समयको आवाज।
1: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा 12 जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा केही प्रतिनिधि सभा सदस्य बैठक स्थलबाटै लखेटिएका छन्। आज कलैयामा आयोजित बैठकमा 12 जिल्लाका प्रतिनिधि सभा सदस्य रहबर अन्सारी, अरविन्द शाह, गणेश धिमाल र चन्दन सिंह नेता सहभागी भएका थिए। सहभागीहरूका अनुसार उनीहरूले संस्थापक पक्षलाई दबावमा पार्न खोजेपछि विवाद चर्किएको थियो। विवाद बढ़दै जाँदा आक्रोशित कार्यकर्ताले उनीहरूलाई बैठक स्थलबाट धक्का दिएर बाहिर निकालेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गर्दै सांसदहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको बताइएको छ। केही दिन अघि मात्रै संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज गरिएपछि रासोपा 12 जिल्लाभित्रको विवाद थप गहिरिएको छ।
2: नेकपा एमालेको सचिवालय बैठक करिब 3 घण्टादेखि जारी छ। हिजोदेखि शुरू भएको पार्टीको 8 सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुड्डुमा आज पनि जारी छ। बैठकमा मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टीको सांगठनिक सुदृढीकरण, समसामयिक विषयवस्तुमा केन्द्रित रहेर छलफल भइरहेको छ। साथै पार्टीको आगामी कार्ययोजना, सांगठनिक गतिविधिको समीक्षा समेत आजको बैठकमा गरिने बताइएको छ। पछिल्लो समय पार्टीभित्रैबाट अध्यक्ष ओलीमाथि नेतृत्व छाड्न दबाव बढ़िरहेको छ। हिजो मात्रै बसेको सचिवालय बैठकमा 5 उपाध्यक्ष मध्ये 4 जनाले तत्काल अध्यक्ष ओलीलाई पदबाट राजीनामा दिन धारणा राखेका बताइएको छ।
1: एमालेकी नेत्री अष्टलक्ष्मी साक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानपूर्वक अध्यक्ष पदबाट विदा लिन आग्रह गर्नुभएको छ। आज सामाजिक सञ्जाल मार्फत उहाँले एमालेको वर्तमान अवस्था र नेतृत्व शैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो। साक्यले एमाले गौरवपूर्ण इतिहास बोकेको पार्टी भए पनि निर्वाचनपछि कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै पार्टीलाई पुनः आन्दोलनको नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्न सकिने बताउनु भएको छ। उहाँले अध्यक्ष ओलीप्रति संकेत गर्दै दम्भ, घमण्ड र गुटगत सोच झै कायम रहेको आरोप लगाउनु भएको छ। यो पार्टी तपाईँको मात्र पेवा होइन, गुटको कम्पनी पनि होइन, उहाँले लेख्नु भएको छ। एमाले नेतृत्व साक्यले एउटै व्यक्तिले लामो समय नेतृत्वमा रहिरहन खोज्नु समय अनुकूल नभएको टिप्पणी गर्दै अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राख्नु भएको छ। साक्य यही बैठकबाट अध्यक्ष ओलीले सम्मानपूर्वक पदबाट विदा लिनु उचित हुने उल्लेख गर्दै एमालेलाई पुनर्जीवित गर्न व्यक्ति पूजा र चाकरी भन्दा देश र जनताको हितमा केन्द्रित राजनीति आवश्यक रहेको बताउनु भएको छ।
2: भीपी राजमार्गको मरमत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्र्याक आगामी 10 दिनभित्र सञ्चालनमा ल्याइने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले उक्त क्षेत्रको स्थलगत अनुगमन गरी निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो। हाल उक्त खण्डमा सवारी साधनहरू तलको डाइभर्सन अर्थात वैकल्पिक मार्गबाट गुडिरहेका छन्। माथिल्लो मुख्य ट्र्याक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुल्ला गरिएको छैन। सभापति गजुरेलका अनुसार उक्त ट्र्याकको फाउण्डेशन तयार भइसकेको छ भने अब केही क्षेत्रमा पर्खाल लगाउने कार्य मात्र बाँकी रहेको छ। अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो 15 दिनमा ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो। आगामी 10 दिनभित्र फिलिङ र बाँकी निर्माण कार्य सकेर माथिल्लो सड़कबाटै सवारी साधन गुट्ने वातावरण मिलाउने लक्ष्य राखिएको छ। बाढ़ी वा अन्य कुनै संकटकालीन अवस्था आएमा भने अहिले पनि सो ट्र्याक प्रयोग गर्न सकिने अवस्था रहेको प्राविधिक टोलीको भनाई छ। 10 किलोमिटरको खण्डमा करिब 100 जना कामदारहरू नियमित खटिएको जानकारी दिइएको छ। बहुसंख्यक सर्वसाधारण र सरकारवालाहरूले 3 शिफ्टमा काम गराउन सुझाव दिए पनि कामदारको स्वास्थ्य र अर्को दिनको कार्यक्षमतालाई ध्यानमा राख्दै हाल 10 घण्टाको कार्यतालिका अपनाइएको उहाँले स्पष्ट पार्नुभयो। परियोजना अन्तर्गत भकुण्डे बेसी खण्डको जटिल काम सम्पन्न भइसकेकाले यस 420 किलोमिटरको खण्डलाई अन्तिम क्रिटिकल प्वाइन्टका रूपमा लिइएको छ।
1: सिद्धार्थ राजमार्गमा निर्माणधीन सिद्ध बाबा

0: सुरूङ मार्गको भौतिक प्रगति 68% पुगेको छ। आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरूङ मार्ग मार्फत यातायात सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। शुरूआती चरणमा केही कानूनी र प्राविधिक जटिलता देखिए पनि अहिले तीव्र गतिमा काम भइरहेको छ। यो आयोजनामा डिजाइन स्वीकृति र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायकै रहने गरी इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन ईपीएस मोडलमा काम भइरहेको हो। निर्माण सम्पन्न भएपछि आगामी 5 वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै यसको सञ्चालन मर्मत सम्भार र सुरक्षाको जिम्मा लिने व्यवस्था गरिएको छ। आयोजनाको शुरूआती लागत अनुमान करिब 10 अर्ब रूपियाँ रहे पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रिया मार्फत करिब 7 अर्ब रूपियाँमा सम्झौता भएको थियो। सिद्धार्थ राजमार्गको यो खण्ड अत्यन्तै जोखिमयुक्त रहेकाले यात्राको दूरी छुट्याउनुभन्दा पनि पहिरोजन्य जोखिमबाट जनधनको क्षति रोक्नु र सुरक्षित यात्रा सुनिश्चित गर्न सुरुङको निर्माण भइरहेको हो। थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
2: मार्बल कास्टिङ पीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवनभर।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क समय को आवाज समय को आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सरकारले लामो समयदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योग पुनः संचालनमा ल्याउने तयारी तीव्र गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण पनि गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री यादवले उद्योगको वर्तमान अवस्था, मेसिनरीहरूको स्थिति र पुनः संचालनका सम्भावना बारे विस्तृत जानकारी लिनुभएको छ। यादवले उद्योग संचालनको प्रक्रियालाई कसरी द्रुत गतिमा अगाडि बढ़ाउन सकिन्छ भन्ने विषयमा सरकारवालाहरूसँग छलफल समेत गरिएको मन्त्री यादवको सचिवालयले जनाएको छ। उहाँले आगामी आर्थिक वर्षको बजेटमा रुग्ण कपड़ा उद्योग संचालनका लागि बजेट विनियोजन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
3: कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 10 झलारीमा स्थानीय किसानको कृषि उत्पादनलाई व्यवस्थित बजार उपलब्ध गराउने उद्देश्यले हाट बजार सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार निर्माण शुरू गरिएको छ। कृषि उपज बिक्रीका लागि स्थानीय स्तरमा स्थायी बजारको अभाव झेलिरहेका किसानलाई लक्षित गर्दै नगरपालिका र संघीय सरकारको सहकारीमा हाट बजार स्थल निर्माण अघि बढ़ाइएको हो। संघीय सरकारको चालू आर्थिक वर्षको सशर्त अनुदान कार्यक्रम अन्तर्गत 20 लाख लागतमा हाट बजार स्थल निर्माण गर्न लागिएको हो। बजार संचालन तथा व्यवस्थापनका लागि नगर कृषक समन्वय समिति गठन गरी त्यसै मार्फत संचालन गर्ने तयारी गरिएको छ। हाट बजार संचालनमा आएपछि किसानले आफ्नै क्षेत्रमा कृषि उपज बिक्री गर्न पाउनेछन्। यसले उत्पादन बिक्रीका लागि टाढा बजार धाउनुपर्ने बाध्यता घटाउने र कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्को रुबियो भारत भ्रमणका लागि दिल्ली पुग्नु भएको छ। विदेश मन्त्री रुबियो 4 दिने भ्रमणका लागि आज भारत पुग्नु भएको हो। भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर्टले रुबियोले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने जानकारी दिनुभयो। मोदीसँगको भेटमा व्यापार, प्रविधि, रक्षा, क्वाड र अन्य धेरै मुद्दाहरूमा छलफल गर्ने कार्यक्रम छ। यसबाहेक विदेश मन्त्री एस जयशंकरसँग पनि उहाँको भेटवार्ता हुने तय भएको छ। उहाँ क्वाड समूहको विदेश मन्त्री स्तरीय बैठकमा सहभागी हुन भारत आउनु भएको हो। क्वाडमा अमेरिका, भारत, जापान र अस्ट्रेलिया सदस्य छन्। क्वाड बैठक अमेरिका भारत साझेदारलाई अझ बलियो बनाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको दृष्टिकोणलाई अगाडि बढ़ाउनमा केन्द्रित रहने भारतीय संचार माध्यमले जनाएका छन्। यस अवधिमा रुबियोले कोलकाता, आगरा, जयपुर र नयाँ दिल्लीको भ्रमण गर्ने कार्यक्रम रहेको छ। रुबियो क्वाड विदेश मन्त्रीहरूको बैठकमा भाग लिन नयाँ दिल्लीमा हुनुहुन्छ। क्वाडमा अमेरिका, जापान, भारत र अस्ट्रेलिया समावेश छन्।
3: कावा महिला भलिबल च्याम्पियनशीपमा आज नेपालले किर्गिस्तानको सामना गर्दैछ। दुई टोलीबीच खेल त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा बेलुका 5 बजेबाट शुरू हुनेछ। घरेलु टोली आज पहिलो जीतको खोजीमा हुनेछ। नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भएको थियो। किर्गिस्तानले भने पहिलो खेलमा मालदिवसलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। जेठ 15 गतेसम्म हुने प्रतियोगितामा 8 टीम सहभागी छन्। यो प्रतियोगिताको विजेताले सीधै एसिया कप खेल्ने अवसर पाउनेछ। दिउँसो 3 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: बारा जिल्लामा रासपाको बैठकमा तनाव, केही प्रतिनिधि सभा सदस्य बैठक स्थलबाटै लखेटिए।
3: एमालेको सचिवालय बैठक 3 घण्टादेखि जारी, ओलीलाई अध्यक्ष पदबाट विदा लिन साकेको आग्रह।
4: निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्गको भौतिक प्रगति 68% पुग्यो। बीपी राजमार्गको मरमत तथा पुननिर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्र्याक आगामी 10 दिनभित्र सञ्चालनमा ल्याइने।
3: अमेरिकी विदेश मन्त्री मार्को रुबियो भारत भ्रमणमा, प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने।
4: र काबा महिला भलिबलमा च्याम्पियनशीपमा आज नेपालले किर्गिस्तानको सामना गर्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र अप्सरा बिदा हुन्छौ। नमस्कार।
5: एक सय 103.8 अन्तर्मनको आवाज। साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल,
7: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
8: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
9: फोटो
10: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
11: ल किन हो आन्दी दिदी त, छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
12: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
14: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
15: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
16: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
15: ओके, लेट्स डन।
17: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
15: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560 28543 र 98417 00787।
18: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
19: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
18: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
19: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
20: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
21: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466188017।
22: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
23: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
21: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अण्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
19: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
20: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
21: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 98171556606।
1: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
2: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
1: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुनार।
24: मोबाइल 9800558537 र 9800615859।
21: फ्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 MHz।
1: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
20: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसण आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार, मोबाइल 98058535537।
21: आकर्षक सुनचाँदीको गहना नारीको चाहना।

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आवर्षण लोकसुचुलीको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुत श्रेया गुरूङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि औजारको रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorbarahi.com.nt लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको ओम प्रश्न आवर्षण सुनसादी पसलले र यो पसल दुलेगोडाको भित्री बजारमा रहेको छ। यदि सुनसादी सम्बन्धी केही थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा यसपछि आज पनि कारोबारहरू यहाँले गर्न सक्नुहुनेछ। र त्यसै गरी आजको श्रृंखलामा रहेर शनिबारको दिनमा रहेर हामीहरू पुरानो लोकभाकालाई कार्यक्रममा स्थान दिइनेछौ। र त्यसै गरी कार्यक्रमलाई अन्तिम सम्म सुनेर साथ दिनुहोला भन्दै कार्यक्रमको पहिलो सांगीतिक कोशेरी स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र श्रोता साथी गीतको बोल रहेको छ खोटाङ जिल्ला दिक्तेल बजार, जसमा आवाज रहेको छ तुलसी पोराजुली र लोचन भट्टराईको, भने सिकानुहोला यो मिठो भाकालाई हाई ता।

हजुर श्रोता साथी, खोटाङ जिल्ला दिग्दल बजार र यो सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पुगे पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै अहिलेको लागि पनि कार्यक्रममा मायालुको शहरमा मेरो गाउँमा घर छ यो सुमधुर भाकालाई राखिरहेको छु, जसमा आवाज रहेको छ गणेश पौडेल र पूर्णकला विशीको भनी स्वीकार्नुहोला यो मिठो भाकालाई।

हजुर श्रोता साथी, माइलुको शहरमा मेरो गाउँमा घर छ यो सुमधुर भाका पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला र त्यसै गरी श्रोता साथीहरूको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। भगवान भन्जारी र बिमा कुमारी दुराको आवाजमा सजिएको बिग्रियो चाल पनि यो सुमधुर भाकालाई राखिरहेको छु। स्वीकार्नुहोला।

हजुर श्रोता साथी, बिक्री यो चाल पनि सुमधुरफाकालाई कार्यक्रम स्थान दिइसकेको छु र पुगे पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुरफाकालाई सुन्नुभयो होला र आशा रहेको छ श्रोता साथीहरू कार्यक्रमलाई यसै गरी अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ र त्यसै गरी आजको श्रृंखलामा रहेर हामी पुरानो पुरानो लोकभाकालाई कार्यक्रम स्थान दिइरहेका छौं र अहिलेको लागि भने कार्यक्रममा फेरि पनि ढिला नगरिकन अर्को सुमधुरफाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ झिम झिम सानो नजिमका उपरेली, जसमा आवाज रहेको छ राजु परियार र विष्णु माझीको भने स्वीकार्नु होला मिठो भाकालाई हाइता।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर रमाइलो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। झिम झिम सानो नझिम्का उहे परेली सुमधुर भाका रहेको थियो र पुगे पनि सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै श्रोता साथीहरूको लागि भने कार्यक्रममा कार्यक्रम सम्बन्धी एउटा छोटो मिठो जानकारी दिनतर्फतिर लागिरहेको छु र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकवार फरक श्रृंखलाको साथमा हरेक दिन यहाँहरू माझ एउटा रमाइलो श्रृंखलाको साथमा उपस्थित हुने गर्दछौ। आइतबारको दिनमा रहेर रोजाईको गीत संगीतलाई स्थान दिन्छौ। सोमबार नयाँ लोक भाकालाई भने मंगलबारको दिनमा रहेर गायन कलालाई कार्यक्रम स्थान दिन्छौ र बुधबार रोइला कौडा एक भाका निशाले जो मौलिक भाकालाई भने बिहिबारको दिनमा रहेर अफलाइन मार्फत रुजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ र शुक्रबार फेसबुक म्यासेजलाई भने अन्तिममा शनिबारको दिनमा रहेर पुरानो भाकालाई कार्यक्रम स्थान दिनेछौ। र श्रोता साथी, तपाईँले हामीलाई रेडियो ठोबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiothobarahi.com.np लगइन गरेर वा हाम्रो मात्र मोबाइल एपमा सम्झ विश्वभरिकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र यस कार्यक्रमलाई प्रायोजक गरिएको छ सम्पूर्ण आभूषण सुनसारी पसलले र यो पसल दुलेगोडाको भित्री बजारमा रहेको छ। यदि सुनसारी सम्बन्धी यहाँलाई पनि केही थप सेवाहरू चाहिएमा, कारोबारहरू गर्नु परेमा त्यस पसलबाट पनि कारोबारहरू गर्नुहोला भन्दै श्रोता साथी, अहिलेको लागि भने कार्यक्रममा फेरि पनि छोटो मिठो सुमधुर भाकालाई हामी सुन्नेछौ र गीतको बोल रहेको छ रानी खाँचैमा सुमधुर भाका रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, यस्तो मधुपाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। रानीखाटेमा गीतको बोलिरहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुभाकालाई सुन्नुभयो होला। र श्रोता साथी, अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौं र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र जाँदा जाँदै कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुरभाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ म बिनाको गाउँमा, जसमा आवाज रहेको छ तिलक ओली र पूर्णकला विशीको। भने यस्तो मधुभाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ यहाँ माझबाट विदा हुने आज्ञा माग्दैछु। नमस्ते, नमस्कार, हैता।

0: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9850-32475 र 9800-31475।
3: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
4: स्टुडियो अहिले दिउँसोको 4 बज्यो।
0: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा, छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816-95301।

0: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका ७ दुलीगौंडा तनहुँको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
1: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान छ बजेदेखि अपरान्न पाँच बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी ४ दुलीगौंडा तनहुँ।
3: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
4: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
5: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
4: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौंडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420,
5: दीप मल्ल ठकुरी 9840041530।
6: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
7: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
6: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
7: हो र, के खास छ त इलाइट सिएमा?
6: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
7: ओहो, अनि लोकेसन?
6: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-65-37। लिमिटेड फिस, ढिला नगर्नुहोस्।
7: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
8: खै, जन्म दर्ता दिनुहोस् त।
9: जन्म दर्ता गरेको छैन नि म्याडम।
8: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
9: पहिला कसैले भनेन?
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
11: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
13: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
12: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
14: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
15: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
16: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
14: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
16: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846161220।
17: कहाँ जाने?
18: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
17: अनि बिचमा नझर्ने।
18: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
17: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
16: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526063।
5: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122, 9808 र 9460769246।
19: This is Radio Dhorbarahi 103.8 MHz।

0: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
4: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
5: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
5: हाम्रा विशेषताहरू
4: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
5: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
4: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
5: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
4: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0655174779 र 98560262।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
7: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510887161 र सिजन गुरुङ 97045409।
8: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
9: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
8: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
9: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
10: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध,
11: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
10: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615529493552549494582778।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
13: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
13: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
12: ए त्यसो भए त म गइहाले,
13: चिया त पिएर जाऊ।
12: अहिले हतार छ, पछि आउँदै गरौँला है।
14: दीर्घायु फर्निचर शोरूम।
13: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9856602068।
16: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
17: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
16: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
17: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
18: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
19: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
18: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465610950।
20: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: आईआईटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
1: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: एसईई मा 2 जीपीए प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
1: सीट सीमित छ। यही जेठ 13 गति सम्म फारम भरी आफ्नो सीट सुनिश्चित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू
1: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
0: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यास द्वारा पठन पाठन गराइने,
1: समेना गृह र छात्रावासको व्यवस्था,
0: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
1: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
0: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
1: फोन 0564140056, मोबाइल 9860608015, 9849715598, 9560044344 र 9413167788।
2: अब मुटुरोगको उपचारका लागि ठूलो राहत। नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
3: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछेपानी तनहु, प्रोप्राइटर रमेश भुजेल। फोन 9856320475 र 9801132475।
6: ओम भगवती मेटल एंड स्टील उद्योगलाई छिटो अनि गुणस्तर कसा

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807294।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656905065।
5: 103.8 अन्तर्मनको आवाज।
6: स्टुडियो टाइम
7: अहिले साँझको 5 बज्यो।
8: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
9: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
10: धोरबाराही हाइलाइट्सको साथमा
11: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
10: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841493004।

नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्दै हुनुहुन्छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अघिल्लो महिना सबै मन्त्रीहरू फेर्नु भएको छ। सबै मन्त्रीहरू नयाँ जोश जागिर लिएर अहिले बजेट बनाउन लागिरहनु भएको छ। प्रदेशको खुम्चन्दो आमदानी संघीय अनुदानमा संकुचन जस्ता कारणले बजेटको आकार घट्ने पक्का देखिएको छ। अहिले प्रदेश सभाका सदस्य र मन्त्रीहरूले बजेट सम्बन्धी छलफलमा दिनहुँ जसो जुटिरहेको पाइन्छ। यही बेलामा सरकार फेरिने चर्चा पनि उत्तिकै भइरहेको छ। भर्खरै प्रदेशमा मन्त्रीहरू फेर्दा कांग्रेस एमाले दुवै दलभित्र असन्तुष्टि चलिएको छ। त्यही असन्तुष्टि अहिले बजेट छलफलमा व्यक्त भइरहेका छन्। आर्थिक मामिला भौतिक पूर्वाधार मन्त्रालय र नीति तथा योजना आयोगले बजेटका बारेमा सांसदहरूसँग छलफल गरिरहेका छन्। ती छलफलका क्रममा विपक्षी भन्दा सत्ता पक्षकै सांसदहरूले बढ़ी असन्तुष्टि पोखिरहेका छन्। यी तीनवटै छलफलमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग असन्तुष्ट सांसदहरू सहभागी भएका छैनन्। बजेटकै सन्दर्भमा शुक्रबार हिजो प्रदेशसभाको अर्थ तथा विकास समितिले मन्त्री र सांसद सहितका सरकारवालासँग छलफल गरेको छ। यो छलफलमा पनि त्यस्तै भएको थियो। सत्ताधारी दल कांग्रेसकै सांसदहरूले सरकारप्रति आक्रोश पोखेका छन्। समितिले ढाकेको छलफलमा भने मुख्यमन्त्रीसँग सन्तुष्ट सांसदहरू सहभागी भएर सांसद भएका मध्येका सांसद डिल्लीराज सुवेदीले बजेट विनियोजनमा चरम असन्तुलन रहेको भन्दै कड़ा आलोचना गर्नुभयो। उहाँले गोर्खा तनहुँ र कास्कीको बजेटले अन्य 8 जिल्लालाई जितेको दावी गर्नुभयो। यसले विकासमा असन्तुलनसँगै नागरिकको सन्तुष्टि चुरिने दावी गर्नुभएको छ। तथ्याङ्कमा रोजगारी बढ़ेको देखाइए पनि वास्तवमा यो मिथ्याङ्क मात्रै हो। फिल्डमा रोजगार छैन भएको छैन, उहाँले भन्नुभयो। हाम्रो अर्थतन्त्र मोटाएको हो कि सुन्निएको हो भनेर सोच्नुपर्ने बेला आएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा तनहुँले यति बेला संगठन विस्तारलाई तीव्रता दिँदै वडा र पालिका तहको अधिवेशन त माध्यम सञ्चालन गरिरहेको छ। जिल्लाका 85 वडा तथा 10 पालिका बढ़ेको देखाइए पनि वास्तवमा यो मिथ्याङ्क मात्रै हो। फिल्डमा रोजगार छैन भएको छैन, उहाँले भन्नुभयो। हाम्रो अर्थतन्त्र मोटाएको हो कि सुन्निएको हो भनेर सोच्नुपर्ने बेला

गठन सुदृढ़ीकरण अभियान चलिरहेको छ। तनहुमा पनि सोही अभियान अन्तर्गत वडा र पालिका तहमा नेतृत्व चयन तथा संगठन पुनर्संरचनाको काम भइरहेको जनाइएको छ। रासोपा तनहुका जिल्ला सभापति विश्व वास्तुलाले गाउँलाई गाउँ गाउँसम्म पार्टीलाई गाउँ गाउँसम्म विस्तार गर्ने उद्देश्यसहित अधिवेशन अभियान अगाडि बढ़ाएको बताउनुभयो। उहाँले भन्नुभयो रासोपा प्रति आम नागरिकको आकर्षण बढ़दो छ, त्यसैले संगठनलाई अझ व्यवस्थित सक्रिय र जनमुखी बनाउन ओडा र पालिका तहमा अधिवेशन गरिरहेका छौं। सबै ओडा र पालिकाको अधिवेशन सकेपछि जिल्ला अधिवेशन सम्पन्न हुनेछ। सभापति वास्तुलाले आगामी महाधिवेशनले पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा अझै बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नयाँ पुस्ताको सहभागिता, पारदर्शिता र सुशासनलाई केन्द्रमा राखेर पार्टी अगाडि बढ़िरहेको उल्लेख गर्नुभएको छ। पोखराका विभिन्न मुख्य सड़क क्षेत्रमा फुटपाथ अतिक्रमण गरेर पार्किङ गरिरहेका सवारी साधनमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले कार्यवाहीको अभियान तीव्र बनाएको छ। पैदल यात्रीलाई हिँड्न समेत कठिन हुने गरेर सड़क र फुटपाथ अवरूद्ध बनाएपछि प्रहरीले शुक्रबार हिजो 68 वटा सवारी साधनलाई स्थलमै कार्यवाही गरेको छ भने 28 वटा सवारी साधनलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अगाडि बढ़ाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पोखरा महानगरपालिका क्षेत्रभित्र गण्डकी मेडिकल कलेज अगाडिदेखि न्यूरोड, चिप्लेडुङ्गा, महेन्द्रपुर, पृथ्वी चोक, सभागृह चोक लगायत भीड़भाड़ हुने स्थानमा फुटपाथमा सवारी पार्किङ गर्ने क्रम बढ़ेपछि निगरानी कड़ा पारिएको हो। प्रहरीका अनुसार सर्वसाधारण तथा फरक क्षमता भएका व्यक्तिलाई सहज रूपमा आवत जावत गर्न नदिने गरी मोटरसाइकल, स्कूटर र अन्य सवारी साधन पार्किङ गरिएको पाइएपछि कार्यवाही गरिएको हो। प्रहरीले अन द स्पट कार्यवाही अन्तर्गत 68 वटा सवारी साधनलाई जरिवाना र आवश्यक कानूनी प्रक्रिया अगाडि बढ़ाएको जनाएको छ। यस्तै थप अनुसन्धान र प्रक्रिया आवश्यक देखिएका 28 वटा सवारी साधन नियन्त्रणमा लिएर ट्राफिक व्यवस्थापन सम्बन्धी कानूनी प्रक्रिया अगाडि बढ़ाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ। ज्योति विकास बैंक मैग्दी गाउँपालिकाको मैग्दी शाखा ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मैग्दी गाउँपालिकाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेको छ। मैग्दी गाउँपालिका वडा नम्बर 2 स्थित राधा माध्यमिक विद्यालय थर्पुलाई विद्यार्थीहरूको पठन पाठनमा थप प्रभावकारी र प्रविधि मन्त्री बनाउन युसेटेबल हस्तान्तरण गरिएको हो। यस अगाडि पनि शाखाले मैग्दी गाउँपालिका वडा नम्बर 1 स्थित महेन्द्र माध्यमिक विद्यालयलाई एक थान ब्रान्डेड कम्प्युटर हस्तान्तरण गरेको थियो। ज्योति विकास बैंक मैग्दी शाखाका प्रमुख अप्सरा रिमालले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य र समुदाय विकासको क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार ग्रामीण क्षेत्रका विद्यालयहरूमा प्रविधि मन्त्री शिक्षाको विकास र विद्यार्थीहरूको सिकाई वातावरणलाई सहज बनाउन यस्तो सहयोग कार्यक्रमलाई निरन्तरता दिइनेछ। बैंकले यस सहयोगप्रति विद्यालय परिवार र स्थानीयवासीहरूले खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तो सामाजिक कार्यहरू निरन्तर भइरहोस् भन्ने अपेक्षा गरेका छन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर क्षेत्रभित्र 81,000 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ। महानगरका विभिन्न क्षेत्रमा रहेका डील, भीर, तालतलैया, खुल्ला नाला र जंगल सहितको विवरण संकलन गर्दा 81,155 रोपनी सार्वजनिक जग्गा देखिएको उहाँले बताउनुभयो। मेयर आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान शुरू गरेको जानकारी दिनुभएको छ। उहाँका अनुसार महानगरले सबै वडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरेर डेटाबेस तयार गरिरहेको छ। महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने क्रममा भौतिक संरचनाहरूलाई ध्वस्त गर्ने मात्र नभई तिनलाई सकारात्मक ढंगले उपयोग गर्ने नीति लिएको पनि बताउनुभयो। तनहुको ब्यास नगरपालिका 14 रुम्सीमा शुक्रबार साँझ चट्याङ लाग्दा 2 जना महिला घाइते भएका छन्। स्थानीय सन्तराज थापाको घरको आँगनमा चट्याङ पर्दा उहाँहरू घाइते हुनुभएको हो। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुमार कार्कीका अनुसार साँझ 6 बजेको समयमा हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर नवल परासी पूर्व बलिङटार गाउँपालिका 1 बस्ने 35 वर्षकी भीम कुमारी थापा र तनहुको ब्यास नगरपालिका 14 रुम्सी बस्ने वर्ष 67 ठिकी पूरण माया थापा घाइते हुनुभएको छ। घटना

0: प्रत्येक घाइतेहरूलाई उद्धार गरेर तत्काल उपचारका लागि दमौली स्थित प्रादेशिक अस्पताल लगिएको थियो। प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरिए तापनि उहाँहरूको अवस्थालाई हेरेर थप उपचारका लागि भरतपुर स्थित चितवन मेडिकल कलेज सीएमसी अस्पताल रिफर गरिएको सूचना अधिकारी कार्कीले बताउनुभयो। प्रहरीले वर्षातको समयमा चट्याङको जोखिम बढ़ने भएकाले मेघगर्जन र हावाहुरी चलेका बेला सुरक्षित स्थानमा बस्न र आवश्यक सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आग्रह गरेको छ। एक साता अगाडि पनि रूम्सीमा नै चट्याङ लागेर सन्तराज थापाको छोरी 19 वर्षकी ललिता थापाको मृत्यु भएको थियो। होटल व्यवसायी संघ तनहुको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार म्याग्दे गाउँपालिका 6 मूलबाराही मन्दिर प्रांगणमा संघको साधारण सभा सम्पन्न भएको हो। संघका अध्यक्ष गिरीबहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभामा होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष दुर्गा विलास पटवाईले होटल व्यवसायीलाई मर्यादित पेशाका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। पटवाईले व्यवसायीलाई आवश्यक सचेतनामूलक तालिम दिएर बालश्रम मुक्त र खाद्य स्वच्छता युक्त व्यवसाय बनाउनु पर्ने बताउनु भएको छ। ज्ञानको कमीले समेत हाम्रा व्यवसायहरू कानूनी रूपमा चुक्ने वातावरण छ। तालिम दिएर सचेतना बढ़ाउनु पर्यो उहाँले भन्नुभयो। कार्यक्रममा होटल व्यवसायी महासंघका निवर्तमान केन्द्रीय सदस्य एवं तनहु होटल व्यवसायी संघका पूर्व अध्यक्ष प्रेम कुमार श्रेष्ठ, शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुद्रराम श्रेष्ठ, इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख प्रहरी निरीक्षक धन नारायण श्रेष्ठले व्यवसायिक एकतामा जोड़ दिनुपर्ने बताउनु भएको थियो। उहाँहरूले व्यवसायीहरूको एकताले मात्रै आर्थिक विकासमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभएको छ। तनहुको रिसिङ गाउँपालिका 1 कोइदेव निवासी 38 वर्षका खेम बहादुर थापा यति बेला ब्लड क्यान्सर रोगबाट संघर्ष गरिरहनु भएको छ। करिब 2 महिना अगाडि स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि पोखरा हुँदै काठमाडौँ लगिएको थियो। विभिन्न अस्पतालमा उपचार तथा परीक्षण पछाडि चिकित्सकहरूले थप उपचारका लागि भारत लैजानुपर्ने सुझाव दिएका छन्। खेम बहादुरका दाजु भीम बहादुर थापाका अनुसार उपचारका लागि करिब 50 लाख रूपियाँ खर्च लाग्ने बताइएको छ। आर्थिक अवस्था कमजोर भएकाले परिवारले यति ठूलो रकम जुटाउन नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो। दैनिक मजदूरी गरेर परिवार पाल्दै आएका खेम बहादुरको उपचार खर्च जुटाउन अहिले परिवार निकै समस्यामा परेको छ। परिवारले सबैसँग मानवीय सहयोगको अपील गरेको छ। उत्तरी गोर्खाको चिमनौरी गाउँपालिकामा यर्षा गुम्बा संकलन गर्न गएका युवा को भीड़बाट लडेर मृत्यु भएको छ। च्युम निर्भीक गाउँपालिका 3 पाङसिङ स्थायी घर भएका 25 वर्षका प्रकाश गुरूङको बुद्ध हिमाल क्षेत्रबाट घर फर्कने क्रममा भीड़बाट लडेर मृत्यु भएको हो। यर्षा गुम्बा संकलनका लागि दाजुभाइसँग केही दिन अगाडि उच्च हिमाली क्षेत्रमा गएका उहाँ वडा सदस्य विकास गुरूङले बताउनुभयो। यर्षा गुम्बा संकलन पछाडि घर फर्कने क्रममा शनिबार सम्पर्क विहीन भएपछि आफन्तहरूले खोजी कार्य गर्दा शनिबार बिहान 4 बजे ग्यालसियर क्षेत्रमा सब फेला परेको उहाँले बताउनु भएको छ। एउटै घरको 4 दाजुभाइ यर्षा गुम्बा संकलन गरेर फर्कदै गर्दा मृतक प्रकाश गुरूङ अघि हिँडेको तर बास बस्ने ठाउँमा नपुगेपछि खोजी शुरू गरी अन्धकार र कठिन हिमाली भूगोलका बीचमा खोजी गर्दा ग्यासियर नजिकै भीड़बाट लडेको अवस्थामा भेटिएको थियो। मृतक प्रकाशको शव शनिबार आज गाउँमा लगिएको गुरूङ समुदायको परम्परा अनुसार दाह संस्कार गरिएको स्थानीयले बताएका छन्। उच्च हिमाली क्षेत्रमा यर्षा गुम्बा संकलनका क्रममा हरेक वर्ष जोखिमपूर्ण दुर्घटना हुने गरेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशले शनिबार आज पृथ्वी चोकमा संस्थाले बनाएको भवन पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ। 2068 सालमा 1,53,00,000 बनाइएको पक्की भवन महासंघले समितिका अध्यक्ष समेत रहनुभएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गर्नुभयो। महासंघका अध्यक्ष रुद्र गौतमले आज भवनको साँचो हस्तान्तरण गर्दै मजदूरको श्रम दान र पोखरेलीको सहयोगमा बनेको भवन सदुपयोग गर्न आग्रह गर्नुभएको छ। गौतमले हाल भाडामा कार्यालय सञ्चालन भइरहेको पोखरा महानगरपालिका वडा नम्बर 9 को कार्यालय त्यहाँबाट सञ्चालन गर्न समेत आग्रह गर्नुभएको छ। महासंघले त्यहाँ बनाएको कच्ची संरचना शुक्रबार आफैले डोजर लगाएर हटाएको थियो। पक्की भवन महानगरलाई हस्तान्तरण गरेपछि महासंघ गण्डकीका महासचिव गुणराज बास्तोलाले यही प्रकृतिका अरू भवन पनि महानगरको स्वामित्वमा जानुपर्नेमा जोड़ दिनुभएको छ। पोखरा महानगरपालिकाले सार्वजनिक र सरकारी जग्गामा बनेका संरचना खाली गर्न जारी गरेको सूचनाको म्याद शनिबार आज सकिँदैछ। नगर विकास समितिका अध्यक्ष समेत रहनुभएका महानगर प्रमुख धनराज आचार्यले यसरी संरचना र जमीन हस्तान्तरण हुनु राम्रो कुरा भएको उल्लेख गर्नुभयो। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा सेवन सम्बन्धी कानूनी व्यवस्था कडाईका साथमा पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ। कार्यालयले सूचना जारी गर्दै सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न नपाइने व्यवस्था सर्वसाधारण र सरकारवाला सबैलाई पुनः स्मरण गराएको हो। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्लाधिकारी प्रेम सुवेदीले जारी गरेको सूचनामा धूम्रपान तथा सुर्ती सेवन मानव स्वास्थ्यका लागि हानिकारक मात्र नभएर आर्थिक सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत नकारात्मक असर पार्ने भएकाले त्यसको नियन्त्रण आवश्यक रहेको उल्लेख गर्नुभएको छ। प्रशासनले 18 वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वा निशुल्क वितरण गर्न नपाइने जनाएको छ। यस्तै शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय तथा सरकारले तोकेको सार्वजनिक स्थलबाट कम्तीमा 100 मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न प्रतिबन्ध रहेको उल्लेख गरेको छ। फुटकर रूपमा चुरोट बिँडी र सिगारको खिल्ली, सिगरेटको खिल्ली बिक्री गर्न नपाइने, उपहार तथा निशुल्क रूपमा सुर्तीजन्य पदार्थ वितरण गर्न नहुने र बिक्री स्थलमा आकर्षक सजावट वा प्रदर्शन गर्न समेत रोक लगाइएको प्रशासनले जनाएको छ। कास्कीमा आगामी असारको 1 गतेबाट नदी तथा खानेजन्य सामग्री उत्खननमा रोक लगाइएको छ। ढुङ्गा, गेटी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2077 बमोजिम गठन भएको जिल्ला नदीजन्य तथा खानेजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले मापदण्ड बमोजिम असार, साउन र भदौ 3 महिना उत्खनन गर्न नपाइने व्यवस्था बमोजिम सो निर्णय गरेको हो। समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडियालको अध्यक्षतामा बसेको बैठकले निर्णयलाई कडाईका साथमा कार्यान्वयन गर्न प्रदेश, स्थानीय तह र नेपाल सरकारको सरकारवाला निकायलाई निर्देशन दिएको छ। नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन, स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्यांकन, प्रचलित कानून बमोजिम मात्रै गर्ने, अवैध उत्खनन, अवैध संकलन तथा अनधिकृत ओसार पोसार पूर्ण रूपमा नियन्त्रण गर्न गस्ती परिचालन गरेर प्रहरीलाई नियन्त्रणमा लिइने प्रमुख पौडेलले बताउनुभयो। हवस् त, नै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको धौरबार हिहाइदार साँझका लागि सकिएको छ। 7 बजे हामी पुनः थप समाचारहरू लिएर उपस्थित हुन नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धौरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मायापुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
2: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड़ जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
6: ए सबिना, यसको हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908816142।
9: मेरो परिवार स्वस्थ छ, खुसी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुसी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुर्छा परेकी थिइन्। तर मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लागे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौँ।
10: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
9: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
11: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
12: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
13: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
12: कहाँ?
13: गण्डकी मेडिकल हल।
14: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
13: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
14: र चौथो शनिबार गण्डकी हस्पिटल हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
12: गण्डकी मेडिकल हल दुलेगौड़ा माछा पुस्त्रे बैंकको ठ्याक्कै पारी सम्पर्क 0625903969 मोबाइल 9840826926।
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
14: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ। अब फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
15: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
7: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
15: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
7: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
14: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
16: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849699 छ।
17: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
14: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
17: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
14: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
17: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
14: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
17: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
14: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
17: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
14: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
17: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
14: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
18: ८०३.८ अन्तर्मनको आवाज।

0: सिर्जना बोर्डिंग स्कूल पोखरा को कक्षा 11 भर्ना खुले संबंधी सूचना।
1: सिर्जना बोर्डिंग स्कूल सृजना चोक पोखरामा कक्षा 11 का लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
0: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
1: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग सृजना चोक पोखरा फोन नम्बर 061-578-053 र 061-553-595।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनी स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
6: मैडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
5: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9821-53-507।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
10: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सँग ज्ञान यज्ञमा सहभागी बनाऊ।
11: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ल गण्डकी 5 बेल चौतारा झरौटामा।
12: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
11: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
10: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 98066 13 195 र 98467 15 368।
13: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
14: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98560878302 र 98460878302।
15: थेदी मु रेडियो ढोरबाराही 103.8 MHz।

0: ए सन्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धि।
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
2: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: ए सबिना, यस्तो हतारमा कता हो?
6: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9008816142।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852324093 र 9852338073।
2: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
3: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
2: त्यसो भए सुन्नुहोस्, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
3: हो र, के खास छ त इलाइट सीएमा?
2: एक्सपिरियन्स सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
3: ओहो, अनि लोकेसन?
2: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
3: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
4: अब मुटुरोगको उपचारका लागि ठूलो राहत। नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
5: ओहो भाउजू, नमस्कार। स्कुल बस कुर्नु भएको? अनि यति सानो बाबुलाई यति गरुङ्गो किताको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
6: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
5: केमा बानी पार्नुहुन्छ हो भाउजू? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न। पसलका तयारी चाउचाउ, बिस्कुट जस्ता पत्रु खाना जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ, अनि फेरि उसैलाई होमवर्ककै चटारो। यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
6: के गर्ने त नानी, नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
5: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेर भन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नु पर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
6: ए, त्यसो पो हो नानी। ल, अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
7: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् जङ्क फुडको प्रयोग नगरौं। बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
8: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
9: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9846883522।
4: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
5: अब चिन्ता नलिनुहोस्, तरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
4: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
5: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
4: सरन एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
5: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843161209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
1: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
1: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
1: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
8: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2 लाख रुपियाँसम्मको उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
9: मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्टोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: एमालेको नेतृत्व परिवर्तनको विषय केन्द्रीय समितिमा जाने पक्का। मनपरी ढंगले वडा सभापतिमाथि कार्यवाही नगर्न कंग्रेस सभापति थापालाई बस्नेतको चेतावनी।
0: एसईईको नतिजा पुनर्योगका लागि उत्तर पुस्तिका खोज्न शुरू। 33,000 आवेदन उत्तर पुस्तिका हेर्न पाइने।
1: लागू औषध नियन्त्रणका लागि जमुनाहा नाकामा सशस्त्र प्रहरीको तालिम प्राप्त कुकुर परिचालन। बिटुमिनको अभाव भएपछि एसियन हाइवे कालोपत्र गर्न ढिलासुस्ती।
0: अमेरिकी विदेश मन्त्री रूबियो र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता। मोदीलाई अमेरिका भ्रमणको निम्तो।
1: र आईपीएल क्रिकेटमा पंजाब र लखनऊ भेट्दै।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज.
3: समाचार अब विस्तारमा. नेकपा एमालेको नेतृत्व परिवर्तनको विषय केन्द्रीय समितिमा जाने पक्का भएको छ. हिजो र आज दुई दिन बसेको सचिवालय बैठकमा नेतृत्व छाड्न दबाव बढ़ेपछि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिमा जाने प्रस्ताव गर्नुभएको स्रोतले बताएको छ. आज बिहानदेखि जारी बैठकले केन्द्रीय कमिटि बैठकको मिति तोकेर नेतृत्वमा समान धारणा बनाउने संकेत ओलीले गर्नुभएको छ. हिजोको सचिवालय बैठकमा पाँच उपाध्यक्ष मध्ये चारजनाले तत्काल अध्यक्ष ओलीलाई पदबाट राजीनामा दिन भनेका थिए. यस्तै एमाले नेत्री अष्टलक्ष्मी साक्यले पनि सामाजिक सञ्जालबाट ओलीलाई सम्मानपूर्वक विदा लिन आग्रह गर्नुभएको छ. तर काठमाडौँमै आयोजित एक कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भने एमालेको नेतृत्वबारे कुनै संकेत गर्नु भएन. करिब 12 मिनट बोल्नुभएकी भण्डारीले अहिलेको पार्टीको नेतृत्वबारे कुनै धारणा व्यक्त गर्नु भएन.
4: नेपाली कंग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापाले मनपरी ढंगले ओडा तथा जिल्ला सभापतिमाथि कार्यवाही गरे कड़ा प्रतिवाद हुने चेतावनी दिनुभएको छ. पूर्व सभापति शेरबहादुर देउवा समूहको गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले पार्टीका नेता तथा कार्यकर्तालाई निष्कासन गरेर आफू अनुकूल नियुक्ति गर्न खोजिए सानेपाबाटै नेतृत्वलाई हटाउने अवस्था आउने चेतावनी दिनुभएको हो. उहाँले पार्टी सभापति गगन थापालाई लक्षित गर्दै ओडा सभापति मात्र नभई जिल्ला सभापति समेत हटाइएको आरोप लगाउनुभयो. बस्नेतका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापाले मनपरी ढंगले ओडा तथा जिल्ला सभापतिमाथि कार्यवाही गरे कड़ा प्रतिवाद हुने चेतावनी दिनुभएको छ. पूर्व सभापति शेरबहादुर देउवा समूहको गण्डकी

0: कार्यालयबाटै निकाल्ने भन्दै त्यसमा आफूहरूको साथ रहने चेतावनी दिनुभयो।
1: माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा पुनर्योगका लागि विद्यार्थीले दिएको निवेदनका आधारमा उत्तर पुस्तिका खोज्न शुरू गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख 28 गते एसईईको नतिजा सार्वजनिक गरेको थियो। त्यसमा चित्त नबुझेका 33,851 विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएको कक्षा 10 का परीक्षा नियन्त्रक टोकराज अधिकारीले बताउनुभयो। विद्यार्थीले दिएको निवेदनका आधारमा उनीहरूको उत्तर पुस्तिका खोज्न शुरू गरिएको उहाँले जानकारी दिनुभयो। पुनर्योगको नतिजा प्रकाशन हुन केही समय लाग्ने जनाइएको छ। पुनर्योगको नतिजा प्रकाशन भएपछि विद्यार्थीले आफ्नो उत्तर पुस्तिका हेर्न पाउनेछन्। त्यसपछि पुनः परीक्षणका लागि निवेदन दिन सक्ने व्यवस्था गर्न लागि परीक्षा नियन्त्रक अधिकारीले बताउनुभयो। यस वर्षको एसईईमा 65.98% विद्यार्थी उत्तीर्ण भएका थिए। त्यस्तै 1,46,507 जना विद्यार्थी नन ग्रेड भएका थिए। गत चैत 19 गतेबाट शुरू भएको एसईई परीक्षा 29 गते सकिएको थियो।
0: नेपाल भारत जमुनाहा नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरेको छ। सो नाकाबाट पछिल्लो समयमा लागू औषध ओसार पसार बढ़दै गएको भन्दै नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो। तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा व्यवस्था कड़ा पारिएको सशस्त्र प्रहरी बल नेपाल 30 नम्बर गण हेडक्वार्टर बागेश्वरीले जनाएको छ। जमुनाहामा परिचालित 2 वटा तालिम प्राप्त कुकुरले विशेष गरी हात हतियार विस्फोटक पदार्थ तथा लागू औषध सम्बन्धी जाँचमा सघाइरहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल 30 नम्बर गण हेडक्वार्टर बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी परीक्षक भीम बहादुर चन्दले सीमा सुरक्षालाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्य अनुसार अब नियमित रूपमा यस्ता तालिम प्राप्त कुकुरहरू सीमा नाकामा तैनात रहने जानकारी दिनुभयो।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपाल मा खोपको प्रभावकारी उपलब्धताका बारेमा खोपका लागि ग्लोबल एलायन्स गाविका उच्चस्तरीय टोलीसँग छलफल गर्नुभएको छ। स्विजरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको 79 विश्व स्वास्थ्य सभामा भाग लिने क्रममा गाविका उच्चस्तरीय टोलीसँगको छलफलमा उहाँले संक्रमण कालमा खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाविसँग निरन्तर सहयोग अपरिहार्य रहेको बताउनु भएको छ। उहाँले नेपालको सार्वजनिक स्वास्थ्य खर्च अझै पनि कुल गार्हस्थ्य उत्पादनको करिब 5% हाराहारीमा मात्र सीमित रहेको अवस्थामा गाविसंघको निरन्तर सहयोग र घनिष्ठ समन्वय अपरिहार्य रहेको बताउनु भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो। मन्त्री मेहताले स्वास्थ्य क्षेत्रको स्तरोन्नतिसँगै अन्तर्राष्ट्रिय अनुदानको ढाँचा परिवर्तन हुने र खोप खरिदमा नेपालले आफ्नै आन्तरिक लगानी क्रमशः बढ़ाउँदै लगेर अन्ततः आफै सक्षम हुनुपर्ने अवस्था रहेको बताउनुभयो। छलफलमा पारस्परिक सहकार्यलाई निरन्तरता दिने र संक्रमणकालीन वित्तीय व्यवस्थापनलाई अवरोध नहुने विषयमा सहमति भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भरको।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781 1714 4780 7024।

0: वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाह संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। एसियन हाइवे अन्तर्गत काँकर भेट्टाबाट लौकही सड़क खण्डमा बिटुमिन अलकत्राको अभाव भएपछि कालोपत्र गर्न ढिला सुस्ती भएको छ। बिटुमिन अभाव साथै गुणस्तरीय नपाएका कारण कालोपत्र गर्न ढिला सुस्ती भएको आयोजना अन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताउनुभयो। उहाँका अनुसार दुई महिना अघिसम्म प्रति लिटर 100 रूपियाँदेखि 110 रूपियाँसम्ममा पाइरहेको भारतीय बिटुमिन अहिले 150 रूपियाँ भन्दा बढ़ी पर्न थालेको छ। नेपाल बिटुमिन तथा ब्यारल उद्योगले भने बिटुमिनको अभाव नभई मूल्य भने अप्रत्याशित रूपमा बढ़ेको जनाएको छ। निर्माण शुरू भएको 30 महिना बितिसक्दा करिब 40% काम सकिएको प्रमुख प्रजापतिले जानकारी दिनुभयो। उहाँका अनुसार बिटुमिन अभाव भए पनि कंक्रीट सम्बन्धी काम धमाधम भइरहेका छन्। हाल ओभरपास, अण्डरपास, वेस, सबवेस, नाला लगायत संरचना निर्माण तीव्र रूपमा भइरहेको उहाँले जानकारी दिनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्को रुबियो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। भेटका क्रममा विदेश मन्त्री रुबियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट प्रधानमन्त्री मोदीलाई अमेरिका भ्रमणको निमन्त्रण दिनुभएको छ। मोदी र रुबियो बीच 1 घण्टा भन्दा बढ़ी छलफल भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। छलफलमा विदेश मन्त्री एस जयशंकर लगायत उच्च अधिकारी सहभागी भएका थिए। छलफल सुरक्षा, व्यापार र महत्वपूर्ण प्रविधिका क्षेत्रमा अमेरिका र भारत बीचको सहयोगलाई गहिरो बनाउने कुरामा केन्द्रित रहेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। रुबियो क्वाड समूहको विदेश मन्त्री स्तरीय बैठकमा सहभागी हुन भारत आउनुभएको हो।
2: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पंजाब किंग्सले लखनऊ सुपर जायन्टसँग प्रतिस्पर्धा गर्दैछ। दुई टोली बीचको खेल लखनऊको ईकाना स्टेडियममा नेपाली समय अनुसार आज राति 7:45 शुरू हुनेछ। पंजाबका लागि आजको खेल निकै महत्वपूर्ण छ। लगातार 6 खेल हारेको पंजाबलाई प्लेअफको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दवाब छ। लखनऊ विरूद्ध जित हात पारे पनि पंजाबले भोलिका अन्य खेलहरूको नतिजामा निर्भर रहनुपर्नेछ। लखनऊ भने प्लेअफ दौड़बाट बाहिरिसकेको छ।
1: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: एमालेको नेतृत्व परिवर्तनको विषय केन्द्रीय समितिमा जाने पक्का। मनपरी ढंगले ओडा सभापतिमाथि कार्यवाही नगर्न कंग्रेस सभापति थापालाई बस्नेतको चेतावनी।
1: एसईईको नतिजा पुनर्योगका लागि उत्तर पुस्तिका खोज्न शुरू। 33,000 को निवेदन उत्तर पुस्तिका हेर्न पाइने।
2: लागू औषध नियन्त्रणका लागि जमुनाहा नाकामा सशस्त्र प्रहरीको तालिम प्राप्त कुकुर परिचालन। बिटुमिनको अभाव भएपछि एसियन हाइवे कालोपत्र गर्न ढिला सुस्ती।
1: अमेरिकी विदेश मन्त्री रुबियो र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता। मोदीलाई अमेरिका भ्रमणको निम्तो।
2: र आईपीएल क्रिकेटमा पंजाब र लखनऊ भिड्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश विदा हुन्छौ। नमस्कार।
0: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन।
3: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
5: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
6: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9841484264 र 9811453305। ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा, बनकेवा चोक, तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9808216142।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 दुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: हजुर नमस्कार, स्कुल बस कुर्नु भएको अनि यति सानो बाबुलाई यति गरुङ्गो किताबको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त
3: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
2: के केमा बानी पार्नुहुन्छ हो भाउजू? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ अनि फेरि उसलाई होमवर्ककै चटारो। यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
3: के गर्ने त नानी, नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
2: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेर भन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
3: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
4: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात शङ्क फुडको प्रयोग नगरौं, बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
5: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
6: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखबत्ती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
6: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
8: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648883522।
9: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
10: अब चिन्ता नलिनुहोस्, शरणायन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
9: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
10: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
9: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
8: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
11: १०३.८ अन्तर्मनको आवाज।

0: ल किन हो हाम्री दिदी त छोराको बर्थडे को दिनमा पनि खुसी देखिनुहुन्न त
1: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौड़ा तनहू पंचमुनी स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़ई में शाखा पसल दुरेगौड़ा भित्री बजार सांगलीला विकास बैंक को पछाड़ी यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनुका साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9811066136
6: के भन्ने सोच्छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
7: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
6: त्यसो भए सुन्नुहोस् इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
7: हो र के खास छ त इलाइट सिएमा
6: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
7: ओहो अनि लोकेसन
6: बानेश्वर काठमाडौँ सम्पर्क 01-59-14-284 97-61-84-65-37 लिमिटेड सिज ढिला नगर्नुहोस्
7: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात
8: होइन आरोसी आर्यलाई लिएर कता हिँड्यौ
9: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
8: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
9: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
8: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9811403305
11: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी
12: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदा रहेछन्
11: ए हो र ल त ल
13: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9850621692
14: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँसा वनमा आगो लाग्यो भने जीव जन्तुको नासा वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
15: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
16: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौ। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।
17: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
18: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
17: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
18: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
19: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
20: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
19: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
21: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
19: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
21: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
19: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
20: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल बीचमा दुलेगौडा।
22: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98460-56996 छ।
23: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
24: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
21: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
25: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825319122 9800528 र 9840692646।
0: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
1: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
2: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: मम्मी भोक लाग्यो, खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाऊ हिँडा।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
2: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
2: बीजी मोमो हाउस दुलेगौंडा हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891। होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौंडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौंडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9961553507।
3: कहाँ जाने?
2: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
3: अनि बीचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
8: किन आँखा मिचेको मिचेको गरेको?
9: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाएपछि क्या हो?
9: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
9: बुझेँ।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
14: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
15: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
14: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
15: हाम्रा विशेषताहरू
14: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
15: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
14: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
15: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
14: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0658 71 479 र 98 562 65।
16: अफिसबाट अमित सरको फोन।
17: हस्, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
18: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
19: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
1: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा। प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 98 560 20 279।
20: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98 165 95 301।
21: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
1: धोरबाराही हाइलाइट्सको साथमा
22: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461 49 304।
23: नमस्कार, रेडियो ध्रुवाराही 103.8 MHz साँझ 7 बजेको ध्रुवाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। ध्रुवाराही हाइलाइट शुरू गर्नु अघि आजका प्रमुख समाचारहरू सुन्नुहोस्। होल्डिङ सेन्टरमा रहेका बाल बालिकाको पठन पाठन तत्काल शुरू गर्न संसदीय समितिको निर्देशन। अशक्त व्यक्तिहरूलाई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको परिपत्र। मन्त्री फेरबदलमा असन्तुष्ट गण्डकी प्रदेशका सांसदहरूका कारण बजेट निर्माणमा मुख्यमन्त्रीलाई दबाव। कास्कीमा 81,000 रूपनी भन्दा बढ़ी सार्वजनिक जमीन रहेको तथ्याङ्क संकलन। पार्टीलाई चौतर्फी आक्रमण भइरहँदा संकटमा पार्न खोजिएको एमाले अध्यक्ष ओलीको भनाई सर्वोच्च अदालतका कारणले कांग्रेस विभाजित अवस्थामा पुगेको नेता कोइरालाको दावी। चीनको कोइला खानीमा बम विस्फोट हुँदा कम्तीमा 90 जनाको मृत्यु। भारत सरकारले आफ्नो वेबसाइट बन्द गरेको कक्रोच जनता पार्टीको दावी। र काभा महिला भलिबल च्याम्पियनशीपमा नेपालको विजयी शुरूआत। किर्गिस्तान 3-0 सोझो सेटले पराजित। अब समाचार विस्तारमा सुन्नुहोस्। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बाल बालिकाको पठन पाठन तयारी शुरू गरेर त्यसबारेमा एक हप्ताभित्र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। समितिका सभापति हरि ढकालले हस्ताक्षर गर्नुभएको पत्रमा होल्डिङ सेन्टरमा रहेका दीर्घ रोगीको यथार्थ पहिचान गरेर नियमित उपचारको सुनिश्चितता गर्ने र कार्य प्रगतिबारे समितिलाई जानकारी गराउन पनि समितिले निर्देशन दिएको छ। निर्देशनमा होल्डिङ सेन्टरमा बसेका तर रोजगारीमा संलग्न सुकुम्बासीहरूलाई रोजगारीमा निरन्तरता दिन सहज हुने गरेर पाएको पनि होल्डिङ सेन्टरमा बस्न पाउने व्यवस्था मिलाई समितिलाई जानकारी गराउन समेत निर्देशन दिएको छ। विपद सम्बन्धी जोखिममा न्यूनीकरणको पूर्व तयारी गर्न 3 तहको सरकारलाई समितिले निर्देशन दिएको छ। विपदका बेलामा जोखिममा खटिएका कर्मचारी र सुरक्षाकर्मीको बीमा गर्न पनि समितिले सरोकार भएका सरकारी निकायलाई निर्देशन दिएको छ। बजेटको तयारीमा रहेका बेलामा गण्डकी प्रदेश सरकारमा मन्त्रीहरू फेरबदलको असर देखिन थालेको छ। मन्त्री फेरबदल हुँदा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग असन्तुष्ट बनेका कांग्रेस र एमालेका प्रदेश सभा सदस्यहरूले बजेटको तयारी बैठकमा सहभागी नहुनेदेखि निर्णयहरूमा गम्भीर असन्तुष्टि व्यक्त गरिरहेका छन्। शुक्रबार हिजो प्रदेश सभाको अर्थ तथा विकास समितिले मन्त्री सांसद सहित सरकारवालासँग गरेको छलफलमा सांसद डिल्लीराम सुवेदीले बजेट विनियोजनमा चरम असन्तुलन रहेको भन्दै कड़ा आलोचना गर्नुभएको छ। उहाँले गोर्खा तनहु र कास्कीको बजेटले अन्य 8 जिल्लालाई थिचिएको दावी गर्नुभयो। यसले विकासमा असन्तुलनसँगै नागरिकको असन्तुष्टि चुलिने दावी गर्नुभएको छ। पूर्व मन्त्री महेन्द्र ध्वज जीसीले बजेट निर्माणको प्रक्रिया र यस्ता छलफललाई बिरालो बाँधेको संज्ञा दिँदै बजेटमा जसको शक्ति छ उसैको भक्ति उनी प्रवृत्ति कायम रहेको बताउनुभयो। कांग्रेसकै सांसद दिलमाया पौवीले सदनमा जति नै आवाज उठाए पनि बजेट विनियोजन न्यायोचित रूपमा हुन नसकेको आरोप लगाउनु भएको छ। जिल्लालाई थिचिएको दावी गर्नुभयो। यसले विकासमा असन्तुलनसँगै नागरिकको असन्तुष्टि चुलिने दावी गर्नुभएको छ। पूर्व मन्त्री महेन्द्र ध्वज जीसीले बजेट

प्रत्यक्ष र समानुपातिक सांसद भनेर बजेटमा समेत विभेद गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। यस्तै बिन्दु कुमार थापाले पनि आवश्यकतामा आधारित पारदर्शी स्रोतको न्यायोचित वितरणमा आधारित रहेर बजेट निर्माण हुन नसकेको बताउनु भएको छ। उहाँले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकारको ध्यान जानुपर्नेमा जोड़ दिनुभएको छ। विपक्षी दलका नेता एवं पूर्व मन्त्री हरिबहादुर चुमानले कृषिबाट रोजगारी सृजना, ऊर्जा, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै सामाजिक न्याय सहितको सुशासन र शासकीय सुधार हुनुपर्नेमा जोड़ दिनुभएको छ। छलफलमा पूर्व मन्त्रीहरूले बजेटको विनियोजन र कार्यान्वयन क्षमतामा प्रश्न उठाएका छन्। राप्रपाका संसदीय दलका नेता पञ्चराम गुरूङले मुख्यमन्त्री पूरै प्रदेशको हुनुपर्नेमा गोर्खाको मात्रै जस्तो देखिएको टिप्पणी गर्नुभयो। नेपाली कांग्रेसका प्रमुख सचेतक प्रकाश बरालले मन्त्रालयहरू डेरा र प्रदेश सभाघर भएको भन्दै घरको लागि लगानी गर्न सरकार पछाडि हट्न नहुने बताउनु भएको छ। यस्तै उहाँले प्रदेश सभाको बजेट संकुचनतिर गएको बताउनु भएको थियो। पूर्व मन्त्री रमेश जुगजारीले सचिवहरू विषयप्रति गम्भीर नभएको आरोप लगाउनुभयो। समितिको बैठक छोडेर सचिवहरू गणतन्त्र दिवस मनाउन बैठकमा जानुले नै उनीहरू कति जिम्मेवार छन् भन्ने प्रश्न भएको उहाँले टिप्पणी गर्नुभयो। छलफलमा डाकिएका सचिवहरू मुख्यमन्त्रीले बैठक डाकेको भन्दै कार्यक्रमकै बीचमा बाहिरिएका थिए। सरकारले आर्थिक वर्ष 2083-84 को बजेट भाषण सिंहदरबारमा निर्माणाधीन नयाँ आधुनिक संघीय संसद भवनबाट गर्ने अन्तिम तयारी तीव्र पारेको छ। मानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करोड़ौं भाड़ा तिरेर चल्दै आएको संसद बैठक अब आफ्नै स्थायी र प्रविधियुक्त भवनमा फर्कने भएको छ। गएको वर्ष भदौको 23 र 24 गतिको आन्दोलनका क्रममा मानेश्वरको संसद भवन जलेको थियो। मुख्य हाल गजुर ढाँचाको विशाल फलामी गुम्बज र सांसदका सीटहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। भूकम्प र हावाहुरी प्रतिरोधी डबल डेकर फलामे ट्रस्टको गोलाकार गुम्बजले मुख्य प्रतिनिधि सभाहालको छाना ढाकेको छ, जसले दिउँसोको प्राकृतिक उज्यालो भित्राउँदै ऊर्जा बचतमा समेत सहयोग गर्ने प्राविधिकहरूको भनाइरहेको छ। नेकपा एमालेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेल सहित 9 जनाले आफ्नो धारणा राखेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्दुमा बसेको सचिवालयको बैठकमा महासचिव र 3 उपमहासचिव तथा 5 जना सचिवले आफ्नो धारणा राखेको उपमहासचिव लेख राज भट्टले बताउनुभयो। बैठकमा हिजोदेखि आजसम्म लागेको अनुभव राखेको बताउनु भएको छ। उहाँले बाँकी 4 जना सचिवले भोलि कुरा राखेपछि प्रस्तावित एजेण्डा बारे निर्णय गर्ने बताउनुभयो। नेताहरूले बोल्दा बीचबीचमा अध्यक्षले दिशा निर्देश समेत गरेको उहाँले बताउनु भएको छ। उहाँले हिजोको बैठकमा उठेको विषय भन्दा धेरै अतिरञ्जित गरिएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभएको छ। बैठक भोलि 11:30 बस्ने पनि भट्टले जानकारी दिनुभयो। यसैबीच सचिवालयमा एकपछि अर्को पदाधिकारी आफू विरूद्ध खोलिरहँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पनि पार्टीलाई चौतर्फी आक्रमण भइरहेको र संकटमा पार्न खोजिएको दोहोर्याउनु भएको छ। हिजो आफ्नै बनिएका नेताहरू मार्ग प्रशस्त गरेर जानुपर्ने पक्षमा उभिएपछि ओलीले आज विरोधी संघ मिलेर पार्टी सक्न खोजेको आरोप लगाउनुभयो। उहाँले आफ्नो कुरा भोलि सम्बोधनमा राख्ने बताउनु भएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले पार्टी एकताबद्ध बनाउनुपर्नेमा जोड़ दिनुभएको छ। पूर्व सभापति शेरबहादुर देउवा समूहको गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै सर्वोच्च अदालतको कारणले कांग्रेस विभाजित अवस्थामा पुगेको बताउनुभयो। उहाँले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने समेत बताउनु भएको छ। उहाँले पार्टी एकताका लागि हृदय ठूलो राख्नुपर्ने बताउनुभयो। उहाँले कांग्रेस एकताबद्ध नभए देशको भविष्य नै अन्धकार हुने समेत बताउँदै पार्टी एकता गर्नका लागि आफूलाई केही पनि नचाहिने बताउनुभयो।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर क्षेत्रभित्र 81,000 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ। महानगरका विभिन्न क्षेत्रमा रहेका डील, भीर, ताल तलैया, खोला नारा र जंगल सहितको विवरण संकलन गर्दा 81,155 रोपनी सार्वजनिक जग्गा

0: दिएको उहाँले बताउनुभयो। मेयर आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान शुरू गरेको बताउनु भएको छ। उहाँका अनुसार महानगरले सबै वडाबाट अतिक्रमणमा परेको जग्गाको विस्तृत विवरण माग गरेर डेटाबेस तयार गरिरहेको जनाउनु भएको छ। महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने क्रममा भौतिक संरचनाहरूलाई ध्वंस गर्ने मात्रै नभएर तिनलाई सकारात्मक ढंगले उपयोग गर्ने नीति लिएको पनि बताउनु भएको छ। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिएर सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गको संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्तो ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न निर्देशन दिएको हो। इजाजत मार्फत संस्थाले एक आपसमा सहकार्य गरेर हरेक पालिकामा कम्तीमा एउटा शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारको शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। एटीएम लाउन्ज भएका ठाउँमा ब्रेल लिपि तथा ध्वनि सहयोग सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम अनिवार्य राख्नुपर्नेछ। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ र इन्टरनेट ब्याङ्किङ स्वयं प्रयोग गर्न सक्ने सो घोषणा गरेमा संस्थाले त्यो सेवा उपलब्ध गराउनु पर्ने जनाइएको छ। निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्गको 68% भौतिक प्रगति पूरा भएको छ। आयोजनाका अनुसार अहिलेसम्मको वित्तीय प्रगति भने 58% रहेको छ। पाँच वर्षको निर्माण अवधि तोकिएको आयोजनामा डिजाइन स्वीकृत र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायकै रहने गरी इन्जिनियरिङ प्रो रिक्रुटमेन्ट एण्ड कन्स्ट्रक्सन मोडलमा काम भइरहेको छ। निर्माण सम्पन्न भएपछि आगामी 5 वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै यसको सञ्चालन, मर्मत सम्हार र सुरक्षाको जिम्मा लिने व्यवस्था गरिएको छ। त्यस पछाडिको थप 5 वर्ष प्याटेन्ट डिफेक्ट लाइबिलिटी पिरियडका रूपमा रहने आयोजनाले जनाएको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी तथा सार्वजनिक गाड़ीमा अबदेखि यात्रुको लगेजमा ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्य सहित यो प्रणाली लागू गर्न लागि हो। यसबारेमा हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासंघबीच औपचारिक सम्झौता भएको छ। सम्झौता अनुसार अब लामो दूरीको सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यही जेठको 15 गतेदेखि विशेष ट्याग लगाइने भएको छ। यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिनेछ। यसले यात्रुको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। पश्चिम तराईका जिल्लामा अत्याधिक गर्मी बढ़ेसँगै जनजीवन प्रभावित बन्न थालेको छ। दिउँसो पखत चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सड़क सुनसान जस्तै देखिन थालेका छन्। गर्मी बढ़ेसँगै उखुको जुस र लप्सी पाउने ठाउँमा सेवाग्राहीको घुइँचो लाग्न थालेको छ। जल तथा मौसम विज्ञान विभाग कोहलपुरका प्रमुख राम प्रसाद अवस्थीका अनुसार पश्चिम तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यो नजिक पुगेको छ। पछिल्लो समय तराई को जिल्लामा अत्याधिक गर्मी बढ़दै गएको र यसले सबैभन्दा बढ़ी विद्यालयको बालबालिका, दैनिक काम गर्ने श्रमिक र बढ़ी प्रभावित भएको उहाँले बताउनुभयो। तपाईं यति बेला साँझ 7 बजेको धोरबाराही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510 88461 र सिजन गुरुङ 97045 40900।
3: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
4: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
1: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9805501422, दिपेश मल्ल ठकुरी, 9805501420,
4: दीप मल्ल ठकुरी, 9460141530।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
6: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौला है।
7: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
8: सुन्नु न श्रेया, यो चाया, पोतो, डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
9: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
8: कहाँ?
9: गण्डकी मेडिकल हल।
10: हो, गन्दगी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
9: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
10: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
8: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्टे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0965903069, मोबाइल 9840826926।
11: आज पनि भाट अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
12: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
11: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
12: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
13: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
0: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। कांग्रेस सभापति गगन थापा पार्टी एकताका लागि विशेष महाधिवेशन बाहिर रहेका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालालाई वरिष्ठ नेता दिन तयार हुनु भएको छ। दुवै नेतालाई वरिष्ठ नेता सहित केन्द्रीय कार्य समितिमा आउन प्रस्ताव गरिएको महामन्त्री प्रदीप पौडेलले खुलासा गर्नुभयो। खड्का र कोइरालाले व्यक्तिगत तहमा नभएर सामूहिक एकताको वकालत गर्दै आउनुभएको छ। सभापति थापाले यस अगाडि विशेष महाधिवेशन बाहिर रहेका 19 जनालाई केन्द्रीय कार्य समितिमा मनोनित गर्दा पनि खड्का र कोइरालाले असन्तुष्टि जनाएका थिए। शेखर दाईलाई त मैले नै गएर वरिष्ठ नेता बसिदिन प्रस्ताव गरेकै हो, त्यसरी खड्कालाई पनि भनिएको छ। उहाँलाई पनि वरिष्ठ नेतामा राख्ने र अरू को कोलाई केन्द्रीय सदस्यमा राख्ने हो, नाम ल्याउनुहोस् भनेका छौं, महामन्त्री प्रदीप पौडेलले भन्नुभयो। तर मानिरहनु भएको छैन। उहाँले एकताका लागि 14 महाधिवेशन र विशेष महाधिवेशनबाट आएका दुवै केन्द्रीय कार्य समितिलाई मर्जर गर्ने वा छुट्टै समिति बनाउने कुरामा पनि सहमति गर्न नसकिने बताउनु भएको छ। होटल व्यवसायी संघ तनहुको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार आज मेग्दे गाउँपालिका छ मूलबाराही मन्दिर प्रांगणमा संघको साधारण सभा सम्पन्न भएको हो। संघका अध्यक्ष गिरीबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष दुर्गा विलास भट्टराईले होटल व्यवसायलाई मर्यादित पेशाका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। भट्टराईले व्यवसायीहरूलाई आवश्यक सचेतनामूलक तालिम दिएर बाल श्रम मुक्त र खाद्य स्वच्छता युक्त व्यवसाय बनाउनु पर्ने बताउनु भयो। ज्ञानको कमीले समेत हाम्रा व्यवसायीहरू कानूनी रूपमा चुक्ने वातावरण रहेको छ, तालिम दिएर सचेतना बढ़ाउनु पर्यो, उहाँले भन्नुभयो। कार्यक्रममा होटल व्यवसाय महासंघका निवर्तमान केन्द्रीय सदस्य एवं तनहु होटल व्यवसाय संघका पूर्व अध्यक्ष प्रेम कुमार श्रेष्ठ, शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुद्र राम श्रेष्ठ, इलाका प्रहरी कार्य बेल चौतराका प्रमुख प्रहरी निरीक्षक धन नारायण श्रेष्ठले व्यवसायिक एकतामा जोड़ दिनुपर्ने बताउनुभयो। उहाँहरूले व्यवसायीहरूको एकताले मात्रै आर्थिक विकासमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा तनहुले यति बेला संगठन विस्तारलाई तीव्रता दिँदै ओडा र पालिका तहमा अधिवेशन धमाधम सञ्चालन गरेको छ। जिल्लाका 85 वटै ओडा र 10 वटै पालिकामा अधिवेशन सम्पन्न गरेपछि जिल्लाको अधिवेशन आयोजना गरिने रासोपा पार्टी स्रोतले जनाएको छ। रासोपाले आगामी असारको 7 गते केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेकाले त्यस अन्तर्गत देशैभरि संगठन सुदृढीकरण अभियान चलिरहेको छ। तनहुमा पनि सोही अभियान अन्तर्गत ओडा र पालिका तहमा नेतृत्व चयन तथा संगठन पुनर्संरचनाको काम भइरहेको जनाइएको छ। रासोपा तनहुका जिल्ला सभापति विश्व वास्तुलाले पार्टीलाई गाउँ गाउँसम्म विस्तार गर्ने उद्देश्यसहित अधिवेशन अभियान अगाडि बढ़ेको बताउनु भएको छ। सभापति वास्तुलाले आगामी महाधिवेशनले पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा अझै बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नयाँ पुस्ताको सहभागिता, पारदर्शिता र सुशासनलाई केन्द्रमा राखेर पार्टी अगाडि बढ़िरहेको उल्लेख गर्नुभएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले शुक्ला गण्डकी नगरपालिका 3 ओडा अधिवेशन सम्पन्न गरेको छ। शनिबार सम्पन्न भएको अधिवेशन मार्फत प्रवीण पौडेलको सभापतित्वमा 11 सदस्यीय ओडा कमिटी चयन गरिएको हो। ओडा कमिटिको उपसभापतिमा रमेश बस्नेत, सचिवमा अर्जुन कार्की चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा विष्णु हरिगर्तौला, दीर्घबहादुर खत्री, सचिन श्रेष्ठ, बालकुमारी थापा, लक्ष्मी विक, अर्जुन कार्की, रूमी थापा मगर र प्रत्यक्ष ढुंगाना रहनु भएको छ। ओडा समितिको सदस्यमा रहेका गर्तौला शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 3 पूर्व ओडा सदस्य समेत हुनुहुन्छ। उहाँ नेकपा एमालेबाट ओडा सदस्यमा निर्वाचित हुनुभएको थियो। नगर समितिका सभापति हरि खड्काको अध्यक्षतामा र रासोपा गण्डकी प्रदेश समितिका संगठन विभाग प्रमुख शेष रमण नेपानेको प्रमुख उपस्थितिमा अधिवेशन सम्पन्न भएको रासोपा शुक्ला गण्डकीले जनाएको छ। नेपालमा हुने कुल मृत्यु मध्ये नसर्ने रोगको हिस्सा झण्डै 71% पुगेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2030 यो दर 79% पुग्ने प्रक्षेपण गरिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कुल मृत्युको 71% हिस्सा रहेको नसर्ने रोगले झण्डै 22% 30-70 वर्षको उमेरको बीचमा काल मृत्युमा पुर्याउने गरेको छ। नेपालमा मुख्य गरी उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु र श्वास प्रश्वास सम्बन्धी लगायत पर्ने रोग मृत्युको मुख्य कारण बन्ने गरेको छ। यो समस्या घटाउन नेपाल रेड क्रस सोसाइटीले स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा पेन डी प्याकेज नामक एउटा नयाँ कार्य ढाँचा विकास गरेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समितिले शनिबार पृथ्वी चोकमा बनाएको भवन पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ। 2068 सालमा 1,53,00,000 बनाएको पक्की भवन महासंघले समितिका अध्यक्ष समेत रहनुभएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गर्नुभयो। महासंघ गण्डकीका अध्यक्ष रूद्र गौतमले आज भवनको साँचो हस्तान्तरण गर्दै मजदूरको श्रमदान र पोखरेलीको सहयोगमा बनेको भवन सदुपयोग गर्न आग्रह गर्नुभयो। गौतमले हाल भाडामा कार्यालय सञ्चालन भइरहेको पोखरा महानगरपालिका वडा नम्बर 9 को कार्यालय त्यही भवनबाट सञ्चालन गर्न समेत आग्रह गर्नुभएको छ। नगर विकास समितिका अध्यक्ष समेत रहनुभएका महानगर प्रमुख धनराज आचार्यले यसरी संरचना र जमीन हस्तान्तरण हुनु राम्रो कुरा भएको उल्लेख गर्नुभएको छ। पृथ्वी चोकमै रहेको सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, एमाले र नेपाली कांग्रेस निकट ट्रेड युनियनले पनि भवन खाली गरिरहेका छन्। बाटोमा नै बनेका भवन भएकाले ती भवन भने भत्काएर बाटो फराकिलो बनाउने तयारी भइरहेको छ। कास्कीमा आगामी असारको 1 गतेबाट नदी तथा खानीजन्य सामग्री उत्खननमा रोक लगाइने भएको छ। ढंगा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2077 बमोजिम गठन भएको जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले मापदण्ड बमोजिम असार साउन र भदौ 3 महिनामा उत्खनन गर्न नपाइने व्यवस्था बमोजिम सो निर्णय गरेको हो। समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा बसेको बैठकले निर्णयलाई कड़ाईका साथमा कार्यान्वयन गर्न प्रदेश, स्थानीय तह र नेपाल सरकारको सरकारवाला निकायलाई निर्देशन दिएको छ। नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन र संकलन स्वीकृत मापदण्ड वातावरणीय मूल्यांकन संकुचन प्रणाली कानून बमोजिम मात्रै गर्ने, अवैध उत्खनन, अवैध संकलन र अनाधिकृत ओसार प्रसार पूर्ण रूपमा नियन्त्रण गरेर गस्ती परिचालन गर्ने तथा प्रहरीबाट नियन्त्रणमा लिने प्रमुख पौडेलले बताउनु भएको छ। जिल्ला प्रशासन कार्य स्याङ्जाले सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा सेवन सम्बन्धी कानूनी व्यवस्थामा कड़ाईका साथ पालना गर्न सबैलाई आग्रह गरेको छ। कार्यालयले सूचना जारी गरेर सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न नपाइने व्यवस्था सर्वसाधारण र सरकारवाला सबैलाई पुनः स्मरण गराएको छ। जिल्ला प्रशासन कार्य स्याङ्जाका सहायक प्रमुख जिल्लाधिकारी प्रेम सुविधिले जारी गरेको सूचनामा धूम्रपान तथा सुर्ती सेवन मानव स्वास्थ्यका लागि हानिकारक मात्रै नभएर आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत नकारात्मक असर पार्ने भएकाले यसको नियन्त्रण आवश्यक रहेको उल्लेख गर्नुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा पनि 90 जनाको ज्यान गएको छ। उत्तरी चीनको सान्सी प्रान्तस्थित चाङझी शहरको ल्यू सेन्यु कोइला खानीमा विस्फोट हुँदा उनीहरूको ज्यान गएको बीबीसीले जनाएको छ। चीनीय सरकारी संचार माध्यम चाइना डेलीका अनुसार खानीमा विस्फोट हुँदा 247 जना कामदार काम गरिरहेका थिए। सरकारले 201 जना कामदारलाई सफलतापूर्वक उद्धार गरेको छ। चीनीय राष्ट्रपति शी जिनपिङले भएकाहरूको सम्भव भएसम्म सबै उपाय अपनाएर उद्धार गर्न निर्देशन दिनुभएको छ। प्रहरीले खानी संचालक कम्पनीको जिम्मेवार व्यक्तिलाई पक्राउ गरेर विस्फोटको कारणबारे अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ। भारतमा केही दिनदेखि व्यापक चर्चा भइरहेको कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित दीपकेले सीजेपीको वेबसाइट बन्द भएको जानकारी दिनुभएको छ। अभिजित दीपकेले आज आफ्नो एक्स ह्यान्डलमा लेख्दै सरकारले आफूहरूको लोकप्रिय वेबसाइट बन्द गरिदिएको दावी गर्नुभयो। उहाँका अनुसार वेबसाइटमा 10 लाख कक्रोच सदस्य बनेका थिए र उनीहरूमध्ये 6 लाखजनाले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेको निवेदनमा हस्ताक्षर गरेका थिए। दीपकले सरकार कक्रोचसँग यति धेरै किन डराएको भन्ने प्रश्न गर्दै आफूहरू अहिले एउटा नयाँ घर बनाइरहेको र कक्रोच कहिल्यै पनि नमर्ने स्पष्ट पार्नुभएको छ। अब अन्तिममा खेल समाचार। काभा महिला भलिबल च्याम्पियनशीपमा नेपालले विजय शुरूआत गरेको छ। खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आज भएको आफ्नो दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको छ। नेपालले पहिलो सेट 25-18, दोस्रो 25-20, तेस्रो 25-13 विजय भएको हो। यो जितसँगै नेपालले दुई खेलबाट 4 अंक सहित समूह एकको दोस्रो स्थानमा उक्लेको छ भने सेमी फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। हिजो भएको आफ्नो पहिलो खेलमा नेपालसँग 3-2 पराजित हुँदा 1 अंक जोडेको थियो। किर्गिस्तानको भने यो पहिलो हार रहेको छ। किर्गिस्तानले दुई खेलमा 3 अंक रहेको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि मालदिवसँग खेल्नेछ। नेपालले मालदिवसलाई हराएमा सेमी फाइनलमा पुग्नेछ। किर्गिस्तानले भने पर्सि सोमबार भारतसँग खेल्नेछ। यस्तै आज भएको पहिलो खेलमा कजाकिस्तानले श्रीलंकालाई 3-0 र दोस्रो खेलमा भारतले मालदिवसलाई पनि 3-0 सेटमा पराजित गरेको छ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिवस रहेका छन्। समूह बीमा इरान, कजाकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। यिनै खबरहरू सँगसँगै हामी ढोरबाराही हाइलाइट्सको अन्तमा आएका छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्। होल्डिङ सेन्टरमा रहेका बाल बालिकाको पठन पाठन तत्काल शुरू गर्न संसदीय समितिको निर्देशन। अशक्त व्यक्तिहरूलाई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको परिपत्र। मन्त्री फेरबदलमा असन्तुष्ट गण्डकी प्रदेशका सांसदहरूका कारण बजेट निर्माणमा मुख्यमन्त्रीलाई दबाव। कास्कीमा 81,000 रोपनी भन्दा बढ़ी सार्वजनिक जमीन रहेको तथ्याङ्क संकलन। पार्टीलाई चौतर्फी आक्रमण भइरहँदा संकटमा पार्न खोजिएको एमाले अध्यक्ष ओलीको भनाई। सर्वोच्च अदालतको कारणले कांग्रेस विभाजित अवस्थामा पुगेको कांग्रेस नेता शशांक कोइरालाको भनाई। चीनको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा 90 जनाको मृत्यु। भारत सरकारले आफ्नो वेबसाइट बन्द गरेको कक्रोच जनता पार्टीको दावी। र काभा महिला भलिबल च्याम्पियनशीपमा नेपालको विजय शुरूआत। किर्गिस्तान 3-0 सोझो सेटमा पराजित। हवस् त, यिनै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
14: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
15: किन आँखा मिचेको मिचे गरेको
16: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
15: धेरै समय मोबाइल चलाएपछि क्या
16: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
15: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
16: ए, त्यसो भए जोगिन के गर्ने त?
15: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
16: बुझे।
15: यसलाई 20-20-20 नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
17: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
18: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
19: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
18: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
19: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
20: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
21: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
20: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
22: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
23: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
24: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
25: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
26: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
25: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
26: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
25: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
27: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
27: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
10: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
27: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
20: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9846023420।
21: सिटिईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय, धुलेगौडामा भर्ना खुल्यो।
20: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेसनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
21: एसईईमा 2 जीपीए प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
20: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
21: हाम्रा विशेषताहरू,
20: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
21: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
20: समेना गृह र छात्रावासको व्यवस्था,
21: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
20: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
21: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
20: फोन 0656410056 मोबाइल 9860608615 9849715590 9560443444 र 9413167888।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
26: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: सफलता को अर्को नाम जूनियर सिटीजन्स एकेडमी माध्यमिक विद्यालय
1: दीक्षा बस्ती को IOM मा MBBS अध्ययन को सफलता तथा सार्थक सुवेदी को IOE इंजीनियरिंग सफलता को निरंतरता संध्या पौडेल श्वेता ढुंगाना प्रमीक्षा राणा भाट कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायत को मेडिकल क्षेत्र मा उत्कृष्ट उपलब्धि
0: इंजीनियरिंग तर्फ सोबित पोटेल प्रीतम आचार्य र लवसन आले तथा CSIT मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता BBA BHM लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि
1: केवल पढाई मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मैत्री स्मार्ट कक्षा आधुनिक साइन्स होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम
0: फुटसलमा हिसान कास्की विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान
2: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर JCA स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै फोन 061-411-398 061-411-503 98-627-61-481 98-63-32-582 फेसबुक JCA स्कूल पोखरा
3: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
5: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार
6: मोबाइल 98058535533 र 98066159

0: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9860769794।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
4: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
6: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
12: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई, काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9852342475 र 9801132475।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, ल डन।
15: हजुर, सिक्दिल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9852628543 र 9847000787।
16: अन्तर्मनको आवाज
17: स्टुडियो साइन्सेक, अहिले रातिको 8 बज्यो।
18: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो हैन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171656606।
4: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
5: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
4: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
5: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग, सृजना चोक पोखरा, फोन नम्बर 0165780053 र 0165535595।
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्चै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन् हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141035622।
6: ए आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
7: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
8: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
11: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिनै गाह्रो छ।
10: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
11: हो र, के खास छ त इलाइट सिएमा?
10: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
11: ओहो, अनि लोकेसन?
10: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-65-37। लिमिटेड सिट्स, ढिला नगर्नुहोस्।
11: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
12: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
13: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै, ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
14: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
12: ए हो र, हस् दाई, म आजै जान्छु।
15: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560-62891।
0: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
16: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
17: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
18: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
19: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बाल बालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम, 1 चिया चम्चा भन्दा कम दुई बाल बालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। युक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
20: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
0: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
20: जुत्ता, चप्पल, सुट, प्यान्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81 115।
21: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
15: अब चिन्ता नलिनुहोस्। शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
21: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
15: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
21: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
15: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 98463 61209 र 98041 21718। आजै सम्पर्क गर्नुहोस्।
22: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
23: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
22: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
23: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
22: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
15: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
3: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिक नै त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुले भाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
24: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
6: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
25: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं, स्वच्छ पानी सबैको पहुँच।
26: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
27: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: म्याडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। तीमध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इंग्लिश बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
3: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
3: हाम्रा विशेषताहरू
2: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
3: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
2: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
3: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
2: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0 65 71 479 र 98 560 62 265।
4: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
5: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
6: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
4: मयम चिसापानी, अनि बीचमा नझर्ने।
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461-16878, र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235-52663।
6: पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
5: साहित्य विशेष कार्यक्रम अब रेडियोमा।
11: आमा, तस्विरमा लहराएका तिम्रा अधरमा मेरा अभाग्य अधर पेटभरि जोडेर चुम्न मन थियो।
5: कार्यक्रम साहित्य मञ्जरी हरेक शनिबार राति 9 बजेपछि सुन्न नभुल्नुहोला।

नमस्कार। रेडियो ढोरबराई 103.8 मेगाहर्ज को ध्वनि तरंगमा श्रोता चाहिँ आज पनि म उपस्थित भएकी छु साहित्य मञ्जरी लिएर प्रस्तुता टुका दिदी पौडेल। नेपाली भाषा साहित्य र कलाको सम्वर्धनमा हामी सबैको सामूहिक अभियान भन्ने मूल मन्त्रका साथ सञ्चालित साहित्य मञ्जरी रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगमा प्रत्येक शनिबार बेलुकी 9 बजेपछि प्रसारण हुने गर्दछ। आदरणीय श्रोताबिन, यहाँहरूले साहित्य मञ्जरीलाई माया गरिरहनु भएको छ र म पनि यहाँहरूकै साथमा छु। साहित्य मञ्जरीमा हामी यहाँहरूलाई सुन्छौ अनि यहाँहरूलाई सुनाउँछौ पनि। हाम्रो रेडियो ढोरबराईलाई उपलब्ध गराउनु भएका साहित्यिक कृतिहरू वाचन गरेर हामी यहाँहरूलाई सुनाउँछौ। त्यति मात्र होइन, कहिले काहीँ कला साहित्य र भाषाका क्षेत्रमा समर्पित श्रष्टाहरूलाई हामी हाम्रो स्टुडियोमा आमन्त्रण गरेर उहाँहरूकै मुखारविन्दबाट भाषा साहित्य र कलाका क्षेत्रमा उहाँहरूले पुर्याउनु भएको योगदानलाई समेत सम्प्रेषण गर्ने गर्दछौ। आज पनि मेरो हातमा लघु कथाकार इन्दिरा चापागाईको दृष्टिगोचर नामक लघु कथा संग्रह प्राप्त भएको छ र यो लघु कथा संग्रहबाट म केही खान लघु कथाहरू वाचन गर्दैछु। अर्थात आज म यहाँहरूलाई दृष्टिगोचर लघु कथा संग्रहबाट लघु कथाहरू श्रवण गराउँदैछु। यहाँहरूलाई साहित्य मञ्जरी कस्तो लाग्दैछ? आदरणीय श्रोताबिन, यहाँहरूले आफ्ना रचनात्मक सल्लाह सुझावहरू प्रेषित गर्न नबिर्सनुहोला। हामी यो साहित्य मञ्जरी कार्यक्रमलाई रेडियो ढोरबराईको फेसबुक पेजबाट लाइभ पनि गर्दैछौ बेलुकी 9 बजेपछि शनिबारको दिन। सुन्न नभुल्नुहोला साहित्य मञ्जरी भन्दै आजको अंकमा म लघु कथालाई स्थान दिँदैछु। आजको अंक भने लघु कथा विशेष अंक रहेको छ र मेरो हातमा रहेको छ दृष्टिगोचर लघु कथा संग्रह लघु कथाकार इन्दिरा चापागाई। म यसमा रहेका केही लघु कथाहरू वाचन गर्दैछु। यदि केही काममा व्यस्त हुनुहुन्छ भने अबको समय साहित्य मञ्जरीलाई दिनुहुन अनुरोध गर्दै म ढिला नगरिकन पहिलो लघु कथा वाचन गर्दैछु। पहिलो लघु कथा रहेको छ अदृश्य पाटो। यसरी सुरु हुन्छ। उजुरी आयो साहब, के गर्ने? हवलदार खाना खाएर छुट्न निस्केको असैलाई भन्यो। बलात्कारको हो भने दर्ता नगर है, ठुला बडाको कर्तुत हुन सक्छ अनि आफ्नै जागिर जाला भन्ने डर। होइन, छुट्टै किसिमको उजुरी छ साहब, उसले खिन्न हुँदै भने। कुर्सीमा एक अधवंशी व्यक्ति चल्नीमा दुई हात लगाएर झोक्राएको थियो। शरीरमा मैला, शहरमा मैला हिंसा, बलात्कार, चोरी जस्ता घटनाहरू बढ़िरहेका थिए। नागरिक प्रहरी कार्यालय प्रति आशा भरोसा गर्दथे। बलात्कारी यही हो कि के हो? कुर्सीमा झोक्राएको व्यक्तिलाई हेर्दै असैले हवलदारलाई सोधे। त्यस्तो होइन साहब, उहाँको कुरा सुनेर त मलाई नै डर लाग्यो। ए, के रहेछ त्यस्तो डर लाग्दो कुरो? लामो समयदेखि घरेलु हिंसाको शिकार भएको छु। उजुरी दर्ता गरी मलाई न्याय दिनुहोस् हजुर, अनुहारमा निलदाम देखाउँदै ती पत्नी पीड़ितले भने। आहा, कस्तो सुन्दर लघु कथा रहेको थियो यो लघु कथा, यो अदृश्य पाटो। सामान्यतया हामी हिंसाका कुराहरू सन्दर्भहरू उठाउँदा घर परिवारमा समाजमा महिलाहरू बढी हिंसाको शिकार भएको सन्दर्भहरूलाई जोड्ने गर्छौं, तर यस लघु कथामा भने पुरूषहरू पनि महिलाहरूबाट हिंसामा परेका प्रसंगलाई उद्धृत गर्न खोजिएको रहेछ। एकदम सुन्दर लघु कथाका लागि लघु कथाकार इन्दिरा चापागाईज्यू प्रति हार्दिक सम्मान छ। यो कृति उपलब्ध गराउनु भएकोमा पनि सम्मान छ अनि यो सुन्दर लघु कथाका लागि पनि यहाँ प्रति सम्मान व्यक्त गर्दछु। अब फेरि म अर्को लघु कथा वाचन गर्दैछु। लघु कथाको शीर्षक रहेको छ असर। यसरी सुरु हुन्छ।
प्रसंगलाई उद्धृत गर्न खोजिएको रहेछ। एकदम सुन्दर लघुकथाका लागि लघुकथाकार इन्दिरा चापागाईज्यू प्रति हार्दिक सम्मान छ। यो कृति उपलब्ध

खबर भन्दै उफ्रिरहेका थिए। समस्याले उग्र रूप लिएपछि चुरो कुरो पत्ता लगाई समस्या निराकरण गर्न संयुक्त राष्ट्र संघका प्रतिनिधि उपस्थित भए। उनले रोजगारी खोज्ने र रोजगार गुमाउनेहरू दुवैका तर्क सुनेर समस्या समाधान गर्ने विचार गरे। यसका लागि दुवै पक्षका प्रतिनिधिलाई बोलाए। रोजगार खोज्ने भनेर आरोप लगाइएका 30-35 जना थिए भने रोजगार गुमाएर विरोधमा उत्रिएका असंख्य थिए। यति थोरै जनाले यी असंख्यको रोजगारी खोज्न कसरी सक्षम भयो? तिमीहरू को हौ? उनले सोधे। हामी मानवले नै विकास गरेको कृत्रिम बौद्धिकताका सन्तानहरू हौ। मानवकै निर्देशनमा त काम गरिरहेका छौ नि, अग्रपंक्तिमा रहेको च्याट जीपीटीले भने। आहा, कस्तो व्यङ्ग्यात्मक लघुकथा, कस्तो सुन्दर लघुकथा रहेको थियो यो असर। र आज भोलि सूचना प्रविधिको चरम विकासका कारणबाट सूचना प्रविधिमा आएका विकसित भएका साधनहरूलाई उच्चतम प्रयोग गर्ने सन्दर्भमा मानवीय अस्तित्व थरापमा रहेको र अस्तित्वलाई जोगाउन धौधौ गरेको सन्दर्भलाई उजागर गरिएको लघुकथा थियो। हार्दिक सम्मान छ यो लघुकथाका लागि। यहाँहरूलाई कस्तो लाग्यो? आदरणीय श्रोता दिन यहाँहरू सुनिरहनु भएको छ साहित्य मञ्जरी, अनि साहित्य मञ्जरीमा आज पनि यहाँहरूलाई म सुनाइरहेकी छु लघुकथाहरू। लघुकथा रहेको छ इन्दिरा चापागाईज्यूको लघुकथा संग्रह दृष्टिगोचरबाट मैले लघुकथाहरू सुनाइरहेकी छु। यहाँहरूलाई कस्तो लागेको छ? आफ्ना रचनात्मक सल्लाह सुझावहरू प्रेषित गर्न नबिर्सनुहोला है भन्दै म फेरि अर्को एउटा लघुकथा वाचन गर्दैछु। अर्को लघुकथा रहेको छ जागिर, यसरी सुरु हुन्छ। अनलाइन पत्रिकामा एउटा सूचना देखेर ऊ धेरै खुसी भयो। उसलाई मेन पावरले नक्कली भिसा दिएर कारवाही खाएपछि बेरोजगारीले नराम्ररी डसेको थियो। सूचनामा एक निजी कम्पनीका लागि केही कर्मचारी आवश्यकता, 18 वर्ष पुगेको, 35 वर्ष ननागेको, उचाइ मोटाइ वर्ण ओजन यति यति भनेर आवश्यक योग्यताहरू पनि तोकेको थियो। मासिक तलब 50,000, फिल जाँदा भत्ता 20,000, पल्सर बाइक, बस्ने खाने व्यवस्था जस्ता धेरै सुविधाहरू उल्लेख गरिएका थिए। विज्ञापनमा तोकिएको योग्यता उसमा लगभग पुगेकै थियो। उसले प्रेमिकालाई विदेश जाने निश्चित भएपछि या जागिरको व्यवस्था भएपछि विवाह गर्ने वचन पनि दिएको थियो। त्यसैले उसले यो कुरा खुसी हुँदै प्रेमिकालाई सुनायो। हे भगवान्, त्यो जागिर कसै गरी मलाई मिलाइदेऊ, मनमोहनै प्रार्थना गर्दै अन्तर्वार्ता दिन गयो। घरानिया देखिने एक अदवैंशी महिलाले उसको अन्तर्वार्ता लिइन्। ऊ छनौट भयो। महिनामा एक हप्ता रमणीय स्थलहरू घुम्न पनि पाइने रहेछ। यो सुनेर ऊ झन खुसी पनि भयो। ल, भोलिबाटै जागिर खान आउनु, उनले भने। काम चाहिँ के गर्नुपर्ने हो नि म्याडम? अनि मेरा सहकर्मीहरू को को हुन्? उसले सोध्यो। मेरा छोराहरू विदेशतिर छन्, बुढा रूस र युक्रेनको युद्धमा बिते, घर काममा सहयोग गर्ने अरू कामदारहरू छन्। ए हजुर, उसले भलाती भएर सुन्यो। म एक्लै छु, अरू कुरा आफै बुझ न, मुसुक्क हाँस्दै उनले भनिन्। कस्तो व्यङ्ग्यात्मक लघुकथा रहेको थियो यो जागिर। हार्दिक सम्मान छ आदरणीय लघुकथाकार इन्दिरा चापागाईज्यू प्रति। फेरि म अर्को लघुकथा वाचन गर्दैछु। अर्को लघुकथा रहेको छ आठ, यसरी सुरु हुन्छ। आठ, बहिनीलाई गेट बाहिर देख्दै दाजुको अनुहार बिग्रियो र उतिर आँखाले घृणा फ्याँक्यो। लौ, कुन मुख देखाउन माइत आइस? हाम्रो नाक काटेर हिँडे कि? गेटभित्र पस्दै गरेकी बहिनीलाई उसले झपार्यो। बुबा आमा भावुक भएर टल्ल हेरे। जात भनेको महिला र पुरुष मात्र हुन्छ दाजु, बाँकी सबै भ्रम हो, उसले सम्झाउने प्रयास गरे। ऊ अन्तर्जातीय केटासँग प्रेममा परेपछि उसँग भागेकी थिए। उसलाई घरकाले नस्वीकारेर यातना दिएको कुरा माइतीले गाई गुई सुनिसकेका थिए। त्यस्तो राम्रो घरको केटाको प्रस्ताव लत्याएर दलितसँग हिँडेकी खायो होइन? फरिया र पाखुरा एकैचोटि

सुर्किँदै भाउजूले भनिन्, बुबा आमालाई रिस भन्दा बढी माया लागिरहेको थियो। तर छोरा बुहारीको डरले केही बोल्न सकेनन्। अन्जानमा गल्ती भए माफ गरिदिनुहोस्, हजुरहरूकै सन्तान हो, अब म कहाँ जाउँ त? बेजती भयो, अब हाम्रो लागि त मरिसकिस्, जतासुकै जा, खाउँला जाँ गरी दाजुले भने। अरू कोही बोलेनन्। ठिक छ, अब मलाई पनि कोही चाहिँदैन, घर माइती बिना पनि इज्जत साथ गरेर खान सक्छु, आफ्नो झोला टिप्दै उसले भने। यो लघुकथा 8 लघुकथा रहेको थियो। सम्मान छ लघुकथाकार इन्दिरा चापागाई ज्यू प्रति। आदरणीय श्रोताबिन, यहाँहरू सुन्दै हुनुहुन्छ साहित्य मञ्जरी, अनि साहित्य मञ्जरीमा आज म यहाँहरूलाई विशेष गरेर लघुकथाहरू श्रवण गराइरहेकी छु। लघुकथाहरू श्रवण गराउने सन्दर्भमा मैले लघुकथाकार इन्दिरा चापागाईको दृष्टिगोचरबाट लघुकथाहरू वाचन गरिरहेकी छु। यहाँहरूलाई कस्तो लागिरहेको छ आजको अङ्क, विशेष गरेर लघुकथा अङ्क भन्न रुचाएँ मैले। यो लघुकथा छोटो समयमै धेरै विषयवस्तु अर्थात् एउटा गहन विषयवस्तुलाई छोटो समयमै सक्ने गरेर तयार पारिएको हुन्छ र पक्कै पनि यहाँहरूलाई यी कथाहरू सुन्दा रोमाञ्चित पनि रहनु भएको छ भन्ने मैले महसुस गरेकी छु। यहाँहरूलाई पनि आनन्दको अनुभूति भएको हुनुपर्छ। र अहिले त हामी एकदमै छिटो र छरितो युगमा छौँ, अनि लामो समयसम्म कुनै कृति वा रचनालाई पढिरहन पनि हामी झन्झट मान्न सक्छौँ। त्यस्तो परिवेश सिर्जना भइरहँदा अहिले पछिल्लो समय लघुकथाले निकै फड्को मारिरहेको छ र लघुकथा लेखन अनि लघुकथा विधामा लेखिएका कृतिहरूको प्रकाशन अनि यसकै सन्दर्भमा गठित विभिन्न संस्थाहरू अर्थात् विभिन्न साहित्यिक संघ संस्थाहरू आदिले पनि लघुकथाको लेखन अभ्यास र यसको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन् र यसै सन्दर्भमा लघुकथा वाचनलाई पनि पछिल्लो समय एकदम प्राथमिकतामा राखिएको छ। सामान्यतया लघुकथा कथा वाचन भन्दा पनि मुक्त कविता अनि गजलहरूलाई वाचनका प्राथमिकतामा राख्ने गरिएको, तर कथाहरू अनि लघुकथाहरू वाचनमा भने त्यति धेरै अभ्यास नगरिएको सन्दर्भमा आजभोलि भने यसले एकदमै अग्रस्थान हासिल गरिरहेको छ र विभिन्न सामाजिक सञ्जालहरू पनि यसैका सन्दर्भमा स्थापित भइसकेका छन्। ती सामाजिक सञ्जालहरूले पनि लघुकथा वाचनका कार्यक्रमहरू प्रत्यक्ष प्रसारित कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। यो भन्नुको मतलब के हो त भने लघुकथा लेखन र अभ्यासको चाहिँ तीव्रतर विकास भइरहेको छ र सर्जकहरू पनि धेरै भन्दा धेरै सर्जकहरूले लघुकथा लेखनमा थप इट्टा थप्दै थप्दै लैजानु भएको छ र लघुकथाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। सबैका प्रति हार्दिक सम्मान व्यक्त गर्दै आज भने म लघुकथाकार इन्दिरा चापागाईज्यूको लघुकथा वाचन गरिरहेकी छु। उहाँद्वारा लेखिएको दृष्टिगोचर लघुकथा संग्रहबाट केही लघुकथाहरू वाचन गरिरहेकी छु। अब म एउटा लघुकथा उपचार पद्धति लघुकथा वाचन गर्दैछु। यसरी सुरु हुन्छ। हेर्दा हेर्दै युवा युवतीहरूको एक कुलभित्र पस्यो, सबैजना आफ्नो काम गर्न थाले। एकैछिनमा प्रहरीको एक टोली त्यहाँ आइपुग्यो। जंगलभित्र बाबाजीको आश्रम थियो, त्यहाँ यौन क्रियाकलाप सञ्चालन हुन्छ भनेर गोप्य सूचनाको आधारमा प्रहरी टोली आएको थियो। मानिसले कुनै पनि इच्छालाई रोकेर राख्नु हुँदैन, ल आफ्नो स्थानमा बसेर कसैको डर नमानी कसैको लाज नमानी मैले भने जस्तै गर्नु, सन्त भन्दै थिए। यो कुरा प्रहरीले ढोका बाहिरैबाट सुने।
र विश्वस्त भए। उनी अझ भन्दैथे, संकोच मान्नु पर्दैन, आफ्नो चाहना र उद्देश्यलाई ख्याल गरेर काम गर्नु। प्रहरी टोलीका सदस्यहरू एक आपसमा मुखामुख गर्न थाले। उनीहरूले रंगे हात पक्रिने भनेर आश्रमलाई घेरा हालेका थिए। ढोका खोल, ढोका खोल, कोही कतै भाग्न पाउने छैन, छिटो ढोका खोल, ढोका धक धक गर्दै प्रहरीले भने। अघि बोल्ने सन्तले आत्तिदै ढोका खोले। हलमा सबैजना क्वा क्वा गरेर रोइरहेका थिए। के चतिकला हो यो, हामी आएको देखेर रोएको नाटक गर्ने? खै छोड, हामी भित्र जान्छौ, प्रहरीले सन्तला पन्छाउँदै भने। आजका मानिस विभिन्न कारणले तनावग्रस्त छन्, राम्ररी कुरा बुझ्नुहोस् न है, सन्तले भने। प्रहरीहरू आश्चर्यचकित भएर उनका मुखमा हेरे। उनले अझ थपे, यो एउटा मनोवैज्ञानिक उपचार पद्धति हो जसमा मनोरोगीहरू धित मरुन्जेल रोएर मनोविकार फ्याँक्छन् र आफूलाई हल्का बनाउने काम गर्छन्। कस्तो सुन्दर लघु कथा रहेको थियो यो उपचार पद्धति। यो विशेष गरेर आजभोलि मानिसहरूमा देखिएको मनोरोगको उपचार पद्धतिलाई संकेत गर्न खोजिएको छ र हामी हाम्रो शरीरमा देखिने बाहिरी घाउभन्दा पनि शरीरभित्र रहेका विभिन्न प्रकारका विकारहरूको उपचार आवश्यक छ भन्ने सन्दर्भलाई यो लघु कथामा उजागर गरिएको रहेछ। एकदमै सुन्दर लघु कथा, हार्दिक सम्मान छ लघु कथाकार ज्यूप्रति। म फेरि अर्को लघु कथा वाचन गर्दैछु, फेरि म अर्को लघु कथा वाचन गर्दैछु। अर्को लघु कथा रहेको छ मार्गचित्र। आज 7 अर्ब भित्राउन पाएकोमा ऊ निकै हर्षित देखिन्थ्यो। ऊ मन्त्री भएको 1 महिना पनि भएको थिएन। आज 1 अमेरिकी सहयोगको सम्झौतामा हस्ताक्षर गरेको थियो। यस बापत उसले विभिन्न समाचार माध्यमबाट वाहित पाइरहेको थियो। मैले 7 अर्ब वैदेशिक सहयोग भित्राउन सफल भए, बुझ्नुभयो जेठन साहब? अब यो रकम देश विकासको लागि कोसे ढुङ्गा साबित हुनेछ, विकासको मार्ग प्रशस्त गर्नेछ, उसले गर्वसाथ भन्यो। साँच्ची अमेरिकाले सहयोग स्वरूप अनुदान दिने सम्झौता हो कि ऋण दिने हो जयन नारायण? उत्सुक हुँदै जेठानले सोधे। मन्त्रीले ऋण भएको जानकारी गराए। हो त, अब देशमा मात्र होइन घरमा पनि विकास होला जस्तो छ, जेठानले व्यङ्ग्य मिश्रित हाँसो पोखे। मन्द बुद्धिको उसले कुरा बुझ्न सकेन। अझ जुगामा ताउँ लाउँदै उसले भने, घर घरमा विकास भएर त समग्र देशको विकास हुने हो नि, देश स्वार्थ र स्वार्थको चङ्गुलमा मात्र फसिरहेको छ। एउटा बच्चाले जन्मिने बित्तिकै प्रति व्यक्ति 83,500 ऋण बोक्नु पर्ने हुन्छ, तसर्थ यो कुनै गर्व गर्ने कुरा होइन, बरु लाज मान्नुपर्ने कुरा हो, आक्रोशित हुँदै जेठानले भने। तपाईँ भए के गर्नुहुन्थ्यो त, विकासको त्यत्रो मार्गचित्र के हुन्छ, उसले चुरुँदै उसले भने। युवा बेच्न बन्द गर्नुपर्छ र आफ्नै देशका साधन स्रोत परिचालन गर्नुपर्छ, बुझ्नुभयो? यो सुन्दर लघु कथा थियो मार्गचित्र। फेरि म अर्को लघु कथा वाचन गर्दैछु, सृष्टिको मूल। प्रतियोगिताको नतिजा आयो, त्यही चित्र विजयी भयो। कला परिषदले आयोजना गरेको चित्रकला प्रतियोगितामा प्रतियोगीहरूले सगरमाथा, राराताल, गुरासे पहाड, लुम्बिनी जस्ता विभिन्न चित्रहरू बनाएका थिए। तर यी सबैलाई उछिनेर सबिनको अस्वाभाविक चित्र सर्वोत्कृष्ट ठहरिएको थियो। त्यसकारण अन्य प्रतियोगीहरू निकै असन्तुष्ट भए। यो नतिजा हामीलाई स्वीकार छैन, पुनः मूल्याङ्कन गरियोस् र नतिजा पुनरावलोकन गरियोस्, एक असन्तुष्ट प्रतियोगीले भने। थुप्रैजनाले हो भन्दै ताली बजाए। 5 सदस्यीय विज्ञहरूको टोलीले गरेको निर्णय पुनरावलोकन हुन नसक्ने भन्दै उद्घोषकले नतिजा स्वीकार गर्न नम्र भाषामा अनुरोध गरे। त्यस्तो चित्र प्रथम, यसले समाजलाई के सन्देश दिन्छ, अर्का असन्तुष्ट प्रतियोगीले व्यङ्ग्य गरे। यो चित्र सबैभन्दा अर्थपूर्ण र सुन्दर छ, यसमा सृष्टिको मूल विषय प्रतिबिम्बित गरिएको छ, नारी पुरुष सम्भोगरत अवस्थाको चित्र देखाउँदै उद्घोषकले स्पष्ट पारे। यो सुन्दर लघु कथा रहेको थियो सृष्टिको मूल।
धेरै सम्मान लघु कथाकार प्रति। फेरि पनि म अर्को लघु कथालाई स्थान दिइरहेकी छु। आदरणीय श्रोताबिन, यहाँहरूलाई कस्तो लागिरहेको छ आजको अङ्क? विशेष गरेर आजको अङ्क रहेको छ यो लघु कथा विशेष अङ्क, र यहाँहरूले पनि मलाई सुनेर साथ दिइरहनु भएको छ भने आदरणीय श्रोताबिन यहाँहरू प्रति पनि हार्दिक सम्मान छ, र मैले पनि यहाँहरूलाई लघु कथा श्रवण गराइरहेकी छु। यसै सन्दर्भमा म अर्को लघु कथा सुविचार वाचन गरेर यहाँहरू सँगै रहनेछु, सुनेर साथ दिनुहुन अनुरोध गर्दछु। पतिको व्यवहार देखेर बबिता छक्कै परे। धेरै दिनदेखि शिरीष दिनभर अरू बेला जस्तै सामान्य तर सुत्ने बेलामा परचक्ले जस्तो हुने गरेको थियो। यो कुराले श्रेयालाई डर र पीर दुवै लाग्यो। उसलाई कुनै यौन रोग वा एचआईभी एड्स पो लाग्यो कि अरू केटीसँग पो चक्कर चलाएको पो छ कि, यस्तै सोचेर आज त उसलाई निकै तनाव भयो। होइन, किन यसरी परपर हुन खोज्नुहुन्छ? जे भए पनि कुरा प्रष्ट गर्नुपर्छ, आपसमा दूरी बढाउनु राम्रो होइन, उसले भने। शिरीषले चाहिँ प्रश्नको जवाफै दिएन। किन बोल्नुहुन्न? मेरो केही गल्ती भयो भन्नुहोस्। तिमीले अस्थायी साधन प्रयोग गर्न नमानेको मलाई मन परेको छैन, बल्ल शिरीष बोल्यो। किन गर्नु पर्यो त? एउटा छोरा जन्मनु पर्नेछ। उसलाई लागेको शंका विश्वासमा रूपान्तरण भयो। उसलाई झनक्क रिस उठ्यो। आखिर विदेश गएर फर्केको लोग्ने मान्छे त हो, मलाई धोका दिएर आफ्नो गल्ती लुकाउँदै हुनुहुन्छ होइन? सुक्क सुक्क गर्दै उसले भने। जे मुखमा आए त्यही नबोला। हाम्रो छोरा जन्मियो भने तिमीले यी दुई छोरीलाई हेला गर्छौ, त्यसकारण म अब अर्को सन्तान थप्न चाहन्न। एकदम सुन्दर लघु कथा थियो यो, छोरीहरू प्रतिको सम्मान थियो सुविचार। धेरै धेरै सम्मान छ लघु कथाकार इन्दिरा छापागाईज्यू प्रति। फेरि म अर्को लघु कथा देवता यसरी सुरु हुन्छ। माइली पलिटी कसेर दुई हात जोडेर आँखा चिम्म गरेर बसेकी थिइन्। कान्छी बजे उनको अपरेशन पछिको स्वास्थ्य अवस्था बुझ्न आइन्। अहिले कस्तो छ तिमीलाई माइली बुहारी? के को ध्यान गरे कि? अहिले त एकदमै राम्रो छ बोजू, मेरो देवताको जय होस्। सबैले मैले जस्तै देवताको कृपा पाउन् भनेर कामना गरे कि? एक तस्विरलाई ढोक्दै माइलीले भनिन्, 5 वर्ष अन्धी भयो तैपनि तिमीलाई देवतामा विश्वास चाहिँ छ होइन त? देवतालाई देख्न र भेट्न पाएपछि, देवताका कृपाले आँखा देख्ने भएपछि कसरी विश्वास नगर्नु र बजै? म पनि सपनामा विष्णु र शिवजीको दर्शन पाउँछु, तिमीले चाहिँ कुन देवतालाई कसरी भेट्छौ? बजेले सोधिन्। मेरो आँखामा ज्योति भरिदिने सन्दुक रोहित मेरा मात्र होइन, लाखौं मानिसका दृष्टिका देवता हुन् बजै। यो सुन्दर लघु कथा रहेको थियो देवता। यो लघु कथाका लागि पनि लघु कथाकार इन्दिरा चापागाई ज्यू प्रति हार्दिक सम्मान छ। अब भने म फेरि अर्को लघु कथालाई स्थान दिँदैछु। म आज यो दृष्टिगोचरमा रहेका धेरै भन्दा धेरै लघु कथाहरू वाचन गरेर आदरणीय श्रोताबिनमा पस्कने प्रयत्नमा जुटिरहेकी छु। अब भने अर्को लघु कथा वाचन गर्दैछु, पुकार। यसरी सुरु हुन्छ। एक वृद्ध अस्पतालको शैयामा छटपटाइरहेकी थिइन्। चाँडै लिन आऊ प्रभु, मलाई बाँच्ने रहर पुग्यो, उनले आँखा चिम्म गरेर जम्ला हात गर्दै भनिन्। डाक्टरले धेरै दिनदेखि उनको यो व्यवहार निहाल्दै थिए, तर उपाय केही थिएन। के भयो आमै? डाक्टरले सोधे। उनले प्रत्युत्तरमा आँसु मात्र बगाइन् र विगत सोच्न थालिन्। तिमीले जन्माएर मैले दुखी जीवन बाँच्नु पर्यो, नजन्माको भए हुन्थ्यो नि, छोरीले धेरै पटक भनेको सम्झिन्। सन्तान जन्माएपछि उसको माग पूरा गरिदिनु त पर्छ नि, मैले जन्माउन लागेको हो र, छोराले घरिघरि भनेको पनि सम्झिन्। कुलतमा डुबेको र आफूले कति गर्दा पनि सुधार्न नसकेको गैर जिम्मेवार लोग्ने पनि सम्झिन्। उनको मन छिया छिया भयो। आफ्नै भाग्यलाई धिकारिन् र घुटु घुटु आँसु पिइन्। दुखाइले फेरि फर्त्याक फत्राक परे। डाक्टरले नदुख्ने औषधि दिए अनि अलि सन्चो भयो। आफूले हजार दुःख गरेर घर सम्पत्ति जोडेकी थिइन्। छोरीलाई इन्जिनियर र दुवै छोरालाई डाक्टर पनि बनाएकी थिइन्।
छिमेकमा पनि उनको उच्च सम्मान थियो। यस्ता कुरा सम्झेर एकछिन प्रफुल्ल भइन्। मुसुक्क हाँसिन्। क्यान्सर रोगले ग्रस्त पारेको जीर्ण तथा निकम्मा शरीर फेरिन्। फेरि असह्य दुखाई बढ्न थाल्यो। उनी दुखाइमा पनि हाँसेको देखेर डाक्टरले सोधे, के भयो आमा, किन हाँस्नु भएको? उनले मसिनो स्वरमा डाक्टरलाई नै भनिन्, खुसी र पीड़ा दुवै मनको तराजुमा राखे। पृथ्वी, प्रकृति, समाज तथा परिवारको दायित्व पूरा गरेकोमा प्रफुल्ल भएर हाँसेको हुने बाबु। डाक्टर पनि भावुक भए। उनले फेरि भने, जन्मेपछि मर्नु पर्छ नै, साँच्चै डाक्टर, इच्छा मरणको कानून अझै बनेको छैन र? एकदम यो सुन्दर लघु कथा थियो। साँच्चै हाम्रो देशमा इच्छा मरणको व्यवस्था छैन। यदि त्यस्तो हुँदो हो भने एकदमै मृत्युशय्यामा छटपटाइरहेका र बाँच्न नसक्ने अवस्थामा पुगेकाहरूलाई त्यो प्रकारको कानूनले चाहिँ पक्कै पनि मलम लगाउँथ्यो होला। तर हाम्रो देशमा त्यस्तो प्रकारको कानुनी व्यवस्था नभएका कारणबाट मृत्युशय्यामा छटपटाइरहेकाहरूलाई बाँच्न गाह्रो परिरहेको अवस्था छ। त्यही विषयलाई उजागर गरिएको थियो यो फुकार लघुकथामा। धेरै धेरै सम्मान छ लघुकथाकार इन्दिरा चापागाईज्यूप्रति। उहाँको लघुकथा यो दृष्टिगोचर जुन मेरो हातमा रहेको छ र म यो लघुकथा संग्रहबाट म केही थान लघुकथाहरू वाचन गरिरहेकी छु। अब पनि म एउटा लघुकथा शङ्कास्पद शीर्षकको लघुकथा वाचन गर्दैछु। सुनेर साथ दिनुहुन अनुरोध गर्दै म लघुकथा वाचन गर्दैछु। झमक्क साँझमा ऊ घर आइपुग्यो। नुहाई धुवाई गर्यो र चिन्तित मुद्रामा सोफामा अडेस लायो। एक महिना अगाडि विमोचन गरेको उसको कृतिले निकै वाहवाही पाएको थियो। बिहान खुसी हुँदै कार्यालय गएको उसलाई यस्तो अवस्थामा फर्केको देखेर बुढी छक्क परिन्। के भयो आज हजुरलाई यति ढिला आउनु भयो? फेरि साँझमा नुहाउनु भयो? कतै कुनै नराम्रो खबर पो आयो कि? एक गिलास पानी टक्राउँदै उनले सोधिन्। त्यस्तै भयो, मलाई खाना नपकाऊ है, दुई हातले टाउको समाउँदै भनिन्। ल कसलाई के भयो, छिटो भन्नुहोस् न, उनले आत्तिँदै भनिन्। हाम्रो घरमा अस्ति नै आएकी थिइन् नि सरु, क्या सरु गाडी पहिरोमा परेर मृत्यु भएछ, आर्यघाट गएर आएको। दुईपटक सरु आउँदा बुढा र उसलाई कोठामा चिया खाजा टक्राएकी थिइन्। आफूलाई वास्ता नगरी दुईजना मात्र कुरा गरिरहेका थिए। उनलाई त्यो कुरा मन पनि परेको थिएन। त्यो कुरा सम्झेर उनलाई अहिले झनक्क रिस उठ्यो। ए, त्यसलाई त कहाँ बिर्सिन्छु र, हजुरलाई त ठुलो चोट पर्यो होला है। आफ्नै स्वास्नी मरेर सेलाउनु परे जस्तो गर्नु भएको छ त, उनले व्यङ्ग्य मिश्रित वचन बाँड छोडिन्। मुख सम्हालेर बोला, उनले तिम्रो के बिगारिदिएकी थिइन्? दुधको साँची बिरालो नगर्नुहोस्, खुसी भएर अबेरसम्म बसेको, निकै रात परेपछि उसलाई पुर्याउन जान्छु भनेर हराउनु भएको, म कसरी बिर्सिन सक्छु? ठुलो स्वर गरेर बोलिन्। मेरो आत्मकथा पुस्तक त्यत्रो चर्चित भयो, पुरस्कार पायो, थाहा छ नि होइन? पुरा मर्नु पर्दैन, मलाई सब थाहा छ। ए शङ्कालु प्राणी, घोस्ट राइटर भनेको सुनेकी छौ? मेरो आत्मकथा उनले नै लेखिदिएकी थिइन् क्या। कस्तो सुन्दर सुन्दर लघु कथा रहेको थियो यो शङ्कास्पद शीर्षकको लघु कथा। फेरि पनि म अर्को लघु कथालाई स्थान दिँदैछु। अर्को लघु कथा रहेको छ सम्बन्ध। सम्बन्ध यसरी सुरु हुन्छ। बाबामा ठूलो पीडामा परे। उनीहरू छोरीको दाम्पत्य सम्बन्ध नटुटोस् भन्ने चाहन्थे। निकै अब्बल मान्छेको लागि माग्न आउँदा पनि विवाह गर्न नमानेर प्रेम विवाह गरेकी थिए छोरीले। विवाह गरेको केही महिनादेखि नै छोरी घरेलु हिंसाको शिकार भएकी थिए। आफ्नो नासो जोरीको आँसु, नानी 40 जना आफ्ना दुखी होलान् तर 400 जना खुसी हुन्छन्, बाबुले भने। चिन्ता नलिनुहोस् बुवा, सपाङ्ग छु, पढे लेखेकी छु, केही फरक पर्दैन, छोरीले भने। अग्नि साक्षी राखेर जोडेको सम्बन्ध
गोडाको पानी खाएर पुजेको ज्वाई सहनु पर्छ नानी, बिस्तारै ठिक भइहाल्छ नि, आमाले सम्झाउँदै भनिन्। सम्बन्ध बचाउने नाममा एक बारको जुनीलाई नर्क बनाउनु हुँदैन आमा, जीवन बाँच्ने मैले हो। समाजमा कसरी मुख देखाउने भनेर आमा झन् चिन्तित भइन्। उनको अनुहार दुखी देखियो। आजको सम्बन्ध भनेको पीडक र पीडित भएर होइन, बराबर सम्मान र मायाले मात्र चल्छ आमा। पारपाचुकेको निबन्ध बोक्दै छोरी अदालततिर लागे। यो सुन्दर लघु कथा रहेको थियो सम्बन्ध। धेरै सम्मान छ लघु कथाकार इन्दिरा चापागाईज्यू प्रति सम्मान व्यक्त गर्दै अर्को एउटा लघु कथा करिया करिया शीर्षकको लघु कथामा वाचन गर्दैछु। सृजनले बुढेसकालमा जवान सुन्दरीसँग बिहे गरेको थियो। चाँडै एउटा बच्चा पाए त हुर्किँदै गर्थ्यो, यसो सोफियाको मन बाँध्ने काम पनि हुन्थ्यो भन्ने सोच्थ्यो। यस कुरामा उसले सोफियालाई निकै सम्झाएको तर प्रयास व्यर्थ भएको थियो। मेरो करियरको सवाल छ नि माया, अहिले बच्चा पाउने कुरा नगर न, कमसेकम एकपटक मिस नेपाल बनेर ख्याति पाउने रहर छ, सोफियाले पति सृजनलाई भन्ने गर्थे। आज त उसले सोफियाले लुकेर औषधि खाँदै गरेको देख्यो। परिवार नियोजनको चक्किरहेछ, उझसँग भयो। गर्भनिरोधक औषधि सेवन गर्ने कतिपय पछि निसन्तान हुन सक्ने कुरा उसले पढेको थियो। यो देखेर ऊ चिन्तित भयो। गर्भनिरोधक पिल्स? तिमीले यो के गरे कि? तिमी मेरो सम्पत्तिमा मात्र लोभिएकी रहेछौ, नत्र मलाई सन्तान दिने कुरामा यति नकारात्मक किन हुनु पर्थ्यो भन त? उसको रिसको पारो चढ्यो। सोफिया मुसुक्क हाँसी र सृजनको छातीमा टाँसिए। उसले झन् रिसले आँखा देख्दै देखेन र उसलाई झम्ट्यो। उठाउँदै गरेको हात रोक्दै उसले भने, लो यो त भर्खरै बजारमा आएको ओजन घटाउने स्मार्ट पिल्स पो हो त, फिगर बनाएर मलाई मिस नेपाल बन्नु छ नि त प्यारा। यो सुन्दर लघु कथा रहेको थियो करियर। यो लघु कथाका लागि धेरै धेरै सम्मान छ। अब भने म अर्को एउटा लघु कथा लगभग अब हामी अन्तिम कार्यक्रमको अन्तिमतिर प्रवेश गर्दैछौ। जानुभन्दा अगाडि म एउटा लघु कथा वाचन गर्दैछु। आदरणीय श्रोताबिन, यहाँहरूले मलाई साथ दिइरहनु भएको छ साहित्य मञ्जरी सुनेर। साहित्य मञ्जरीमा यहाँहरूले सुनिरहनु भएको थियो लघु कथाकार इन्दिरा छापागाईज्यूको दृष्टिगोचर नामक लघु कथा संग्रहबाट केही थान लघु कथाहरू। अब पनि म यो आजको बसाईको अन्तिम लघु कथा वाचन गर्दैछु यही दृष्टिगोचर लघु कथा संग्रहबाट। प्रथमत म आदरणीय श्रोताबिनमा केही जिज्ञासा राख्दछु, यहाँहरूलाई आजको यो लघु कथा विशेष अङ्क कस्तो लागिरहेको छ? आफ्ना सल्लाह सुझावहरू प्रेषित गर्न नबिर्सनुहोला। हामी साहित्य मञ्जरीलाई फेसबुक पेजबाट लाइभ पनि गरिरहेका छौँ। यहाँहरूले प्रत्यक्ष हेरेर सुनेर पनि त्यही पेजको कमेन्ट बक्समा गएर पनि कमेन्ट गर्न सक्नुहुनेछ भन्दै आजको अङ्कमा म अन्तिम लघु कथा वाचन गर्दैछु। पेसागत सम्मान। राति नभनी आफ्नो परिवारको परवाह नगरी बिरामीको सेवा गरेको छु, डाक्टर विशेष राणाले गर्भसाथ भने। पेसागत सम्मान विषयमा सम्मेलन चलिरहेको थियो। विभिन्न पेसा कर्मीहरूको सहभागिता थियो। डाक्टर, प्राध्यापक, वकिल जस्ता सहभागीहरूले आफ्नो पेसा व्यवसाय र त्यसले देशलाई पारेको सकारात्मक प्रभाव पारे आफ्नो विचार राखिसकेका थिए। श्रम हुनेले श्रम बेच्छ, सिप हुनेले सिप बेच्छ, जोसँग जे छ त्यही बेच्ने हो र त्यसै मार्फत प्रत्यक्ष वा परोक्ष रूपमा देशलाई योगदान पुग्दछ। तसर्थ सबै पेसा उत्तिकै सम्मानित छन्। उद्घोषकले भने, सहभागीहरूले पर ताली बजाए। उद्घोषकले फेरि भने, यसै क्रममा आफ्नो अमूल्य भनाइ राखिदिनु हुन श्री पवित्र गंगाज्यूलाई आमन्त्रण गर्दछु। सबैको ध्यान आफूतिर तान्दै एउटी सुन्दरी अगाडि आइन र भन्न थालिन्, मेरो विचारमा कुनै पनि काम सानो या ठूलो, राम्रो या नराम्रो भन्ने हुँदैन। मेरो त झन् नाम अनुसारकै काम छ। दर्शकहरू आँखा नजिकै उनलाई हेरिरहे।
म यस्तो पेसामा आबद्ध छु नि, तपाईँहरूले बाहिर सुन्दा तितो ठान्नुहुन्छ तर भित्र कल्पना गर्दा मिठो मान्नुहुन्छ, यस्तो काम चाहिँ के रहेछ? सबै सहभागीहरू मुखाम गर्न थाले। उनले सानसँग भने, म यौन कर्मी हुँ। यो सुन्दर लघु कथा रहेको थियो पेसागत सम्मान शीर्षकमा। हार्दिक सम्मान छ लघु कथाकार इन्दिरा चापागाईज्यू प्रति। आदरणीय श्रोता दिन, यहाँहरूलाई आजको बसाई कस्तो लाग्यो? आज पनि मैले साहित्य मञ्जरीमा यहाँहरूलाई दृष्टिगोचर नामक लघु कथा संग्रहबाट केही थान लघु कथाहरू श्रवण गराए। पक्कै पनि यहाँहरूलाई आजको समय, आजको साहित्य मञ्जरी पक्कै पनि आनन्दमय लाग्यो भन्ने अपेक्षा गरेकी छु। र यतिन्जेल मलाई सुनेर साथ दिनुहुने, म सँगै रहेर रमाउनुहुने र साहित्यमा रम्नुहुने सम्पूर्ण साहित्य अनुरागी श्रोताबिन्दहरूमा हार्दिक सम्मान सहित आभार प्रकट गर्दछु भने, प्रविधिमा साथ दिने अशोकजी प्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दै, म पनि यहाँहरूकै सहयात्री टुकादेवी पौडेल साहित्य मञ्जरीको आजको बसाईबाट बिदा लिन चाहन्छु। जय साहित्य।

0: कहाँ जाने?
1: सिधे मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
0: मयम चिसापानी, अनि बीचमा नझर्ने?
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
0: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363।
3: ए बाबु, हतियारो टर्च बालेर जाऊ।
4: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौ, सुरक्षित बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063613195 र 98467153368।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
9: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
8: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
10: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98568832 र 98460783002।
11: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
12: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
11: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
12: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
13: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
14: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
13: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
15: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्लागण्डकी नगरपालिका 4 दुलेगौड़ा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
14: शुक्लागण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
13: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
14: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
13: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी 4 दुलेगौंडा तनहुँ।
16: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
17: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
16: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
17: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
18: चरक मेमोरियल हस्पिटल नागथुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
19: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
18: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागठुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
20: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
21: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
20: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
21: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
20: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
21: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9864023420।
13: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
14: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
13: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
14: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
13: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
14: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
13: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
14: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
13: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु।
0: गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
22: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
23: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड फोन 061-590-162-590-163।
24: गुरु सोतम्मा यो महिना सबैलाई हुने गर्छ
25: था। सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
26: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्लगण्डी 5 बेल चौतारा झरौटामा
27: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन प्रसाद वितरण आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रण।
26: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
25: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
28: एक सय 103.8 अन्तर्मनको आवाज।

0: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9850-32475 र 9801-32475।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: म्याडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
0: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
6: सत्य तथ्य निष्पक्ष समाज।

0: कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा बसेको बैठकले निर्णयलाई कड़ाईका साथमा कार्यान्वयन गर्न प्रदेश स्थानीय तह र नेपाल सरकारका सरकारवाला निकायलाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा सेवन सम्बन्धी कानूनी व्यवस्था कड़ाईका साथमा पालना गर्न सबैलाई आग्रह गरेको छ। कार्यालयले सूचना जारी गर्दै सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न नपाइने व्यवस्था सर्वसाधारण र सरकारवाला सबैलाई पुनस्मरण गराएको हो। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्लाधिकारी प्रेम सुवेदीले जारी गरेको सूचनामा धूम्रपान र सुर्ती सेवन मानव स्वास्थ्यका लागि हानिकारक मात्र नभएर आर्थिक सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत नकारात्मक असर पार्ने भएकाले यसको नियन्त्रण आवश्यक रहेको उल्लेख गर्नुभएको छ। यही जेठ 21 गति जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा तनहुँको शुक्ला गण्डकी नगरपालिकामा दलित समुदायले र्याली र झाँकी सहित शक्ति प्रदर्शन गर्ने भएका छन्। शनिबार नगर स्तरीय दलित सञ्जालको बैठकले दिवसको अवसरमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो। नगरपालिकामा बसोबास गर्ने झण्डै 18% दलित समुदायले जातीय रूपमा हुने विविध अन्त्य र संविधानमा उल्लेखित व्यवस्था व्यवहारमा लागू हुनुपर्ने माग गर्न यस्तो प्रकृतिको कार्यक्रम आयोजनाको तयारी गरेको का संयोजक एवं शुक्ला गण्डकी नगरपालिकाका कार्यपालिका सदस्य सन्तोष विश्वकर्माले जानकारी दिनुभयो। विश्वकर्माले कार्यक्रम सम्पन्न पार्नका लागि आवश्यक तयारी स्वरूप विभिन्न चारवटा उपसमिति समेत गठन भएको बताउनु भएको छ। बैठकमा शुक्ला गण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक राजु र पूर्व उपमेयर सविता रसाइलीले परिवर्तनका लागि दलित समुदायको एकता आवश्यक रहेको बताउनु भएको थियो। शुक्ला गण्डकी नगरपालिका नौ घारी र आसपासमा रहेका किसानहरूलाई व्यावसायिक पशुपालन सम्बन्धी तालिम प्रदान गरिएको छ। न्यू होम संस्थाको आयोजना तथा जय लक्ष्मी दुग्ध उत्पादक सहकारीको समन्वयमा घारी क्षेत्रका किसानहरूलाई पशुको आहार तथा स्याहार सम्बन्धी तालिम प्रदान गरिएको कार्यक्रमका संयोजक सन्दीप लम्सालले जानकारी दिनुभयो। पशुपालन किसानलाई आधुनिक पशुपालन सम्बन्धी ज्ञान दिने उद्देश्यले आयोजना गरिएको तालिममा डाक्टर स्वनी पाठकले पशुपालन व्यवसायलाई व्यवस्थित बनाउनको लागि आधुनिक प्रविधि उचित आहार व्यवस्थापन तथा पशुको नियमित स्वास्थ्य परीक्षण सम्बन्धी जानकारी दिनुभएको छ। डाक्टर पाठकले गाई भैँसीको स्याहार रोग नियन्त्रण सरसफाई दुग्ध उत्पादन वृद्धि गर्न उपायबारे सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा केही दिनदेखि व्यापक चर्चा भइरहेको कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित दीपक केली सीजेपीको वेबसाइट बन्द भएको जानकारी दिनुभएको छ। अभिजित दीपक केली हिजो आफ्नो एक्स हेन्डलमा लेख्दै सरकारले आफूहरूको लोकप्रिय वेबसाइट बन्द गरिदिएको आरोप लगाउनु भएको छ। उहाँका अनुसार वेबसाइटमा 10 लाख कक्रोच सदस्य बनेका थिए। उनीहरू मध्ये 6 लाख जनाले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेको निवेदनमा हस्ताक्षर समेत गरेका थिए। चीनको कोइला खानीमा विस्फोट हुँदा 90 जनाको मृत्यु भएको छ। उत्तरी चीनको सान्सी प्रान्तस्थित चाङझी शहरको ल्युसेङ कोइला खानीमा विस्फोट हुँदा उनीहरूको ज्यान गएको बीबीसीले जनाएको छ। चीनिया सरकारी संचार माध्यम चाइना डेलीका अनुसार खानी विस्फोट हुँदा 247 जना कामदारका काम गरिरहेका थिए। सरकारले 201 जना कामदारलाई सफलतापूर्वक उद्धार गरेको छ। चीनिया राष्ट्रपति शी जिनपिङले बेपत्ता भएकाहरूको सम्भव भएसम्म सबै उपाय अपनाएर उद्धार गर्न निर्देशन दिनुभएको छ। अब अन्तिममा खेल समाचार। काभा महिला भलिबल च्याम्पियनशीपमा नेपालले विजयी शुरूआत गरेको छ। खेल हिजो भएको खेलमा त्रिपुरेश्वरमा भएको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आफ्नो दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको छ। यो जितसँगै नेपालले 2 खेलमा 4 अंक सहित समूह एको दोस्रो स्थानमा उक्लिएको छ भने सेमी फाइनल खेलमा पुग्ने बलियो सम्भावना बनाएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा आज मालदिवसँग खेल्नेछ। नेपालले मालदिवसलाई हराएमा सेमी फाइनलमा पुग्ने पक्का रहेको छ। यिनै खबरहरू सँगसँगै हामी बिहान 5:25 बजेको ढोर बाराही हाइलाइट्सको अन्तमा छौं। विदा हुनु पूर्व आजका प्रमुख समाचारहरू फेरि एकपटक सुन्नुहोस्। बजेटको तयारीमा रहेका बेला गण्डकी प्रदेश सरकारमा मन्त्रीहरू फेरबदलको असर, बजेटमा मुख्यमन्त्रीले एकलौटी गरेको आरोप, होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठन पाठन तत्काल शुरू गर्न सरकारलाई निर्देशन। पार्टी एकताका लागि पूर्ण बहादुर खड्का र नेता शेखर कोइरालालाई वरिष्ठ नेता दिन कांग्रेस सभापति गगन थापा तयार। पार्टीलाई चौतर्फी आक्रमण भइरहँदा विरोधीसँग मिलेर पार्टी सक्न खोजेको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई। जेठको 21 गते शुक्ला गण्डकी नगरपालिकामा दलित समुदायले शक्ति प्रदर्शन गर्ने, होटल व्यवसायीलाई व्यवस्थित बनाउनु पर्ने महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष दुर्गा विलास भट्टराईको सुझाव। भारत सरकारले आफ्नो वेबसाइट बन्द गरेको कक्रोच जनता पार्टीको आरोप, चीनको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा 90 जनाको मृत्यु। र काभा महिला भलिबल च्याम्पियनशीपमा नेपालको विजय स्टुअर्ट, किर्गिस्तान 3-0 सोझो सेटमा पराजित। हवस् त, नै विविध खबरहरू सँगसँगै बिहान 5:25 बजेको ढोरबाराही हाइलाइट आजका लागि सकिएको छ। 7 बजे हामी थप ताजा समाचारहरूको साथमा फेरि उपस्थित हुन नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने यज्ञ चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: फुकै खाए साह्रै मिठो, पकाए त स्वादकै, एक पाकेटले पेट भरि नि के हो भने अपवाकै।
3: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
2: सिटिईभिटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
3: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
3: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू
3: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
2: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
3: समेना गृह र छात्रावासको व्यवस्था,
2: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
3: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
2: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
3: फोन 0564100056, मोबाइल 9860608615, 9849715598, 9560044344 र 9413167788।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा।